0: Mania?
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौ।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: अया मरेमियामा, यो दाँतले मलाई साह्रै दुख दियो।
5: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जानु त जाने, बरु कहाँ जाने होला खै।
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465-00271 र 98065-67272।
7: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल, बेसी सहर।
8: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
7: हार, मंगलसूत्र, छड्के तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
8: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
7: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
8: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
7: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल, बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 066-520-152,
8: मोबाइल 97460-00454।
7: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
9: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
10: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
9: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
9: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 19 गते मंगलबार, सन 2026 अगस्त 4 तारीक साउन कृष्ण पक्षको पञ्चमी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राणी
2: राष्ट्र कुस्तान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको मकवानपुरको हेटौडामा रहेको रेडियो सरोवर 92.5 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज संवाद र सर्वपक्षीय पहलको कारण तराई मधेसमा उत्पन्न तनाव साम्य हुँदै
0: कागजी नोटको विकल्पमा डिजिटल मुद्रा ल्याउने कानूनी बाटो खुल्दै भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउने
1: राम्रो तलब र दीर्घकालीन अवसरले युरोपतर्फ नेपाली श्रमिकको आकर्षण बढ्दो दक्ष जनशक्ति श्रम अधिकार र सुरक्षित आप्रवासन सुनिश्चित गर्न सरकारलाई चुनौती
3: प्रक्रिया पूरा गरेर जानुपर्छ यसमा पनि चुनौतीहरू छन् एकतर्फी रूपमा होइन दुईतर्फी संवादबाट अगाडि बढ़ाउनु पर्ने हुन्छ यो किसिमको चाहिँ एउटा इन्टिग्रेटेड प्याकेजमा चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ
0: भारत बिहारको राजनीतिमा प्रशान्त किशोर अर्थात पीकेको उदय सुशासन र रोजगारीको नारा दिएर जनसुराज पार्टीले भत्कायो भाजपाको गढ
1: र के भर्डेको प्रशिक्षक पेड्रो मोरक्को रेनिसा वर्कानका मुख्य प्रशिक्षक नियुक्त
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला सुनसरीको देवानगंजमा शुरू भएर अरू जिल्लामा पनि फैलिन थालेको साम्प्रदायिक तनाव साम्य पार्न सरकार र सुरक्षा संयन्त्र मात्रै सक्रिय भएनन् सत्तारूढदेखि विपक्षी र संसदमा प्रतिनिधित्व गर्ने नगर्ने सबै दलहरू उत्तिकै खटिए अघिपछि सरकार र सत्तारूढ दलको आलोचना गर्ने विपक्षी दलले पनि हातमा हात मिलाए स्थापना भएको चार वर्षमै प्रचण्ड बहुमत सहित सरकारको नेतृत्वमा पुगेको राजनीतिक दल हो रासोपा रासोपाले पनि हरेक संकट र चुनौतीको सामना मिलेर गर्दा मात्रै सहज अवतरण हुन्छ भन्ने पुराना दलहरूले थालेको अभ्यासलाई पछ्यायो सरकार सुरक्षा निकाय राजनीतिक दल धार्मिक गुरू र नागरिक समाजको साझा सक्रियताको परिणाम अहिले विस्तारै स्थिति नियन्त्रणमा हुँदैछ सुनसरीको तनावपछि तत्काल सक्रियता नदेखाएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना समेत भएको थियो उहाँमाथि संवेदनशील घटनामा प्रतिक्रिया नदिएको सिंहदरबारबाट बाहिर ननिस्किएको र मधेससँग संवाद नगरेको आरोप लाग्यो आलोचना बढेपछि प्रधानमन्त्री शाह पनि सक्रिय हुनुभयो देशवासीका नाममा सम्बोधन गर्दै धार्मिक सद्भाव कायम राख्न अपील गर्नुभयो साम्प्रदायिक तनाव नियन्त्रणमा सुरक्षा निकायको सक्रियता त रह्यो नै त्योसँगै राजनीतिक तहमा देखिएको सहकार्यले पनि परिस्थिति सामान्य बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्लेषकहरू बताउँछन् संकटमा पर्दा एक ठाउँमा आउने विशेषता नेपालमा विशेष रहेको पूर्व राजनीतिज्ञ तथा कूटनीतिज्ञ निलाम्बर आचार्य बताउनुहुन्छ 2007 नै यस्तो देखिँदै आएको छ उहाँले भन्नुभयो हाम्रो राजनीतिक संस्कार सहिष्णुताको छ संवाद अन्तर्क्रिया र सहकार्य गर्ने खालको छ दक्षिण एसियाका अरू देशहरूको तुलनामा सत्ता र प्रतिपक्ष बीच वा सर्वपक्षीय सहकार्यको संस्कृतिको उत्तम अभ्यास नेपालमा रहेको उहाँले बताउनुभयो सुनसरी धनुषा लगायत विभिन्न जिल्लामा सद्भाव र्याली निकालिँदै सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल स्थानीय तह धार्मिक अगुवा सुरक्षा निकाय र नागरिक समाज एकै ठाउँमा उभिन थालेका छन् एक हप्ता अघि चर्किएको तनाव अन्तत फेरि संवाद र सर्वपक्षीय पहलमै सहज हुन थालेको छ यस्ता घटना विगतमा पनि भएका थिए विगतमा तराई मधेसमा यस्तै प्रकृतिका धेरै साम्प्रदायिक संवेदनशील घटनामा प्रारम्भिक चरणमै सरकार स्थानीय जनप्रतिनिधि प्रशासन सुरक्षा निकाय राजनीतिक दल र समुदायबीच संवाद शुरू हुँदा तनाव छोटो समयमै नियन्त्रणमा आएको थियो देवानगंजमा भने त्यही समन्वय प्रारम्भिक चरणमै प्रभावकारी बन्न नसक्दा सामान्य विवाद क्रमशः गोलीकाण्ड तीनजनाको निधन लामो आन्दोलन र सात दिनसम्म लम्बिएको संकटमा परिणत हुन पुगेको स्थानीय सरकारवालाको निष्कर्ष छ मानवाधिकार कर्मी रमेश भट्टराई सुनसरीका पछिल्ला ठूला घटनाले साम्प्रदायिक वा संवेदनशील विवादमा सुरक्षा कार्यवाही मात्र पर्याप्त नहुने स्पष्ट सन्देश दिएको बताउनुहुन्छ आजको कान्तिपुरमा खबर छ
2: एमाले भित्र प्रदेश सत्ताका लागि किचलो बढ़ेको छ नेकपासँग गठबन्धन गरेको एमाले कोशी बागमती र लुम्बिनीमा मुख्यमन्त्री पाउनेछ तर कोशी र लुम्बिनीमा एमालेकै नेतृत्व रहे पनि अध्यक्ष केपी ओली नयाँ मुख्यमन्त्री बनाउन जोड़बड़ गरिरहनु भएको छ वहाँले सचिव एवं कोशी इन्चार्ज शेरधन राईलाई विराटनगर पठाएर कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा दिन हिजो निर्देशन दिनुभएको छ एमाले नेकपा गठबन्धनले बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि जोड़बल गरिरहे पनि मुख्यमन्त्री इन्द्र बहादुर बानियाले भने अल्पमतको सरकार चलाइरहनु भएको छ प्रदेशमा राजनीतिक गतिरोध रहेका बेला मुख्यमन्त्री बानियाले हिजो हेटौडामा बोलाएको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरण र नयाँ सरकार गठनको विषयमा दलहरूबीच बहस चलेको छ यसैबीच कांग्रेस भित्रको शक्ति संघर्ष विभाजनको संघारमा पुगेसँगै पार्टीको विरासत बोकेको कोइराला परिवार पनि तीन धारमा विभाजित भएको छ केही वर्षदेखि नेतृत्वदायी भूमिकाबाट टाढा रहेका कोइराला परिवारका सदस्यहरू एकीकृत नरहेको मात्र होइन हस्तक्षेपकारी भूमिका खेल्ने ठाउँमा पनि छैनन् पछिल्ला घटनाक्रम अनुसार बीपी कोइरालाका पुत्र डाक्टर शशांक संस्थापन इतर पक्षको नेतृत्वमा उभिनु भएको छ भने गिरिजा प्रसादकी पुत्री सुजाता संस्थापन पक्षमा देखिनु भएको छ नोना पुत्र डाक्टर शेखर भने दुवै पक्षबीच पार्टी एकता कायम हुनुपर्ने पक्षमा मझधारमा उभिनु भएको छ 14 महाधिवेशनपछि डाक्टर शशांक डाक्टर शेखर र सुजाताले पटक पटक छलफल गर्दै एकताबद्ध भएर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको थियो। तर अहिले बीपी कोइरालाका पुत्र डाक्टर शशांकले संस्थापन इतर पक्षको नेतृत्व सम्हाल्नु भएको छ भने डाक्टर शेखर पार्टीभित्र आन्तरिक एकता कायम हुनुपर्ने पक्षमा हुनुहुन्छ। नयाँ पत्रिकामा खबर छ।
1: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै मोरङ, सुनसरी, सिन्धुपाल्चोक, अर्घाखाँची, अछाम, रूकुम, जाजरकोट, दाङमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र कर्णाली प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पनि धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने र केही ठाउँमा भने मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाड़ी र तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा आरी घोप्टे पानी पर्न सक्ने महाशाखाले जनाएको छ। गैराती पानी परे पनि काठमाडौँ जोड्ने मुख्य नाका नागडुङ्गा मुगलिन सड़कमा नियमित रूपमा गाड़ी चलिरहेका छन्। हिजो दिउँसो पहिरोका कारण पटक पटक अवरूद्ध भएको यो सड़क खण्ड अहिले खुल्ला रहेको मुगलिन प्रहरीले जनाएको छ। काया कैरनमा युरोपतर्फ बढ़दै गएको नेपाली श्रमिकको आकर्षण बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा चौबिस गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज, प्रदेश सत्ताले एमालेमा बढ़ायो किचलो, कांग्रेसको विवादमा कोइराला दाजु बहिनी तीनतिर, गैराती धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा, मुगली नारायणगढ़ सड़कमा नियमित गाड़ी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। विश्वभर डिजिटल भुक्तानी प्रणालीको प्रयोग तीव्र बढ़िरहेको छ। नेपालले पनि कागजी नोटबाट डिजिटल मुद्रा नोटको कानूनी बाटो खोल्ने तयारी गरेको छ। नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकद्वारा जारी गरिने डिजिटल मुद्रा सेन्ट्रल बैंक डिजिटल करेन्सी सीडीबीसी जारी गर्ने कानूनी बाटो खुलाउने तयारी गरेसँगै देशको मौद्रिक प्रणालीमा नयाँ अध्याय शुरू हुने निश्चित भएको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 को परिच्छेद 6 अन्तर्गतको दफा 51 रहेको नेपालको मौद्रिक इकाई रूपैयाँ हुनेछ र यस्तो रूपैयाँ 100 पैसामा विभाजित हुनेछ भन्ने व्यवस्था संशोधन गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयकमा यसको सट्टा बैंकले नेपाली रूपैयाँलाई कुनै संकेत निर्धारण गरी प्रयोगमा ल्याउन सक्नेछ भन्ने व्यवस्था समावेश गरिएको छ। यस संशोधनसँगै नेपाली मुद्रालाई आधुनिक प्रविधि अनुसार डिजिटल स्वरूपमा विकास गर्ने कानूनी आधार तयार हुने अपेक्षा गरिएको छ। आगामी कानून लागू भएपछि नेपाल राष्ट्र बैंकलाई कागजी मुद्रासँगै डिजिटल नेपाली रूपैयाँ डिजिटल करेन्सी जारी गर्ने बाटो खुल्नेछ। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलका अनुसार नयाँ कानून मार्फत कागजी नोटलाई क्रमिक रूपमा डिजिटल मुद्रामा रूपान्तरण गर्ने तयारी भइरहेको छ। विज्ञहरूका अनुसार पेपर नोटको तुलनामा डिजिटल मुद्राले भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउन सक्छ। अहिले सरकारले हरेक वर्ष नोट छपाई ढुवानी सुरक्षा र पुरानो नोट व्यवस्थापनमा ठूलो रकम खर्च गर्दै आएको छ। डिजिटल मुद्रा कार्यान्वयनमा भएमा यस्ता खर्च उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
1: नेपालको वैदेशिक रोजगारी लामो समयसम्म खाड़ी राष्ट्र र मलेसियामा केन्द्रित रहे पनि पछिल्ला वर्षहरूमा युरोप, दक्षिण कोरिया र जापानतर्फ पनि आकर्षण बढ़दै गएको छ। कम ज्याला, सीमित श्रम अधिकार र कठोर कार्य वातावरणका कारण धेरै श्रमिकले वैकल्पिक गन्तव्य खोज्न थालेका छन् भने क्षेत्रीय अस्थिरताले पनि खाड़ीप्रतिको आकर्षण केही घटाएको छ। तर गन्तव्य विविधीकरणसँगै उच्च भर्ती शुल्क, जोखिमपूर्ण आप्रवासन र सीमित कूटनीतिक सहायता जस्ता चुनौती पनि देखिएका छन्। साथी महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाललाई अहिलेको समयमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको रोजाईमा आएको परिवर्तन बारे कुराकानी गर्नुभएको छ।
9: वैदेशिक रोजगार भनेर भन्ने बित्तिकै गल्फ र मलेसिया टोटल यो 7 देशमा नै हाम्रो एक किसिमले निर्भरता भने पनि हुन्थ्यो पहिला, किनभने 95% भन्दा बढी चाहिँ श्रम स्वीकृतिहरू ती देशहरूकै लागि जारी हुन्थ्यो। पछिल्ला वर्षहरूको लागि हेर्दाखेरिमा चाहिँ यो रेसियो चाहिँ अरू देशहरूमा पनि विस्तारै जाने क्रम चाहिँ बढेको देखिन्छ। गत वर्षको चाहिँ रोमानिया नै टप 6 आइसकेका देखिन्छ, साइप्रस, टर्की, त्यसले हेर्दाखेरिमा चाहिँ यो युरोपियन कन्ट्रीहरूको चाहिँ केही हबहरू, केही गेटवेहरू बनेको देखिन्छ।
10: यो सिपको कुरा गर्दा, कामको खटाइको कुरा गर्दा के फरक छ खाडीमा र युरोपमा?
9: पक्कै पनि खाडीको तुलनामा चाहिँ युरोपमा चाहिँ अलिकति स्किल चाहिन्छ नै, केही न केही किसिमको दक्षता भएको, स्किल कम भएकाहरूले पनि काम गर्न सक्ने गएर, र केही कृषि सेक्टरमा काम गर्नेहरूले पनि लो स्किल नै भए पनि काम पाउने अवस्था हुँदो रहेछ। स्किल मिडियम स्किल अथवा हाई स्किलहरूले नै मात्रै काम चाहिँ गर्न सक्ने, काम पाउने, सजिलै काम पाउने, अनि काम पायो भने पनि राम्रो पेमेन्ट पाउने, अनि ज्यादतीहरूमा नपर्ने, किनभने युरोपमा पनि ज्यादती झुक्यानहरूमा पर्ने सम्भावनाहरू छँदै छ। त्यो कारणले गर्दा स्किल भएकाहरूले नै त्यो अपर्च्युनिटी चाहिँ बढी मात्रामा पाउने हुन्छ। बढ्दो मात्रामा नेपालीहरू चाहिँ त्यहाँ कार्यरत अथवा बसोबासै गर्नेहरूको संख्या क्रमशः बढ्दै पनि गएको कारणले गर्दा, आफ्ना नातागोताहरू गएको कारणले गर्दा, ए यहाँ पनि यस्तो किसिमको काम त पाइन्छ नि, तिमी गल्फमै किन बस्छौ अथवा मलेसियामै किन बस्छौ, त्यति नै मेहनत गर्दाखेरिमा यहाँ अझ राम्रो कमाइ हुन्छ, उस्तै पर्यो भने यहाँ परिवारै लिएर आउन पनि सक्ने सम्भावनाहरू रहन्छ। अधिकार उल्लंघन र ज्यादती धेरै छ हुनु पर्दैन, उन्नत शहरमा पुगिन्छ, विकासहरूलाई प्रयोग गर्न पाइन्छ।
10: अबको समयमा चाहिँ नेपालको मुख्य गन्तव्य देशहरू चाहिँ कुन कुन हुन सक्छन् र त्यस अनुसार सहज बनाउनको लागि चाहिँ के गर्नुपर्छ अबका दिनमा?
9: यो एकै ठाउँमा केन्द्रीकृत निर्भरतामा चाहिँ आधारित भएर गरिने जुन यो लेबर माइग्रेसन छ, यसले चाहिँ हामीलाई कुनै पनि बेला चाहिँ ठूलो चुनौतीमा पार दिन सक्छ भन्ने चाहिँ उदाहरण पाठहरू हामी सिकिसकेका छौँ। त्यस कारणले गर्दा यसलाई डाइभर्सिफाई गर्न जरूरी छ, अनि त्यस पछाडि यसमा असुली ठूलो छ, जबकि कति तिर्नुपर्ने भन्ने कुनै मापदण्ड नै छैन, यो सबै प्रपञ्च मिलाउनेको कुनै एकाउन्टेबिलिटी पनि नहुने, अनि उहाँ पुगिसके पछाडि उही काम नपाउने, यो खालका समस्याहरू त्यहाँ पनि छ। अलि सुरक्षित हुने ठाउँ, कमाई अलि राम्रो हुने, अलि डिग्निफाइड काम, अलि सुरक्षित काम हुने देशहरूमा नै गर्नुपर्ने हुन्छ। युरोपमा अहिले त्यो किसिमको सम्भावना छ, र यसमा चाहिँ सरकारले के गर्नु पर्यो त भन्दाखेरिमा युरोपमा हामीले कसरी हाम्रा नेपालीहरूलाई चाहिँ त्यहाँको जब अपर्च्युनिटीसँग जोड्न सक्छौं भन्ने कुरामा काफी मात्रामा चाहिँ त्यसको अध्ययनहरू गरेर, त्यसको इन्टेलहरू जम्मा गरेर, त्यो सुनको लंका मात्रै होइन है, यसमा चाहिँ एउटा प्रक्रिया पूरा गरेर जानुपर्छ। यसमा पनि चुनौतीहरू छन्, एकतर्फी रूपमा होइन दुईतर्फी संवादबाट अगाडि बढाउनु पर्ने हुन्छ। यो किसिमको चाहिँ एउटा इन्टिग्रेटेड प्याकेजमा चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ।
1: श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग नेपाली श्रमिकको बदलिँदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्य बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, भारतीय सुरक्षाकर्मीले अस्ति आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीय बासिन्दाले बाढ़ी नियन्त्रणका लागि बनाएको माटोको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले अस्ति आइतबार भारतको विदेश मन्त्रालयसँग यस विषय उठाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार नेपाली पक्षले भारतीय सुरक्षाकर्मीको शैलीप्रति आपत्ति समेत जनाएको छ, तर भारतीय पक्षले तटबन्ध बनाइएको क्षेत्र विवादित भएकाले दुवै देशबीच कायम रहेको यथास्थिति अवस्थाको उल्लंघन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान दोहोर्याएको ती अधिकारीले बताएका खबर कान्तिपुरले लेखेको छ।
2: 2068 परराष्ट्र मन्त्रालयबाट करिब 500 ट्राभल डकुमेन्ट गायब बनाइएको घटनाको मुद्दा बल्ल अदालत पुगेको छ। 2068 जर्मन दूतावासले प्रहरीमा उजुरी गरेकोमा गएको हप्ता अदालतमा मुद्दा दायर भएको हो, जसमा हिजो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। यो मुद्दामा सहसचिव भट्टराई विरूद्ध राहदानी ऐन अनुसार जिल्ला अदालत काठमाडौँ मा मुद्दा दायर भएको हो। गएको माघमा सीआईबीले भट्टराईसँग बयान लिएको थियो। त्यति बेला नै प्रहरीले राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएकोमा हालै मात्र सरकारी वकिलले साउन 11 मुद्दा दायर गरेको हो। यो मुद्दामा भट्टराई फरार रहेकोले उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुप शमशेर जबराले बताउनु भएको छ। हिजो अदालतमा थुनछेक नभ्याइएपछि भट्टराईलाई सीआईबीकै हिरासतमा राखिएको छ। नयाँ पत्रिकामा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
12: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा फायर्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। दार्चुलाका दुर्गम बस्तीहरूमा अहिले पनि स्थानीय बासिन्दाको दैनिक जीवन तुइनमै निर्भर छ। यहाँका बाल बालिका, बिरामी, ज्येष्ठ नागरिकदेखि दैनिक उपभोगका सामान ओसार्न तथा सर्वसाधारणसम्मले आफ्नो ज्यानको बाजी लगाएर महाकाली नदी पार गर्न तुइन प्रयोग गर्न बाध्य छन्। तुइनको तार रहे जीवन रहन्छ, टुटे जीवन नै समाप्त हुने जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् सीमावर्ती ब्यास गाउँपालिका दुई दुम्लिङका स्थानीय बासिन्दा। तुइन तरेर महाकाली वार पार गर्न हरेक पटक झुण्डिँदा स्थानीयवासीले ज्यानकै बाजी लगाइरहेका हुन्छन्। यहाँका स्थानीय बासिन्दा नेपालतर्फको तल्लो दुम्लिङ र भारततर्फको गर्भाधार ठाउँलाई जोड्ने महाकाली नदीमाथि अस्थायी अवैध तुइन लगाएर वार पार गर्ने गर्छन्। महाकाली नदी दुई देशको साझा नदी भएका कारण कुनै एक पक्षले कुनै संरचना निर्माण गर्दा वा कुनै क्रियाकलाप गर्दा दुवैको सहमति आवश्यक पर्छ। यहाँका स्थानीय बासिन्दालाई अवैध तुइन लगाएर वार पार गर्नुपर्ने बाध्यता बनेको छ। वर्षातमा नदीको बहाव बढ्दा जोखिम अझै धेरै हुने स्थानीय बासिन्दाले बताएका छन्। दुम्लिङसम्म जान वर्षायाममा गाड़ी सञ्चालन हुने सड़कको सुविधा छैन, पैदल हिँड्ने समेत निकै जोखिम हुने गरेको दुम्लिङका स्थानीय प्रभात बुढाथोक किले बताउनुभयो। उपचार, शिक्षा, रोजगारी र दैनिक आवश्यकताका लागि यहाँका स्थानीय बासिन्दाले तुइनको सहारा लिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। यहाँका स्थानीयवासीले वर्षौंदेखि यो स्थानमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माणका लागि माग उठाउँदै आइरहेको भए पनि समस्याको अझै समाधान हुन सकेको छैन। तुइनकै तारमा बाँचेको जीवन शीर्षकको खबर गोर्खा पत्रमा छ।
5: अब विदेशको खबर। कक्रोच जनता पार्टी सीपीजे नेतृत्वको युवा आन्दोलनबाट रक्षात्मक अवस्थामा पुगेको भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाले विधानसभा उपचुनावमा पनि नराम्रो धक्का बेहोरेको छ। हिजो सार्वजनिक भएको मतपरिणाम अनुसार बिहारको बांकीपुर सीटमा जनसुराज पार्टी जेएसपी, मध्यप्रदेशको दतिया सीटमा भारतीय राष्ट्रिय कांग्रेसले जीत हात पारेको छ। भाजपाले गुजरातको मांजलपुर सीटमा जोगाएको छ। पटनासँग जोड़िएको बांकीपुर निर्वाचन क्षेत्र भाजपाको गढ़ मानिन्छ। भाजपा राष्ट्रिय अध्यक्ष बनेका नितिन नवीनले आफ्नो पार्टीलाई लामो समयदेखिको गढ़मा सघन प्रचार गरे पनि आफ्नो पार्टीलाई जिताउन सक्नु भएन। नितिनले यस क्षेत्रबाट पाँच पटक लगातार चुनाव जित्नु भएको थियो, तर यसपटक भने उहाँ आफ्ना उत्तराधिकारीलाई चुनाव जिताउन असफल हुनुभयो। उपचुनावमा जेएसपीका संस्थापक प्रशान्त किशोर पीके विजयी हुनुभएको छ। प्रशान्त किशोर र दुई वर्ष अघि खुलेको जनसुराज पार्टीका लागि यो पहिलो चुनावी जित हो। यो जितलाई बिहारको राजनीतिमा प्रशान्त किशोरको औपचारिक उदयका रूपमा हेरिएको छ।
6: अब खेल खबर। केप भर्डेको प्रशिक्षक पेड्रो लैताओ बिट्रो बुबिस्टा मोरक्को रेनिसा बर्कानका मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले क्लबलाई दुई वर्ष सम्हाल्ने सम्झौता गरेका छन्। बुबिस्टाले पछिल्ला छ वर्ष केप भर्डे राष्ट्रिय फुटबल टोलीको नेतृत्व गर्दै ऐतिहासिक सफलता दिलाएका थिए। उनको नेतृत्वमा टोलीले पहिलो पटक विश्वकपमा स्थान बनाएको र टोलीलाई नकआउट चरणसम्म पुर्याएका थिए। साथै सन् 2024 अफ्रिका कप अफ नेशन्समा टोली क्वार्टर फाइनलसम्म पुगेको थियो। मोरक्को संचार माध्यमका अनुसार बुबिस्टा राष्ट्रिय टोलीसँगै क्लबको जिम्मेवारी पनि सम्हाल्न इच्छुक थिए, तर क्लबले पूर्ण रूपमा क्लबमै केन्द्रित हुनुपर्ने शर्त राखेपछि उनले केप भर्डेको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्। राष्ट्रिय टोलीबाट क्लब फुटबलमा प्रवेश गरेका बुबिस्टाका लागि यो पहिलो अनुभव हुनेछ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। यस वर्ष वर्षा कम हुने भनिए पनि अहिलेसम्म गएको वर्ष भन्दा बढ़ी धान रोपाई भएको छ। गएको वर्ष 83.93% धान रोपाई भएकोमा यस वर्ष अहिलेसम्म 92% धान रोपाई भएको खबर गोर्खा पत्रले लेखेको छ।
6: 17 अर्ब बढ़ी खर्च गरेर स्तरोन्नति गरिएको बुटवल नारायण घाट सड़क नेपाल सरकार समक्ष हस्तान्तरण नहुँदै भाँसिएको छ। सड़क विभागका उच्च कर्मचारीहरूले राष्ट्रिय सतर्कता केन्द्रसँग त्यस सड़कको गुणस्तर परीक्षण गर्न अनुरोध गरेका छन्। सड़क हस्तान्तरण नहुँदै ठाउँ ठाउँमा समस्या उत्पन्न भएपछि सड़कको गुणस्तर तथा सरकारी पक्षबाट भएको अनुगमन तथा प्राविधिक परीक्षण प्रति नै प्रश्न उठेको छ।
5: गएको आर्थिक वर्ष सातै प्रदेशको पूँजीगत खर्च औसत 61.33% मात्र भएको छ। यो यसै अवधिमा भएको संघीय सरकारको पूँजीगत खर्चको तुलनामा भने बढ़ी हो।
6: मध्य प्रदेशमा तीव्र रूपमा घट्दै गएको भूमिगत जलस्रोत सुरक्षित खानेपानीको सीमित पहुँच सरसफाई व्यवस्थापनको कमजोरी र जलस्रोत परीक्षणमा देखिएको नीतिगत तथा संस्थागत कमजोरी तत्काल सुधार गर्न सुझाव दिएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले सरकारलाई यस्तो सुझाव दिएको हो।
5: राज्यको नीति अनिश्चित हुँदा अर्थतन्त्रमा ठूलो नकारात्मक असर पर्ने एक अध्ययनले देखाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक नीतिगत अनिश्चितताले समष्टिगत अर्थतन्त्रमा पार्ने प्रभाव नेपालको अध्ययन विषयक प्रतिवेदनले नीतिगत निश्चितता नहुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखाएको हो।
6: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ। विभागले हिजो काठमाडौँ उपत्यका विभिन्न 11 उद्योग तथा व्यवसायिक फर्ममा अनुगमन गरी कार्यवाही तथा आवश्यक निर्देशन दिएको हो।
5: काया कैरनमा अब पालो उखानको
6: चलाउनु काम जोगाउनु दाम।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज संवाद र सर्वपक्षीय पहलको कारण तराई मधेसमा उत्पन्न तनाव साम्य हुँदै
5: कागजी नोटको विकल्पमा डिजिटल मुद्रा ल्याउने कानूनी बाटो खुल्दै भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउने
6: राम्रो तलब र दीर्घकालीन अवसरले युरोपतर्फ नेपाली श्रमिकको आकर्षण बढ़्दो दक्ष जनशक्ति श्रम अधिकार र सुरक्षित आप्रवासन सुनिश्चित गर्न सरकार चुनौती
5: भारत बिहारको राजनीतिमा प्रशान्त किशोर अर्थात पीकेको उदय सुशासन र रोजगारीको नारा दिएर जन सुराज पार्टीले भत्कायो भाजपाको गढ
6: र के भर्डेको प्रशिक्षक पेड्रो मोरक्को रेनिसा बर्कानमा मुख्य प्रशिक्षक नियुक्त
5: र अन्त्यमा आजको कार्टुन आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। दुर्गा परसाई पटक पटक पक्राउ पर्ने र छुट्ने गरेको विषयसँग सम्बन्धित छ। यस पटक पनि यस्तै भएको छ। यहाँ परसाई जस्तै देखिने मान्छे घरको छतमा उभिएर बाहिर बाटोतिर हिँडिरहेका छन् अनि उनी भन्दैछन् छुटेको घण्टौं भइसक्यो अझै पक्राउ गर्दैनन् त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दि एफएम 95 मेगाहर्ज।
1: क्यों भविष्य में चिंता क्यों पारे मोहिंदी आकी वा आंगी गई इंश्योरेंस कियम
2: ओहो थदै मरी गा चील मुमै
1: ये भयो समस्या खै विषय पैनिक आंगी प्लान तम
2: लौ छैली मु बिषामी नै बिनी छ्याब बन्दिल परी
1: रिलायबल लाइफ इन्स्योरेन्स चिन्ता आङी समाधान
2: छ्याबामी छ्याबा रोजाई।
3: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। उदयपुर इकाई र दोर्दी इकाई 2083 श्रावण 15 गते, भोटवाडार इकाई 2083 श्रावण 16 गते, राईनास इकाई 2083 श्रावण 17 गते, सुन्दरबजार इकाई 2083 श्रावण 21 गते, खुदी इकाई 2083 श्रावण 22 गते, दुई पिपली इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ सम्पर्क नम्बर 98-560-45-248, महासचिव विपिन श्रेष्ठ सम्पर्क नम्बर 98-4-38-555, विदुर तिवारी 98-560-45-252, विवेक तिवारी 98-466-34-609।
1: सूचना बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिमा आबद्ध सम्पूर्ण पानी महसुल बक्यौत रहेको ग्राहक उपभोक्ताहरूमा जरिवाना तथा हर्जना छूट सम्बन्धी महत्वपूर्ण सूचना। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको मिति 2083 श्रावण 4 गते बसेको 24 मासिक बैठकको निर्णय बमोजिम यस समितिलाई महसुल बुझाउन बाँकी रहेको ग्राहकहरूलाई यही भाद्र मसान्तसम्म सम्पूर्ण बक्यौत रकम भुक्तानी गरेमा त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौत रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौ। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समिति, बेसी सहर 8, लमजुङ।
4: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
4: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
5: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
4: हुल्लासले बनाउँदैछ परिवार एक साथ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsyangdi.org मा बिहान 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: जितका एक व्यवसायीलाई शरीर बन्धक र मानसिक यातना दिएको आरोपमा एकजना पक्राउ। बेसी सहरको मझुवा खोलामा धारिलो हतियार प्रयोगबाट एक युवा घाइते। घटनामा संलग्न युवा प्रहरी नियन्त्रणमा। हङकङमा रहेका लमजुङवासीद्वारा दुई परिवारलाई करिब 9 लाख आर्थिक सहयोग। गादी खोला करिडोर संघर्ष समितिको आन्दोलन तत्कालका लागि स्थगित। समितिको मागबारे साउन 27 छलफल हुने। र लमजुङमा प्रतिफलमा आधारित अनुदान कार्यक्रम प्रभावकारी बन्दै दूध उत्पादन प्रोत्साहन कार्यक्रमका लागि चालू आर्थिक वर्षमा 50 लाख बजेट। अब समाचार विस्तारमा। लमजुङको चिता स्थित एक व्यक्तिलाई शरीर बन्धक बनाई कुटपीट तथा जबरजस्ती चेक काट्न लगाएको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँको शुक्लगण्डाकी नगरपालिका 6 निवासी 33 वर्षीय अर्जुन खनाल रहेका छन्। खनालले लमजुङको मध्य नेपाल नगरपालिका 1 जिता स्थित ग्रीन ग्रो एग्रो फार्मका संचालक भक्तपुर नगरपालिका 7 निवासी 56 वर्षीय बलराम सायजुलाई शरीर बन्धक बनाई कुटपीट गरेको, खुकुरी देखाएर धम्काएको तथा मानसिक यातना दिँदै विभिन्न रकमका चेक जबरजस्ती काट्न लगाएको लमजुङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटना 2083 साल जेठ 22 गते बेलुका करिब 7:30 बजे भएको हो। पीड़ितलाई भोलिपल्ट बिहान करिब 7:30 बजेसम्म फार्मभित्रै नियन्त्रणमा राखिएको आरोप छ। आरोपी अर्जुन खनाललाई मध्य नेपाल नगरपालिका 1 कुन्छाबाट साउन 18 गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर छेत्रीको नेतृत्वमा खटिएको टोलीले निजलाई पक्राउ गरेको हो। शरीर बन्धक तथा आपराधिक लाभ सम्बन्धी कसुरमा लमजुङ जिल्ला अदालतमा 5 दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो। यसै गरी लमजुङको बेसी सहर नगरपालिका 8 मझुवा खोलामा धरिलो हतियार प्रहारबाट एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मोरङको पथरी शनिश्चरे नगरपालिका 6 प्रगति टोल स्थायी घर भई हाल बेसी सहर 8 सेरामा बस्दै आएका 30 वर्षीय सनम तामाङ रहेका छन्। प्रहरीका अनुसार राति करिब 8 बजे बेसी सहरको झ्याङखोलामा बस्ने अन्दाजी 32 वर्षीय साजन थापा मगरले तामाङमाथि चक्कु प्रहार गरेका हुन्। आक्रमणबाट तामाङको कोखा र काँधमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी नायब निरीक्षक रामप्रसाद गौतमको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलबाट साजन थापा मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर छेत्रीले जानकारी दिनुभयो। घटनामा संलग्न थापा मगर विरूद्ध ज्यान मार्ने उद्योग मुद्दामा लमजुङ जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। गादीखोला करिडोर संघर्ष समितिले यसअघि घोषणा गरेको जलविद्युत आयोजना सम्बन्धी यातायात बन्द कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जनाएको छ। समितिले मर्स्याङ्गदी गाउँपालिका 6 अन्तर्गत दोभान चौरदेखि नाइचेसम्मको सड़क स्तरोन्नतिको माग राख्दै आइतबारदेखि अत्यावश्यक बाहेक सवारी साधन सञ्चालनमा रोक लगाएको थियो। विभिन्न चरणमा संघर्ष समिति गठन गरी सम्बन्धित जलविद्युत आयोजनाका प्रमुखहरूसँग छलफल गर्न पटक पटक पत्रचार तथा बैठक आयोजना गर्दा पनि आयोजनाका प्रमुखहरू स्वयं उपस्थित नभई प्रतिनिधि मात्र सहभागी

0: कार्यक्रम स्थगित भएको हो। उक्त सहमतिपछि वार्ता मार्फत समस्या समाधान हुने विश्वासका साथ संघर्ष समितिले पूर्व घोषित यातायात बन्द कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जनाएको छ। समितिले संघर्ष सरोकार सम्पूर्ण सरकारवाला स्थानीयवासी तथा यातायात व्यवसायीलाई यसबारे जानकारी गराएको छ। संघर्ष समितिका संयोजक झपेन्द्र अधिकारीले वार्ता र सम्वाद मार्फत समस्याको दीर्घकालीन समाधान हुने अपेक्षा गर्दै सहमति अनुसारको बैठकबाट पनि स्थानीय जनताका जायज माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन्। प्रतिफलमा आधारित अनुदान कार्यक्रम प्रभावकारी बनेसँगै लमजुङमा बजेट पनि वृद्धि भएको छ। गत आर्थिक वर्षको तुलनामा दूध उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारले बजेट वृद्धि गरेको हो। प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रतिफलमा आधारित अनुदान कार्यक्रमका लागि लमजुङमा 50 लाख बढ़ी बजेट विनियोजन गरेको छ। गत आर्थिक वर्षमा सोही कार्यक्रमका लागि 42 लाख रूपियाँ बजेट विनियोजन भएको थियो। जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङ मार्फत कार्यान्वयन हुने गरी सो शीर्षकमा रकम विनियोजन भएको हो। प्रोत्साहन अनुदान पाएसँगै जिल्लामा कृषकहरूले व्यावसायिक दूध उत्पादनमा आकर्षित भएका छन्। कृषकहरूको आकर्षणलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले बजेट पनि वृद्धि गरेको जनाएको छ। गत आर्थिक वर्षमा प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि दूध उत्पादन गर्ने कृषकहरूका लागि अनुदान दिन मात्रै 35 लाख रूपियाँ विनियोजन गरेको थियो। तर कार्यक्रम प्रभावकारी भएसँगै जिल्लामा दूध उत्पादन वृद्धि हुँदा विनियोजित बजेट अपुग हुँदै आएको छ। कार्यक्रम अन्तर्गत विभिन्न सहकारी संस्थाबाट दूध बिक्री गर्ने कृषकहरूलाई प्रति लिटर 5 रूपियाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ। जिल्लाका 3 वटा सहकारीबाट आबद्ध कृषकहरू उक्त कार्यक्रमबाट लाभान्वित हुँदै आएका छन्। अघिल्लो आर्थिक वर्ष सो कार्यक्रमहरूमा लक्ष्य अनुरूप अति कम प्रगति भएको थियो। तर गत आर्थिक वर्षदेखि भने अपेक्षा गरेभन्दा बढ़ी प्रभावकारी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डाक्टर सुनिल नेउपानेले बताउनुभयो। डाक्टर नेउपानेका अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि पहिलो वर्ष 27,50,000 रूपियाँ अनुदान वितरण भएको थियो। प्रति लिटर 5 रूपियाँको दरले वितरण भएको सो अनुदान कार्यक्रमबाट 3 वटा सहकारीमा आबद्ध 150 बढ़ी कृषकहरू लाभान्वित भएका कार्यालय प्रमुख डाक्टर नेउपानेले बताउनुभयो। अघिल्लो आर्थिक वर्षमा भने मासु उत्पादनमा आधारित अनुदान कार्यक्रम पनि रहेको थियो। तर गत आर्थिक वर्षमा मासु उत्पादनमा आधारित कार्यक्रम नरहेको कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा मासु उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत 4 लाख रूपियाँ वितरण भएको थियो। खसी बोकाको मासु प्रति केजी 20 रूपियाँको दरले वितरण भएको अनुदान कार्यक्रमबाट एक सहकारीका 175 बढ़ी कृषकहरू लाभान्वित भएका थिए। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
2: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 मा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सरसु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसी सहर नगरपालिका 8, आर्मी ब्यारेक अथवा

0: घाट जाने बाटो कारागार अगाडि लम्छु। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
1: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98564-74486।
5: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
6: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
7: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबे, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
5: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
6: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
5: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74065।
6: नोट, फल सिलिङ, कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङ सेवा समिति हङकङले जिल्लाका दुई फरक परिस्थितिका परिवार पीड़ित परिवारलाई करिब 9 लाख रूपियाँ आर्थिक सहयोग गरेको छ। सोमबार बेसेसर 7 स्थित रेडियो मर्स्याङदीमा आयोजित कार्यक्रममा लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङका संरक्षक एवं पूर्व संविधान सभा सदस्य जमीन्द्रमान घलेको रोहबरमा सहयोग रकम हस्तान्तरण गरिएको हो। रोजगारीका सिलसिलामा हङकङमा रहेका लमजुङका 133 जनाबाट संकलित 8,57,000 रूपियाँ पीड़ित परिवारलाई राहत स्वरूप वितरण गरिएको लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङका अध्यक्ष मीना गुरूङले जानकारी दिनुभयो। समितिले बेसेश्वर नगरपालिका 5 नालमा गैरी गाउँ निवासी 70 वर्षीय सुरेन्द्र कुमार गुरूङलाई मुखको क्यान्सर उपचारका लागि 4,28,500 रूपियाँ सहयोग प्रदान गरेको छ। गुरूङ हाल चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत छन्। त्यसै गरी गत वर्ष मर्सङ्गी गाउँपालिकासम्म निर्माणाधीन 40.27 मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत आयोजनामा कार्यरत रहँदा पहिरोमा परि ज्यान गुमाएका बेसेश्वर नगरपालिका 10 रातो माटो निवासी 44 वर्षीय लगनदोज गुरूङको परिवारलाई पनि 4,28,500 रूपियाँ सहयोग प्रदान गरिएको छ। उक्त रकम मृतकका श्रीमती यमुना गुरूङलाई हस्तान्तरण गरिएको हो। सहयोग रकम हस्तान्तरण गर्दै संरक्षक जमीन्द्रमान घलेले विदेशमा रहेका लमजुङवासीले जन्मभूमिप्रतिको जिम्मेवारी र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै निरन्तर मानवीय सेवामा योगदान पुर्याइरहेको बताउनुभयो। यस सहयोगले पीड़ित परिवारलाई राहत पुग्नुका साथै समाजमा सहयोग सद्भाव र मानवीय भावनालाई अझ सुदृढ़ बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेल, महासंघका केन्द्रीय सदस्य कृष्ण केसी, निवर्तमान अध्यक्ष आश गुरूङ लगायतको उपस्थिति रहेको थियो। लमजुङ सेवा समिति हङकङले विगतदेखि नै जिल्लामा अक्षय कोष स्थापना गरी सम्पर्क समिति लमजुङ मार्फत सामाजिक, शैक्षिक, स्वास्थ्य तथा विपद व्यवस्थापनका क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङबाट गत आर्थिक वर्षमा 20 मुद्दा फैसला भएको छ। आर्थिक वर्ष 2082-83 प्रशासनमा रहेका 23 मुद्दा मध्ये 20 मुद्दा फैसला भएको हो। जिल्ला प्रशासन कार्यालयले सोही आर्थिक वर्षमा दर्ता भएका 19 र अघिल्लो आर्थिक वर्षबाट दायित्व सरी आएका 4 मुद्दा मध्ये 20 मुद्दा फर्सोट गरेको हो। प्रशासनका अनुसार अघिल्लो आर्थिक वर्षबाट सरी आएका 4 मुद्दा मध्ये गत आर्थिक वर्षमा सबै मुद्दाको फैसला भएको हो। त्यसै गरी गत आर्थिक वर्षमै परेका 19 मध्ये 16 मुद्दा फैसला भएका हुन्। जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा गत आर्थिक वर्षमा मात्रै 19 मुद्दा दर्ता भएका थिए। अघिल्ला आर्थिक वर्षबाट 4 मुद्दा सरेपछि 23 भएको थियो। जिल्ला प्रशासन कार्यालयले तथ्याङ्क अनुसार 3 मुद्दा चालू आर्थिक वर्षका लागि सरेको छ। चालू आर्थिक वर्षका लागि सरेका सबै मुद्दा गत आर्थिक वर्षमै दर्ता भएका हुन्। चालू आर्थिक वर्षका लागि एक वर्षभन्दा पुरानो एउटै पनि नरहेको प्रशासन कार्यालय लमजुङले जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा गत वर्ष परेका अधिकांश मुद्दा सार्वजनिक अपराध सम्बन्धित रहेको प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा केही वर्ष अघिसम्म 2 पुराना मुद्दा पनि फैसला हुन बाँकी रहेका थिए। लमजुङ सदरमुकाम विशेषहर लगायत बजारमा टुसाका व्यापार शुरू भएको छ। वर्षाको सिजनमा पाइने निगालोका टुसा उच्च लेखदेखिका व्यापारीहरूले बजार ल्याएर बिक्री वितरण गर्न थालेको हो। टुसा बजारमा ल्याएपछि किन्नेको हान थाप हुने गरेको छ। माग अनुसार आपूर्ति हुन नसक्दा टुसा एकैछिनमा सकिने गरेको छ। कतिपय समयमा त गाउँदेखि टुसा बिक्री गर्दै शहर आउँदा बाटोमै सकिने गरेको व्यापारीहरू बताउँछन्। स्वादिलो तरकारीको रूपमा परिचित ग्रामीण क्षेत्रमा पाइने निगालोको टुसा धेरैले रूचाउने हुँदा बजारमा टुसाको हानथाम हुने गरेको छ। सदरमुकाम विशेषहर सहित खुदी, उदिपुर, भोटेउडार लगायतका बजारहरूमा टुसाको व्यापार निकै राम्रो हुने गरेको छ। जिल्लाको उत्तरी भेगका बासिन्दालाई अहिले टुसा टिप्न र बिक्री गर्न भ्याइ नभ्याइ छ। टुसाको शहरी क्षेत्रमा अत्याधिक माग भएकोले टुसा भाँच्न ग्रामीण भेगका बासिन्दाहरू लेक जंगल पुग्ने गर्दछन्। प्राय वर्षयाम सकिएर साउनदेखि असोज महिनासम्म जंगलमा टुसा पाइन्छ। 2000 मिटर उचाइका भीरहरूमा पाइने निगालोको टुसा ग्रामीण भेगका नागरिकहरूको लागि आमदानीको राम्रो स्रोत बनेको छ। दैनिक एकजनाले 2000 3000 टुसा भाँच्ने गर्दछन्। लेकदेखि सदरमुकामसम्म आइपुग्दा पनि 3 दिनसम्म लाग्ने व्यापारीहरू बताउँछन्। टुसा अहिले प्रति मुठा 100 रूपियाँ भन्दा बढ़ीमा खरिद बिक्री हुने गरेको छ। टुसालाई तरकारी, अचार र सुप बनाएर समेत प्रयोग गर्न सकिन्छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
10: मुख्य समाचारका प्रायोजक
11: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी विशिसर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
9: जीताका एक व्यवसायीलाई शरीर बन्धक र मानसिक यातना दिएको आरोपमा एकजना पक्राउ। हङकङमा रहेका लमजुङवासीद्वारा दुई परिवारलाई करिब 9 लाख आर्थिक सहयोग। गाँधी खोला करिडोर संघर्ष समितिको आन्दोलन तत्कालका लागि स्थगित। समितिको मागबारे साउन 27 छलफल हुने। र लमजुङमा प्रतिफलमा आधारित अनुदान कार्यक्रम प्रभावकारी बन्दै दूध उत्पादन प्रोत्साहन कार्यक्रमका लागि चालू आर्थिक वर्षमा 50 लाख बजेट विनियोजन। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
1: जान त जाने, बरु कहाँ जाने होला खै।
2: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
1: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी।
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो बैङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
5: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB बैङ्कको ठिक अगाडि पनि रहेको छ।
6: विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसहर नगरपालिका 7 लम्जुङ। सम्पर्क फोन 0665520209।
1: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452013236 र 98400058160।
9: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
10: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
12: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम,
1: मर्चेङ्गे गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 मर्चेङ्गे गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
12: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न,
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न, स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन, परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न,
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania Extreme Energy Drink.
1: दिदी, तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिश छ। फेरि कति राम्रो फिट भएको
2: यो ब्लाउज। न्यू रिचु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको।
3: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
1: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
2: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
6: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रोबी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
5: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
6: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
5: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
6: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
5: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
7: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसिसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019, 0665-2370 वा 590-370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
8: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
10: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
8: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
10: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
8: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
10: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9568-46-244।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विशेषहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: अनि तयो कागज के मेछि वा?
6: अ झिल्काई
5: के पर्सनल नम्बर ब्लक लै बजी?
6: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई।
5: अनि बैंकरी?
6: बैंकरी चर चाहिँ तले ललपर्दी
5: सम ललपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाइ भिसा आफै न ब्याङ्क दिए पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
6: सतर्क तना ठगी तब्द क्या जोगिना
7: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन के तनाव दियो ए खुसी
5: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
9: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

नमस्कार। कृषि विकास कार्यालय लमजुङको सहकार्यमा सामुदायिक रेडियो मर्सेङ्गदी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम कृषिका कुरा लिएर म लक्ष्मी घले उपस्थित भइसकेको छु। कार्यक्रम कृषिका कुरा 8 भागमा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईँले एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गदी .org, हाम्रो पात्रो र रेडियो मर्सेङ्गदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। हरेक मंगलबार बिहान 7:30 बजे कृषि सम्बन्धी किसानहरूले जान्ने पर्ने विभिन्न विषय लिएर हामी आएका छौं। आशा छ यो कार्यक्रमले तपाईंलाई कृषि उत्पादन वृद्धि गर्न र उत्पादनका क्रममा तपाईंलाई परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ। यो कार्यक्रम बिल्कुल कृषक केन्द्रित कार्यक्रम हो। हामी यो कार्यक्रममा मौसम अनुसारको कृषि जानकारी राख्नेछौ। कृषकहरूका विभिन्न समस्याहरूलाई सम्बन्धित व्यक्तिसम्म पुर्याउने कुनै पनि जिज्ञासा वा प्राविधिक सल्लाहका लागि कृषि विज्ञको परामर्श पनि यो कार्यक्रममा राख्नेछौ। मौसम अनुसारका खेती प्रणालीबारे जानकारी दिनु यो कार्यक्रमको मुख्य विषय हो। कार्यक्रम अन्तर्गत अघिल्लो हप्ता हामीले करेसाबारी खेतीका बारेमा जानकारी राखेका थियौं। करेसाबारीको बारेमा तपाईंले धेरै जानकारी पाउनुभयो भन्ने हामीले विश्वास गरेका छौं। आजको कार्यक्रममा भने हामीले बिल्कुलै नयाँ विषय लिएर आएका छौं। आज हामी तपाईंलाई सुन्तला बगैंचा मासिने कारण र व्यवस्थापनको विषयमा महत्वपूर्ण जानकारी राख्नेछौं। सुन्तला जातका फलफूलमा लाग्ने रोग तथा किराको व्यवस्थापन। सुन्तला जात फलफूल बगैंचामा रास आउनुको मुख्य कारण रोग किरा व्यवस्थापन नगर्नु पनि एक हो। नयाँ बगैंचा स्थापना गर्दा रोग किरा ग्रसित पुराना बगैंचाबाट नयाँ बगैंचामा भेक्टरहरूबाट रोग सर्न गई नयाँ बगैंचामा पनि रोग तथा किराका लागि बगैंचामा रास आउने गर्दछ। भेक्टरहरूबाट पनि रोग सर्न गई नयाँ बगैंचामा पनि रोग तथा किरा लागि बगैंचामा रास आउने हुन्छ। सुन्तला बगैंचामा रास ल्याउने मुख्य रोग किराहरू निम्न प्रकारका छन्। सुन्तलाको ग्रिनिक रोग, सुन्तला जातको ट्रिटिजा भाइरस, फेद र जरा कुहिने रोग र कत्ले किरा। ग्रिनिक रोग, सुन्तलामा लाग्ने सम्पूर्ण रोग मध्ये ग्रिनिक रोग सबैभन्दा विनाशकारी रोग मानिन्छ। यो रोग भ्याक्टेरियाबाट लाग्दछ। सर्वप्रथम यो रोग सन् 1870 चीनको वाङडोङ राज्यको चाउजु भन्ने स्थानमा देखिएको थियो। यो रोग लागेपछि बोट पहेँलो भई सुक्दै मर्ने भएकोले त्यहाँका किसानहरूले यसलाई चिनिया भाषामा होङलोङ बिङ भन्न थालेका हुन्। होङ अर्थात पहेँलो, लोङको अर्थ ड्रागन र विङको अर्थ रोग भन्ने अर्थमा सबै किसानहरूले यसलाई सामान्य बोलीचालीको भाषामा होङलोङ बिङ भन्न थालेको हो। रोगको लक्षण, यो किरा पत्ता लगाउन रोगी बोटबाट पात नमूना लिई पीसीआर विधिबाट प्रयोगशालामा परीक्षण गरिन्छ। रोगी बोटका पातहरू पहेँलो हुँदैमा ग्रिनिक रोग हो भन्न मिल्दैन। सुन्तला जात फलफूल मध्ये जुनारमा यो रोगको लक्षण प्रष्ट देखिन्छ। तसर्थ शंकास्पद सुन्तला बोटमा ग्रिनिक रोग हो वा होइन निश्चित गर्न सुन्तलाको हाँगली जाली घरभित्र हुर्क्याइएको जुनारमा इण्डेक्सिङ गरेर पनि पत्ता लगाइन्छ। तर यस विधिले लामो समय लिने गर्दछ। यसका लक्षण, रोग लागेपछि शुरूको अवस्थामा 2-4 हाँगामा मात्र देखिन्छ र क्रमशः पूरै हाँगामा फैलिन्छ। रोग लागेका पात पहेँला, मसिना, ठाडो र गुसमुच्छ परेको साथै पात पहेँलोमा छिर्के मिर्के, पातको अन्तरकाण्ड छोटो हुने, फल पाक्नुभन्दा पहिले नै झर्ने, अमिलो हुने देखिन्छ। रोगी बोट झट्टै मर्दैन, तर मर्ने अवस्थामा पुग्दा फूल फुल्ने सिजनमा अत्याधिक मात्रामा फूल फुल्छ र मसिना फल लाग्दा लाग्दै पूरै बोट मरेर जान्छ। नियन्त्रणका विधि, यो रोग लागेपछि तुरन्त बगैंचा नाश हुने होइन। खासमा यो रोगले सम्पूर्ण बोट क्षति गर्न केही वर्ष लाग्छ। अझ बोटको राम्ररी व्यवस्थापन गर्न सके रोगको क्षति गर्ने अन्तिम वर्ष अत्याधिक फल उत्पादन पनि गर्न सकिन्छ। किनभने यो रोगले ग्रस्त पारेपछि अत्याधिक मात्रामा फूल फुल्ने, फल फल्ने हुन्छ। यो रोग सुन्तला जात फलफूलको लागि अत्याधिक हानिकारक भएकोले कृषकले अपनाउनु पर्ने उपायहरू यस प्रकार छन्। स्वस्थ एवं निरोगी बेर्ना लगाउनु पर्दछ। यो रोग सार्ने सिट्रस सिल्ला किरा नियन्त्रण गर्ने र रोगी बोट नष्ट गर्ने। ट्रिस्टिजा भाइरस,
सुन्तलाजात फलफूलमा लाग्ने ग्रिनिङ रोग जस्तै यो रोग पनि सुन्तलाजात फलफूल खेती गरिने धेरै जस्तो देशहरूमा लाग्ने गर्दछ। यो रोगको लक्षणहरू कुन जातको रुट स्टक प्रयोगमा ल्याइएको हो त्यस अनुसार बिरुवाको लक्षणहरू फरक हुन सक्छ। रोगका लक्षणहरू बिरुवाहरू यो रोग लागेको जस्तो भएर अनुत्पादित हुने, विस्तारै ओइलाएर मर्दै जाने गर्दछ भने कुनै बिरुवा ओइलाउने दुई तीन दिनमा नै खग्रममा सुकेर बिरुवा मर्ने गर्दछ। यो रोग लागेको बिरुवाको पातहरू पहेँलो हुने, पातको चम्किलोपन कम हुने र पात माथिबाट खुम्चिँदै आउने गर्दछ। एक वर्षमा पुरानो हाँगाको बोक्रा तासेर हेर्यो भने पिनले घोचेको जस्तो प्वाल प्वाल देखिन्छ भने कतै कतै धर्स धर्स परेर फुटेको पनि देखिन्छ। सुनौ व्यवस्थापनका विधि। स्वस्थ एवं निरोगी बेर्ना लगाउनु पर्दछ। रोगी बोट नष्ट गर्नुपर्छ। यो रोग सार्ने लाही किरा नियन्त्रण गर्नुपर्छ र वार्षिक कार्य तालिका अनुसार बगैंचा व्यवस्थापन गर्नुपर्छ। फेद र जरा कुहिने रोग। सुन्तलाजात फलफूल बगैंचामा फेद कुहिने रोग माटोबाट सर्ने रोगहरूमध्ये एक मुख्य रोग हो। जुन बगैंचामा चम्टाइलो माटो हुन्छ बिरुवाको वरिपरि पानी जम्ने गर्छ र बगैंचामा खनजोत गर्दा जरा तथा फेदमा चोटपटक लागेमा यो रोग लाग्ने सम्भावना बढ़ी हुने गर्दछ। फेद कुहिने रोग सूक्ष्म ढुसी जीवाणुबाट हुन्छ। एउटै सुन्तलाजातको बिरुवामा विभिन्न नाम गरेको रोग लाग्न सक्दछ, जस्तै ड्याम्पिङ अफ, कोलर रट, ट्रंक रट, रूट रट, ब्राउन रट, गमोसिस आदि नामहरूबाट चिनिन्छ। यो रोग लागेपछि बिरुवाको फेद वा कुनै मुख्य हाँगाहरूबाट चोप जस्तो बाक्लो खैरो पदार्थ निस्कन गई फेद वा हाँगाहरूको बोक्रा पटपट धर्सा धर्सा गरी फुट्ने गर्दछ। हाँगा र फेदबाट निस्केको चोप वर्षाको पानीसँग घुलनशील हुने हुँदा वर्षाको पानी सँगसँगै बिरुवाको फेदमा र जराहरूसम्म पुग्ने हुँदा बिरुवाको फेदको वरिपरि खनी हेर्यो भने जराहरू कुहिएको देख्न सकिन्छ। यसरी फेद वा जराहरू कुहिने रोग लागेका बिरुवामा नयाँ पालुवा आउने तर त्यति बढ्न नसक्ने, पातहरू पहिलिएर जाने र पात झर्ने, बिरुवाले धान्नै नसक्ने गरी फूल फुल्ने तर धेरै जसो झरेर जाने फल पनि कम मात्रै लाग्ने, फल पाक्नुभन्दा पहिले नै हाँगा सर्लक्क सुक्ने गर्दछ, जतातिरको हाँगा सुकेको हुन्छ त्यतातिर जमिनको भाग खनी हेर्यो भने जराहरू कुहिएको देख्न सकिन्छ। नियन्त्रणका विधि। कलमी बिरुवा लगाउने। तीनपाती सुन्तलामा कलमी गरेको बिरुवामा जरा कुहिने रोग लाग्ने सम्भावना कम हुन्छ, तसर्थ तीनपातीमा कलमी गरिएका बिरुवा लगाउनु पर्दछ। जरा जोड्ने। यदि जरा कुहिने समस्या देखे परेका बोट फाटफुट मात्रामा छन् भने तीनपातीको बेर्ना तयार गरी जरा कुहिने रोग लागेको बोटको फेदमा नेचुकी गर्ने, ड्रेन्सिङ गर्ने। जरा कुहिएको बोटमा जुन साइडतिर पात पहेलिएको छ त्यही साइडतिरको जरा खनेर हेरी कुहिएका मसिना ठूला सबै जरा सिकेचरले काटेर हटाउने, कुहिएको जरा हटाइसकेपछि सबै जरा भिज्ने गरी 1% बोर्डो मिश्रण स्प्रे गर्ने। यसरी उपचार गरेपछि 2-3 हप्ताभित्रै निको भई पहिलिएका पात र हाँगाहरू हरियो हुन थाल्दछ। कत्ले किरा। बगैंचा रासमा कत्ले किराले महत्वपूर्ण भूमिका खेल्दछ। नेपालमा 4-5 किसिमका कत्ले किराहरू पाइएका छन्। सामान्यतया नेपालको पूर्वी क्षेत्रमा हरियो नरम कत्ले किरा, रातो कत्ले किरा, खैरो कत्ले र भुवादार कत्ले किरा पाइन्छ। यसरी पोखरा क्षेत्रमा रातो कत्ले किरा, तारे कत्ले किरा र कालो कत्ले किरा पाइन्छन्। वसन्त ऋतुको फागुनदेखि जेठसम्म हरियो नरम कत्ले किरा, जेठदेखि असोजसम्म खैरो र कालो कत्ले किरा तथा श्रावण भाद्रदेखि कार्तिक मंगसिरसम्म तिरे कत्ले किरा र रातो कत्ले किराको प्रकोप बढ़ी देखिन्छ। यो किराले रस चुसेर खाँदा यसका ऱ्याल बिरुवाहरूलाई विषालु हुने भएकोले बिरुवा रोगी हुन्छ र अन्तमा मर्ने गर्दछ। यो बिरुवाले एक प्रकारको गुलियो पदार्थ निकाल्ने भएकोले त्यो गुलियो खान कमिलालाई कत्ले किरामा झुम्मिन्छन्। कमिलाले नै कत्ले केरालाई बोकेर एक ठाउँबाट अर्को ठाउँमा पनि पुर्याउने गर्दछ। सुनौ नियन्त्रणका विधि। यो किरा बाक्लो कत्लाभित्र हुने भएकोले विषादी सरे पनि नियन्त्रण गर्न गाह्रो हुन्छ, तसर्थ यो किराको हिँड्ने अवस्थाको समय पत्ता लगाएर विषादी छर्न सके पनि नियन्त्रण गर्न सकिन्छ। यो किरा नियन्त्रणको सबैभन्दा भरपर्दो विषादी

10 ग्राम पानी 1 लिटर प्लास्टिक को बाल्टिन 3 थान काठ को लट्ठी 1 थान तरीका 10 ग्राम नीलो तुथो 500 ml पानी में घोलने अर्को भाड़ा में 10 ग्राम चून 500 ml आधा लिटर पानी में घोलने दुवै घोललाई तेस्रो भाड़ा में हालेर मिसाउने बोर्डो मिश्रण को घोललाई ठीकसँग बन्यो बनेन भनेर जाँच्नको लागि एउटा सफा ब्लेड वा चमकिलो फलामको टुक्रा केही सफा ब्लेड वा चमकिलो फलामको टुक्रा केही छिनको लागि घोलमा डुबाउने यदि खैरो तवरसँग पोतिएको देखियो भने नीलो तुथो बढी भयो भन्ने बुझ्नुपर्छ र चुन थप्दै जानुपर्छ र खैरो तवरसँग आउन छाडेपछि बोर्डो मिश्रण तयार भएको भन्ने बुझ्नुपर्छ तयार भएको बोर्डो मिश्रण 20 घण्टाभित्र छरिसक्नुपर्छ बोर्डो पेस्ट बनाउने तरिका र प्रयोगको विधि आवश्यक सामग्रीहरू नीलो तुथो 100 ग्राम चुन 150 ग्राम पानी 1 लिटर आलसको तेल 20 ml प्लास्टिकको बाल्टिन 3 थान काठको लट्ठी र ब्रश 1-1 थान तरिका 1 100 ग्राम नीलो तुथो 500 ml आधा लिटर पानीमा घोल्ने 2 100 ग्राम चुन 500 ml पानीमा घोल्ने दुवै घोललाई तेस्रो भाँडामा हालेर मिसाउने र उक्त घोलमा 20 ml आलसको तेल मिसाउने ब्रसले बिरुवाको फेदको वरिपरि 40 सेन्टिमिटर माथिसम्म लगाउनुपर्छ सुन्तला जात फलफूल बालीमा लाग्ने किराहरू मध्ये औषा किरा सबैभन्दा विनाशकारी किरा हो यो किराले 90 देखि 100% सुन्तला जात फलफूल बारी क्षति गर्न सक्छ यो किराको प्रकोप नेपालको सबै स्थानमा भएको पाइन्छ नेपालमा 17 प्रजातिका फल कुहाउने औषा पाइन्छ र केही महत्वपूर्ण किराहरूको नामावली यस प्रकार रहेको छ सुन्तला जात फलफूल बालीमा लाग्ने विभिन्न किसिमका झिङ्गाहरू 1 ओरिएन्टियल फ्रुट फ्लाई 2 चाइनिज फ्रुट फ्लाई 3 जापानिज अरेन्ज फ्लाई 4 मेडिटेरियन फ्रुट फ्लाई र अन्तिममा रहेको छ मेक्सिकन फ्रुट फ्लाई यी सबै औषा किराहरू मध्ये नेपालमा सिट्रस फ्लाईले सुन्तला जात फलफूलमा सबैभन्दा धेरै असर गरेको पाइन्छ र यो किराको पहिचान जीवनचक्र क्षति र व्यवस्थापनको सम्बन्धमा वर्णन गरिएको छ सुनौ यो किराको पहिचान औषा किराको शरीर 12 मिलिमिटर लामो र पखेटा 10 मिलिलिटरका हुन्छन् पोथी झिङ्गाको पेटको अन्तिम भागमा चुच्चो लामचिलो फूल पार्ने अङ्ग स्पष्ट देख्न सकिन्छ अघिल्ला पखेटाहरूको अघिल्लो भागमा गहिरो खैरो रङको केही फराकिलो धब्बा हुन्छ छातीको माथिल्ला भागमा पहेला 3 धर्कहरू हुन्छन् पेट खण्ड अन्य जातिको तुलनामा लाम्चो हुन्छ सुनौ जीवन चक्र यो किराको 4 वटा अवस्थाहरू हुन्छन् र जात स्थान र मौसम अनुसार जीवन अवधि फरक फरक हुन्छ यो किराको जीवन चक्र पूरा गर्न 1 वर्षको समय लाग्दछ सुनौ यो किराको जीवन चक्र अण्डा पोथी औषा किरामा झिङ्गाहरू वैशाख महिनाको दोस्रो सातादेखि बगैँचामा देखिन थाल्दछन् र जेठको चौथो सातादेखि असाढको चौथो सातासम्म गुच्छ र त्यसदेखि माथिल्ला बनोटका फलहरूमा पेटको अन्तिम भागमा हुने चोर लाम्चिलो अङ्गको मदतले फूल पार्दछ यसले एकपटकमा 3 देखि 4 वटा फूल पार्दछ भने जीवनकालमा एउटा पोथीले 50 वटासम्म फूलहरू पार्दछन् दोस्रो अवस्था छ औषा लार्वा फूल पारेको 30 दिनमा फलभित्र लार्वा औषा बन्दछ यो अवस्थाको किरा सबैभन्दा हानिकारक हुन्छन् यी लार्वाले फलभित्रका गुदीहरू खान्छन् र अन्तिममा फल झर्ने गर्दछ 15 देखि 19 मिलिमिटर छिप्पिएका लार्वाहरू क्रिम सेतो रङको हुन्छन् र मुख कालो हुन्छ तेस्रो अवस्था रहेको छ प्युपा यो किराको अचल अवस्था हो प्युपाहरू सामान्यतया 8 देखि 11 मिलिलिटर लाम्चो हुन्छन् र रङ खैरो पहेलो हुन्छ 60 दिनसम्म फलको गुदी खाएर छिप्पिएका लार्वाहरू रहेका फल भुइँमा झरेपछि फलमा प्वाल बनाई माटोभित्र 4 देखि 5 सेन्टिमिटर गहिराईमा यो किरा अचल अवस्थामा जान्छन् यो किराको प्युपा अवस्था 150 देखि 200 दिनसम्म हुन्छ चौथो र अन्तिम अवस्था रहेको छ वयस्क अवस्था प्युपा अवस्थाका किराहरू 5 देखि 7 महिनापछि वैशाखको तेस्रो साता पुनः झिङ्गाको रूपमा बगैँचामा देखा पर्न थाल्छ अचल अवस्थाबाट वयस्कमा परिणत हुँदा 48 घण्टासम्म पानी नपाएमा किरा मर्दछ सुन्तला जात फलफूल बगैँचा मासिने कारण र यसको व्यवस्थापन
नेपालको 60 जिल्लामा सुन्तला जात

फलफूलको खेती हुँदै आएको मध्ये 42 जिल्लाहरूमा व्यावसायिक खेती हुँदै आएको छ। धनकुटा, तेह्रथुम, सिन्धुली, रामेछाप, धादिङ, काभ्रे, गोर्खा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी, पाल्पा, सल्यान, दैलेख, बैतडी, डडेलधुरा लगायतका प्रमुख उत्पादन हुने जिल्लाहरू हुन्। विश्वव्यापी बजारीकरणको सन्दर्भमा सुन्तलाको बजार कारोबारमा नेपालको सुन्तलाले विशेष महत्व राख्न सक्दछ, तर सुन्तला जात फलफूल बगैंचामा देखा परेको समस्याको कारणले गर्दा सुन्तला खेतीप्रतिको आकर्षण घटेको देखिन्छ। सुनौ सुन्तला बगैंचामा समस्या, बोटहरू सुक्ने, मर्ने फलको गुणस्तरमा कमी। सुन्तला जात फलफूलको स्वस्थ बगैंचाबाट राम्रो उत्पादन दिँदै आइरहेको बोटहरूले केही वर्षपछि नै रोगग्रस्त लक्षणहरू देखाई क्रमिक रूपले फल सानो हुने भई उत्पादन घट्ने र केही वर्षपछि नै बगैंचा अनुत्पादित हुने र बोट मर्ने हुन्छ। बगैंचाको स्थापना भएको स्थानको भौगोलिक विशेषता, स्याहार, सम्भार, मल, जल, रोग किरा आदि राम्रो व्यवस्थापन नगरेका कारणहरूबाट सुन्तला जात फलफूल बगैंचामा देखा पर्ने यस प्रकारको समस्या नै सुन्तला जात फलफूल बगैंचा मासिएर जाने कारण भएको छ। हाल नेपालको सुन्तला जात फलफूल बगैंचामा देखा परेका समस्याका विभिन्न लक्षणहरू निम्न अनुसार पाइएका छन्। लक्षणहरू: शुरू शुरूमा ठूलो फल लाग्ने र पछि सानो सानो फल लाग्दै जाने। राम्रोसँग फल फल्न थालेपछि बोटको केही भाग पहेलिने, फल सानो फल्ने र बोट अनुत्पादक भई बिरुवा मर्दै जाने। कुनै कुनै बिरुवाको हाँगाहरूको पात पहेँलो भएर झर्ने, हाँगाहरू पात समेत सर्लक्क सुक्ने, यसरी बगैंचाको बिरुवा मर्दै जाने। बिरुवाको फेदको बोक्रा जराहरू कुहिने र बिरुवा पहेँलिएर बिरुवा मर्दै जाने। नयाँ पालुवा र रोग हाँगाहरूको पात र डाँटमाथि खरानी छर्के जस्तो धुलो देखा पर्ने र टुप्पाबाट ती हाँगाहरू मर्दै जाने। नयाँ पालुवाको टुप्पा गुजमुजिने र नबढ्ने। पातहरूमा पहेँलो खैरो थोप्लाहरू देखिने र फलको बोक्रामा खैरो कालो थोप्लाहरू र काला ध्वासे फलहरू देखिने। बिरुवाका कुनै कुनै हाँगाहरूमा एजेरु लाग्ने। अब सुनौ कारणहरू: हावापानी सुहाउँदो, नयाँ जातको अभाव, गुणस्तर बिरुवाको कमी, रूखो सुक्खो जग्गामा बगैंचा लगाउनु, बगैंचा व्यवस्थापनमा ध्यान नदिनु र किरा रोगको नियन्त्रण नगर्नु। सुनौ बगैंचा रास हुनबाट कसरी बचाउने: स्वास्थ्य मजबूत तथा गुणस्तरको बिरुवाको प्रयोग, मलजलको उचित व्यवस्थापन, रोग किराको प्रभावकारी नियन्त्रण र माटो तथा हावापानीको अनुकूल जातको बाली। अब जानौ बिरुवाको गुणस्तर बढाउने तरिकाहरू। शुरूमा छ रासायनिक मलको प्रयोग। रूट स्टक उम्रदा होस् वा बिजु बिरुवा उम्रदा होस्, शुरूको अवस्था हेरी कम्पोस्ट मलको साथमा रासायनिक मल थपेर दिन सकिन्छ। तर बेर्ना बिक्री गर्ने वर्ष असार श्रावणमा बिक्री गरिने हुँदा चैत्रदेखि रासायनिक मल दिनु हुँदैन। यति बेला दिएको रासायनिक मलले बेर्ना हर्लक्क बढ्ने तर बेर्ना कमजोर हुने भएकोले नर्सरीबाट उखेली बगैंचामा लगाउँदा बढी मर्ने गर्दछ। अब जानौ बिरुवाको गुणस्तरमा के कुराको भूमिका हुने गर्दछ। रासायनिक मलको प्रयोग। रूट स्टक उम्रदा होस् वा बिजु बिरुवा उम्रदा होस्, शुरूको अवस्थामा अवस्था हेरी कम्पोस्ट मलको साथमा रासायनिक मल थपेर दिन सकिन्छ। तर बेर्ना बिक्री गर्ने वर्ष असार श्रावणमा बिक्री गरिने हुँदा चैत्रदेखि रासायनिक मल दिनु हुँदैन। यति बेला दिएको रासायनिक मलले बेर्ना हर्लक्क बढ्ने तर बेर्ना कमजोर हुने भएकोले नर्सरीबाट उखेली बगैंचामा लगाउँदा बढ़ी मर्ने गर्दछ। यसको सट्टा गाईको गोमूत्र संकलन गरी एक भाग मूत्रमा पाँच भाग पानी मिसाई नर्सरीका बेर्नामा 8-10 दिनको फरकमा स्प्रे गर्न सकिन्छ। यसले बोटलाई हर्लक्क बढ़ाइदिन्छ र बेर्ना पनि मजबूत हुन्छ। तर नर्सरी व्यवसायी रासायनिक मल बढ़ी प्रयोग गर्छन्, यसको मार बिरुवा लगाउने किसानलाई पर्ने गर्दछ। मसिना जरा कम भएको बिरुवा। बिजु तथा रूट स्टक बिरुवा उमारेको प्रथम ब्याडबाट दोस्रो ब्याडमा नसारेका बेर्नाको जरा माटोको धेरै तल जाने र मसिना जराहरू ज्यादै कम हुन्छ। यस्ता बेर्ना पनि कमजोर हुन्छ। बिरुवाको जरामा प्रशस्त मसिना जरा भएमा यसले माटोबाट प्रशस्त पानी र खाद्य तत्व पनि लिन सक्छ र बेर्ना छिटो हुर्कन्छ। वितरणमा संलग्न व्यक्ति वा संस्था यो कुरालाई बेवास्ता गर्छन्। कम उचाइको छोटो बेर्ना।
उमेर पुगेको तर कम उचाइ भएका बेर्नको गुणस्तर पनि राम्रो मानिँदैन। बिजु बिरुवा भए यस्ता मसिना र होचा बेर्न हटाउने र कलमी बेर्न भए माटोको उर्वर शक्ति हेरी मल खाद र सूक्ष्म तत्वहरू दिनुपर्दछ। कम उमेरको बिरुवा प्राविधिक रूपमा नर्सरीबाट एकदेखि डेढ़ वर्ष उमेरको बेर्ना बिक्री वितरण एवं रोपण गर्नुपर्छ भने तापनि व्यवहारमा लागू हुन सकेको छैन। खास गरी बिजु बिरुवाको हकमा पौष महिनामा नर्सरीमा बिउ राखिन्छ। बेर्ना उम्रिन माघ फागुन लाग्दछ। माघ फागुनमा उम्रेको बेर्ना असारमा बिक्री गरिन्छ। यसरी बिरुवाको उमेर मुस्किलले चार महिनाको हुन्छ। यस अवधिमा बेर्नाको जरा ज्यादै कलिलो हुने हुनाले कमजोर हुन्छ। त्यसैले बेर्ना जतिसुकै स्वस्थ हर्लक बढ़ेको र राम्रो भए तापनि नर्सरीबाट उखेलेर टाँडा ढुवानी गरी बगैंचामा लगाउँदा अत्याधिक मात्रामा बेर्ना मर्छ। यसको लागि नर्सरी धनीहरूले कम्तीमा एक वर्ष नपुगेको बेर्ना नर्सरीमा नै राख्नुपर्छ, बिक्री गर्नुहुँदैन। गुजनेक बिउ उम्रदा कुनै कारणले गर्दा जरा गुजिल्टिने र बटारिने हुन्छ। यसरी बटारिएको जरा सहितको बेर्न हेर्दा जतिसुकै राम्रो भए पनि गुणस्तरको मानिँदैन। यसरी बटारिएको जरा सहितको बेर्ना ठूलो भएपछि सहायक जराले तानेको खाद्य तत्व र पानीमा आपूर्ति अवरोध आउनुका साथै बोट पनि कमजोर हुन्छ। राजहंसको जस्तो लामो बटारिएको घाँटी जस्तो हुने भएकोले यसलाई गुजनेक असर भनिएको हो। सामान्यतया यस्ता जरा भएका बेर्नहरू 2-3% मात्र पाइन्छ। तसर्थ यस्ता जरा भएका बेर्नहरू नर्सरी धनीले नै नर्सरीबाट हटाउनु पर्दछ। बेर्न छनौट र बिरुवाको गुणस्तर नर्सरीमा उमारेका सबै बेर्न हर्लक बढ़ेका कलकलाउँदो लोभ लाग्दो हुँदैमा गुणस्तरीय हुँदैनन्। नर्सरीबाट सुन्तला जात फलफूलको बेर्न खरिद गर्दा गुणस्तरीय हो वा होइन भनी जान्नको लागि निम्न कुराहरूको जानकारी हुनुपर्छ। सिफारिश गरिएको जातको रूट स्टक प्रयोग गरिएको, जातको पहिचान भएको, कलमी बिरुवाको उमेर 1.5-2 वर्ष पुगेको, बिरुवाको उचाइ कम्तीमा 2 फिट भएको, जरको भाग सर्लक परेको, मसिना जरा प्रशस्त भएको, विश्वासिलो स्रोत भएको, रोग किरण नलागेको र पोलिब्यागमा उमारेको बेर्न। हर्षोन्मुख बगैंचाको व्यवस्थापन गर्ने तरिका पुराना रोगी रास हुँदै आएका सुन्तला जात फलफूल बगैंचा बोटहरूको अवस्था हेरी स्याहार सम्भार मात्रबाट पनि कम उत्पादनशील बगैंचा बोटहरूको उत्पादन स्तर बढ़ाउन सकिन्छ। ग्रेनिक रोग र ट्रिस्टिजा भाइरस बाहेकका समस्याबाट ग्रसित बोटहरूको आवश्यकता अनुरूप मलजल काँटछाँट रोग किराको निदान गरी नियन्त्रण प्रक्रिया अपनाउँदा मात्र पनि रास हुँदै आएका बगैंचा बोटहरूलाई पुनः उत्पादनशील बनाउन सकिन्छ। माटोको जाँच गरी आवश्यक खाद्य तत्व र मलको प्रयोग गर्न सकिन्छ। सुक्खा याम र बिरुवाको वृद्धि अनुरूप सिंचाईको व्यवस्था बोर्डो पेस्ट र मिक्सरको प्रयोग रोगग्रसित हाँगाबीगाहरू हटाउने तथा एकीकृत बाली व्यवस्थापन कार्यक्रमहरूको अनुसरण गर्न सकिन्छ। आज हामीले कार्यक्रम कृषिका कुरामा सुन्तला बगैंचा मासिने कारण र व्यवस्थापनका बारेमा तपाईलाई जानकारी गरायौं। कार्यक्रमको अर्को भागमा पनि हामी कृषिसँग सम्बन्धित विभिन्न विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आउनेछौ। कार्यक्रम कृषिका कुरा प्रत्येक साता मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो मर्स्याङदी 95 MHzमा निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईँको सुझाव सल्लाह र प्रतिक्रियाको हामी अपेक्षा गर्छौ। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद दिँदै आजका लागि कार्यक्रमबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्स्याङदी 95 MHz सुन्दै गर्नुहोला। नमस्कार।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9857133375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: दिदी, अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
7: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
6: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
7: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560744486।

0: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
1: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
2: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
9: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
9: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
10: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
11: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
10: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
11: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
10: सम्पर्क फोन 9849068924 9845586780।
12: जय श्री राम जय श्री राम।
13: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
12: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
13: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
12: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
13: हो नि भाउजू।
14: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
14: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
14: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
4: सम्पर्क मोबाइल नम्बर 9846595074 र 9805558574। सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
15: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गे खोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
16: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
15: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98568426244।

0: कान्छी, गर्भनोनी काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: sip on ya.
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै लु बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74-065
3: नोट फल सिलिङ कार्यश बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
6: खाना पनि के खानु के बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
7: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्सु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
3: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्छुम प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746

0: अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
1: जय बुद्ध ज्वेलरी बेसी सहर लमजुङ एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा फोन नम्बर 0665204535 4475 विश्वास तपाईँको सेवा हाम्रो
2: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल विस्तार 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसीसर 7 लमजुङ, सम्पर्क 0665200004, 98400506063।

0: Hibonia.
1: Extreme energy drink.
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0765201120, मोबाइल 98460774745।
3: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: ब्याङ्की खैमज बिले चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्दे नेल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
4: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन के तनाव दियो ए खुसी
4: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्सुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। करदाता प्रोत्साहन उपहार कार्यक्रममा 15 दिनमा झण्डै 11 लाख कारोबार योग्य, केही दिनमै उपहार घोषणाको तयारी। कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय सक्रिय, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक। बंगलादेशमा दादुरा प्रकोपका कारण विपन्नलाई थप ऋणको भार, 5 महिनामा 800 भन्दा धेरै बालबालिकाको ज्यान गएको तथ्याङ्क। र अमेरिकामा भएको टेनिस प्रतियोगिताको उपाधि फिलिपिन्सकी अलेक्जान्ड्रालाई। नेपाल खबरमा अब पूरा खबर। करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या 11 लाख नजिक पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार हिजोसम्ममा यस्तो उपभोक्ता कारोबार संख्या 10,82,622 पुगेको छ। यसमा क्यूआरबाट गरिएको कारोबार र नगद कारोबार गरी प्रविष्ट अपलोड गरिएको बिल संख्या समेत समावेश छन्। उपहार घोषणा हुनु अघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बीजक अझै पनि पठाउन सकिने भएकाले यो संख्या बढ़ने अनुमान विभागले गरेको छ। विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार साउन 1 गतेदेखि साउन 15 गतेसम्म क्यूआरबाट कारोबार गरेका 10,74,796 कारोबार उपहार कार्यक्रमका लागि योग्य छन्। यसैगरी शनिबारदेखि खुल्ला गरिएको भौतिक बिल अपलोड गर्ने सुविधामा पनि उल्लेख्य मात्रामा उपभोक्ताहरू सहभागी छन्। कुल 10,82,622 कारोबार र बिल मध्ये क्यूआरबाट कारोबार गरेका 10,74,796 छन् भने नगद कारोबार गरेर प्राप्त बिल पेश गरिएको संख्या 3,427 रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागले पहिलो 15 दिन साउन 1 देखि 15 गतेसम्म 15 जनालाई दैनिक 1-1 लाख र 1 जनालाई बम्परमा 10 लाख पुरस्कार दिने गरी छिट्टै उपहार घोषणा गर्दैछ। पहिलो प्रोत्साहन कार्यक्रम साउन 16 गते सार्वजनिक गर्ने घोषणा गरिए पनि प्राविधिक तयारी नपुगेकाले केही ढिलाइ भएको विभागले जनाएको छ। यस कार्यक्रम अन्तर्गत 100 रूपियाँ भन्दा बढ़ीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्नेछन्। देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा मध्य प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मुसलधारे वर्षाको सम्भावना रहेका क्षेत्रमा गिग्रान, बहाव, बाढ़ी, पहिरो र भूक्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसम सम्बन्धी सूचनाबारे नियमित अध्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड़ दिएको छ। मन्त्रालयले यस सन्दर्भमा देशभरका सेवा प्रदायक, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक गरेको छ। मन्त्रालयले यस सम्बन्धी सूची सार्वजनिक गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न हरेक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पताल समेटिएका छन्। मन्त्री निशा मेहताको सचिवालयका अनुसार हरेक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ, जसबाट निशुल्क उपचार सम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। सचिवालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको 10% निशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कड़ाई गरेको छ। मन्त्रालय पारेर यसअघि नै निशुल्क शैया व्यवस्थापनका लागि अनलाइन पोर्टल संचालनमा ल्याएको छ भने अस्पतालले आरक्षित शैयाको विवरण नियमित अध्यावधि गर्नुपर्ने व्यवस्था समेत लागू गरिसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भञ्जाङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विराटनगरको प्रतिष्ठित व्यावसायिक घराना देवेनरा ग्रुपको घर तथा व्यावसायिक प्रतिष्ठानमा हिजो बिहान प्रहरीले सड़क घेराबन्दी गरेर करिब 5 घण्टा छापा मारेको भन्दै यसको विरोध भएको छ। उद्योगी व्यवसायीहरूको साझा प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी, मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ति निकालेर घटनाको निन्दा र भत्सना गरेका छन्। प्रहरीलाई प्राप्त सूचनाका आधारमा गरिएको छापामा प्रहरीकै विज्ञप्ति अनुसार कुनै किसिमको गैर कानूनी वस्तु वा प्रमाण फेला नपर्नुले प्रहरीको सूचना संयन्त्रको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको संयुक्त विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा अपुष्ट सूचनाको भरमा उद्योगी व्यवसायलाई आतंकित पार्ने शैलीमा लामो समयसम्म छापा मारिएको घटनाले सबैलाई चिन्तित र त्रसित बनाएको उल्लेख छ। निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तनको अपेक्षा गरिरहेको अवस्थामा हतोत्साही हुने गरी छापा मार्ने कार्यले सरकारको नीति र व्यवहारबीच तादम्य नभएको उल्लेख गरिएको विज्ञप्तिमा भनिएको छ। उद्योग वाणिज्य क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएकाले यस क्षेत्रलाई शंकाको दृष्टिले नभई सहकार्य, पारदर्शिता, कानूनी सुनिश्चितता र आपसी विश्वासको वातावरणमा अघि बढ़ाउने नीति अवलम्बन गर्न व्यवसायले सरकारसँग अनुरोध पनि गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानूनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ। विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डाक्टर राम प्रसाद धिताल तथा सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै इपानको प्रतिनिधि मण्डलले विद्युत क्षेत्रको विकास, विस्तार तथा निजी क्षेत्रका लागि लगानी वातावरण निर्माण गर्न नीतिगत तथा नियामकीय सुधारका बारेमा आयोगको ध्यानाकर्षण गराएको हो। भेटमा इपानका अध्यक्ष मोहन कुमार डाँगीको नेतृत्वले विद्युत क्षेत्रको विकास र विस्तारका लागि आयोगले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। इपानले प्रस्तुत गरेको ध्यानाकर्षण पत्रमा विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच, ओपन स्पेस कार्यान्वयन, निजी क्षेत्रलाई द्विपक्षीय विद्युत व्यापारको अनुमति लगायत विशेष समावेश छ। इपानले अन्तर्राष्ट्रिय अभ्यास अनुसार बैंक योग्य विद्युत खरिद बिक्री सम्झौता पीपीएको नमूना तयार गर्नुपर्ने, विवाद समाधान संयन्त्र स्थापना गर्ने तथा आयोगबाट हुने स्वीकृति र अनुमोदन प्रक्रियालाई सरल, पारदर्शी बनाउने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरेको छ। आयोगका अध्यक्ष डाक्टर धितालले निजी क्षेत्र विद्युत क्षेत्रको विकासको मुख्य साझेदार रहेको उल्लेख गर्दै आयोगले निजी क्षेत्रसँग सहकार्य, संवाद र समन्वयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानून बमोजिम कार्यवाही गरिने जनाएको छ। समितिका अनुसार देशभरबाट संकलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी सम्बन्धित स्थानीय तहबाट निशुल्क रूपमा निस्सा वितरण भइरहेको छ। निस्सा प्राप्त गरेका निवेदकको पहिचान, प्रमाणीकरण तथा उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको समितिले जनाएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको यो समितिका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भूमि समस्या समाधान समिति मार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिइएको छ। स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला समितिका पदाधिकारीसँग छलफल र विभिन्न जिल्लामा स्थलगत अनुगमन समेत गरिएको जनाएको छ। समितिले पछिल्लो समय निवेदन दर्ता गरिदिने वा निस्ता दिलाइदिने भन्दै केही व्यक्तिले सेवाग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको जनाएको छ। यस्तो कार्य गैर कानूनी रहेकाले कसैलाई पनि रकम नदिन समितिले आग्रह गरेको छ। अब विदेशको खबर। बंगलादेशमा दशकौंमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौं बालबालिकाको ज्यान दिएको छ। यसले विपन्न परिवारमा गम्भीर आर्थिक असर पारेको सहायता समूहहरूले चेतावनी दिएका छन्। स्वास्थ्य विभागको तथ्याङ्क अनुसार मार्च 15 देखि अगस्तको शुरूसम्मको झण्डै 5 महिनामा दादुरा प्रभावित 844 जना बालबालिकाको ज्यान गएको छ। अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिसेन्ट समाजको महासंघ आईएफआरसी र बंगलादेश रेड क्रिसेन्ट सोसाइटीका अनुसार दादुराबाट प्रभावित 10 मध्ये 9 परिवारले उपचार खर्च धान्न ऋण दिन बाध्य भएका थिए। सर्वेक्षण गरिएका परिवार मध्ये 35% औषधिको खर्चका लागि आर्थिक सहयोग उपलब्ध गराइएको थियो भने 22% खाना उपलब्ध गराइएको थियो। धेरै प्रभावित परिवार गरीब समुदायका रहेको र उनीहरू औपचारिक काममा निर्भर रहेको पाइएको छ। धेरै हेरचाहकर्ताहरूले बिरामी बच्चाको हेरचाह गर्न लामो समय अस्पतालमै बस्नु परेको कारण जागिर गुमाएको समेत बताएका छन्। दादुरा अत्यन्त संक्रामक रोग हो जुन खोकी र हाच्छिउ मार्फत फैलन्छ। यो रोग जोसुकैलाई लाग्न सक्छ तर बाल बालिकामा सबैभन्दा बढ़ी देखिने गरेको छ। अब खेल खबर। फिलिपिन्सकी अलेक्जान्ड्रा एलाले मुबडाला डीसी ओपन टेनिस प्रतियोगिताको महिला एकल उपाधि जित्दै इतिहास रचेकी छन्। उनले अमेरिकाको वाशिङटन डीसीमा सम्पन्न प्रतियोगिताको फाइनलमा शीर्ष वरियताकी जेसिका पेगुलालाई 4-6, 6-4, 6-0 पराजित गर्दै डब्ल्यूटीए टूर स्तरको एकल उपाधि जित्ने पहिलो फिलिपिनो खेलाड़ी बनेकी हुन्। वर्षाका कारण 2 दिनसम्म लम्बिएको फाइनल आइतबार रोकिएपछि हिजो पुनः शुरू गरिएको थियो। पहिलो सेट गुमाएकी 21 वर्षीय एलाले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितिन्। आक्रामक वेस्ट लाइन र प्रभावकारी सर्भको मद्दतमा उनले जीवनको पहिलो डब्ल्यूटीए उपाधि जितिन्। सन् 2019 डीसी ओपन विजेता पेगुलाले एलाको प्रदर्शनको खुलेर प्रशंसा गरिन्। उनले ट्रफी वितरण समारोहमा एलालाई बधाई दिँदै उनको उल्लेखनीय प्रगतिको प्रशंसा गरिन्। यसैबीच पुरूषतर्फको फाइनलमा अमेरिकी टेलर फ्रिटर्सले स्पेनका 19 वर्षीय राफायल जोदारलाई हराउँदै करियरको 11 एटीपी उपाधि जितेका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। करदाता प्रोत्साहन उपहार कार्यक्रममा 15 दिनमा झण्डै 11 लाख कारोबार योग्य, केही दिनमै उपहार घोषणाको तयारी। कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय सक्रिय, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक। बंगलादेशमा दादुरा प्रकोपका कारण विपन्नलाई थप ऋणको भार, 5 महिनामा 800 भन्दा धेरै बाल बालिकाको ज्यान गएको तथ्याङ्क। र अमेरिकामा भएको टेनिस उपाधिको उपाधि फिलिपिन्सको अलेक्जान्ड्रालाई।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 06640213240124, मोबाइल 98415414।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940046 र 98130949532।
6: लमजुङ उद्योग वाणिज्य संघको सूचना: लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको संस्थाका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको संस्थाका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। सुन्दर बजार इकाई 2083 साउन 21 गते, खुदी इकाई 2083 साउन 22 गते, दुई पिपली इकाई 2083 साउन 27 गते, भोलेटार इकाई 2083 साउन 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98560045248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412385555, विदुर तिवारी 98560045252, विवेक तिवारी 98466034609।
7: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
8: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 06625209।

0: Extreme energy drink.
1: 아이네 쿠시 के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: होइन यो नाति केटो पनि कस्तो भने हाम्रो पाला गीत बज्न लाटो रेडियो बटार्या बटारै गर्छ बा
5: ल सुन्नुहोस् बुढी आमै

0: मलाई मन पर्ने गीत पो बजा छ कुन रेडियो हो बाबु भन त
1: बढिया त यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरै जनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसिसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
13: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
12: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
13: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
12: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
13: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
12: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
13: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गदी 95 MHz।
14: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
15: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
16: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
15: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बैङ्क, लमजुङ। सम्पर्क 98461 26 344, 98461 26 344।

0: का पुराना तथा आधुनिक डिजाइन का गरगहना पाइन्छ।
1: पसल को ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
0: जुनसुकै पसल मा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
1: राशि अनुसार को पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
0: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिन द्वारा नाक कान छेडिन्छ।
1: साथै सुनसादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
2: आकर्षक ज्वेलरी सुनसादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोप्राइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
3: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
4: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
5: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
6: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: here? Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: बताइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य, शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
6: सम्पर्क मोबाइल नम्बर 9560-13375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
8: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा, पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00271 र 9845-67272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123 4021224, मोबाइल 9841454848।

0: नमस्कार, रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org/ बिहान 10 बजेको मर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारण शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: गीताका एक व्यवसायीलाई शारीरिक बन्धक र मानसिक यातना दिएको आरोपमा एकजना पक्राउ। बेस्तरको मजुवा खोलामा धारिलो हतियार प्रयोगबाट एक युवा घाइते। घटनामा संलग्न युवा प्रहरी नियन्त्रणमा। हङकङमा रहेका लमजुङवासीद्वारा दुई परिवारलाई करिब 9 लाख आर्थिक सहयोग। गाँधी खोला करिडोर संघर्ष समितिको आन्दोलन तत्कालका लागि स्थगित। समितिको मागबारे साउन 27 छलफल हुने। र लमजुङमा प्रतिफलमा आधारित अनुदान कार्यक्रम प्रभावकारी बन्दै दूध उत्पादन प्रोत्साहन कार्यक्रमका लागि चालू आर्थिक वर्षमा 50 लाख बजेट।
3: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
4: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बट कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841-23284 र 9921-80746।
0: भारत चीनले नेपाली भूमि लिपुलेख हुँदै परम्परागत सीमा व्यापार औपचारिक रूपमा पुनः शुरू गरेका छन्। कोविड 19 महामारीका कारण 2020 बन्द रहेको व्यापार उत्तराखण्डको लिपुलेख र हिमाचल प्रदेशको सिपिकी ला नाकाबाट फेरि शुरू भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। लिपुलेख नाकाबाट पहिलो चरणमा 16 भारतीय व्यापारी र 4 सहयोगी तिब्बत प्रवेश गरेका छन्। यसैगरी किला नाकाबाट पनि पहिलो समूह व्यापारी तिब्बततर्फ प्रस्थान गरेका छन्। त्यसै गरी भारत र चीनले यसअघि जून 1 व्यापार पुनः सञ्चालन गर्ने सहमति गरेका भए पनि आवश्यक पूर्वाधार र प्रशासनिक तयारी नपुगेका भन्दै कार्यान्वयन भएको थिएन। देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा मध्य प्रदेशको 1-2 ठाउँमा ठूलो सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँका हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मुसलधारे वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान, बाहबाड़ी, पहिरो र भुसेबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्यमा टेवा, पर्यटन, पर्वतरोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसम सम्बन्धी सूचनाबारे नियमित अत्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ। लमजुङको चिताएस्थित एक व्यक्तिलाई शारीरिक बन्धक बनाई कुटपिट तथा जबरजस्ती चेक काट्न लगाएको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँको शुक्ला गण्डकी नगरपालिका छ निवासी 33 वर्षीय अर्जुन खनाल रहेका छन्। खनालले लमजुङको मध्य नेपाल नगरपालिका एजिता स्थित ग्रीन ग्रो एग्रो फार्मका संचालक भरतपुर नगरपालिका 7 निवासी 56 वर्षीय बलराम सयाजूलाई शारीरिक बन्धक बनाई कुटपिट गरेको खुकुरी देखाएर धम्काएको तथा मानसिक यातना दिँदै विभिन्न रकम चेक जबरजस्ती काट्न लगाएको लमजुङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटना 2083 साल जेठ 22 गते बेलुका करिब 7:30 बजे भएको हो। पीड़ितलाई भोलिपल्ट बिहान करिब 8:30 बजेसम्म फर्मभित्रै नियन्त्रणमा राखिएको आरोप छ। आरोपी अर्जुन खनाललाई मध्य नेपाल नगरपालिका 1 कुन्सबाट साउन 18 गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर छेत्रीको नेतृत्वमा खटिएको टोलीले निजलाई पक्राउ गरेको हो। शारीरिक बन्धक र आपराधिक लाभ सम्बन्धी कसुरमा लमजुङ जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभएको हो। यसै गरी लमजुङको विश्व नगरपालिका 8 मा जुवा खोलामा धारिलो हतियार प्रहारबाट एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मोरङको पथरी शनिश्चरे नगरपालिका 6 प्रगति टोल थाई घर भई हाल बेसर 8 सेरामा बस्दै आएका 30 वर्षीय सनम तामाङ रहेका छन्। प्रहरीका अनुसार आइतबार राति करिब 8 बजे बेसरको छ्याङ खोलामा बस्ने अन्दाजी 32 वर्षीय साजन थापा मगरले तामाङमाथि चक्कु प्रहार गरेका हुन्। आक्रमणबाट तामाङको कोख र काँधमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी नायब निरीक्षक राम प्रसाद गौतमको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलबाट साजन थापा मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर छेत्रीले जानकारी दिनुभयो। घटनामा संलग्न थापा मगर विरूद्ध ज्यान मार्ने उद्योग मुद्दामा लमजुङ जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। गाँधीखोला करिडोर संघर्ष समितिले यसअघि घोषणा गरेको जलविद्युत आयोजना सम्बन्धी यातायात बन्द कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको छ। समितिले मर्संगती गाउँपालिका 6 अन्तर्गत दोभान चौरदेखि नाइचेसम्मको सड़क स्तर उन्नतिको माग राख्दै आइतबारदेखि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो। विभिन्न चरणमा संघर्ष समिति गठन गरी सम्बन्धित जलविद्युत आयोजनाका प्रमुखहरूसँग छलफल गर्न पटक पटक पत्रचार तथा बैठक आयोजना गर्दा पनि आयोजनाका प्रमुखहरू स्वयं उपस्थित नभए प्रतिनिधि मात्र सहभागी भएकालाई स्थानीयवासीका मागहरूबारे ठोस निर्णय हुन नसकेको र बैठकहरू निष्कर्षविहीन बनेको भन्दै अनन्त सड़क बन्द गरी आन्दोलनमा उत्रिनु परेको समितिको भनाइ छ। संघर्ष समितिले सोमबार पुनः प्रेस विज्ञप्ति जारी गरी यातायात बन्दको कार्यक्रम स्थगित गरिएको जनाएको छ। अहिले पूर्ण रूपमा जलविद्युत आयोजनाका प्रमुखले मर्संगी गाउँपालिका र संघर्ष समितिका पदाधिकारीसँग सम्पर्क गरी यही साउन 27 गते गाउँपालिकाको सभाहलमा संघर्ष समिति का पदाधिकारीसँग सम्पर्क गरी समितिले उठाएका मागबारे औपचारिक छलफल तथा सुनाई गर्ने सहमति जनाए सँगै आन्दोलनको कार्यक्रम स्थगित गरिएको हो। उक्त सहमतिपछि वार्ता मार्फत समस्या समाधान हुने विश्वासका साथ संघर्ष समितिले पूर्ण घोषित यातायात बन्द कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको हो। समितिले सम्पूर्ण सरकारवाला स्थानीयवासी तथा यातायात व्यवसायलाई यसबारे जानकारी गराएको छ। संघर्ष समितिका संयोजक झपेन्द्र अधिकारीले वार्ता र संवाद मार्फत समस्याको दीर्घकालीन समाधान हुने अपेक्षा व्यक्त गर्दै सहमति अनुसारको बैठकबाट पनि स्थानीय जनताका जायज माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बाध्य हुने चेतावनी दिएका छन्। प्रतिफलमा आधारित अनुदान कार्यक्रम प्रभावकारी बनेसँगै लमसुङमा बजेट पनि वृद्धि भएको छ। गत आर्थिक वर्षको तुलनामा दूध उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारले बजेट वृद्धि गरेको हो। प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रतिफलमा आधारित अनुदान कार्यक्रमका लागि लमजुङमा 50 लाख बढ़ी बजेट विनियोजन गरेको छ। गत आर्थिक वर्षमा सोही कार्यक्रमका लागि 42 लाख रूपियाँ विनियोजन भएको थियो। जिल्ला स्थित भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङ मार्फत कार्यान्वयन हुने गरी सो शीर्षकमा रकम विनियोजन भएको हो। प्रोत्साहन अनुदान पाएसँगै जिल्लामा कृषकहरूले व्यावसायिक दूध उत्पादनमा आकर्षित भएका छन्। कृषकहरूको आकर्षणलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले बजेट पनि वृद्धि गरेको जनाएको छ। गत आर्थिक वर्षमा प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि दूध उत्पादन गर्ने कृषकहरूका लागि अनुदान दिन मात्रै 35 लाख रूपियाँ विनियोजन गरेको थियो। तर कार्यक्रम प्रभावकारी भएसँगै जिल्लामा दूध उत्पादन वृद्धि हुँदा विनियोजित बजेट अपुग्दै आएको छ। कार्यक्रम अन्तर्गत विभिन्न सहकारी संस्थाबाट दूध बिक्री गर्ने कृषकहरूलाई प्रति लिटर 5 रूपियाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ। जिल्लामा 3 वटा सहकारीमा आबद्ध कृषकहरू उक्त कार्यक्रमबाट लाभान्वित हुँदै आएका छन्। अघिल्लो आर्थिक वर्षमा सो कार्यक्रमहरूका लागि लक्ष्य अनुरूप अति कम प्रगति भएको थियो। तर गत आर्थिक वर्षदेखि नै भने अपेक्षा गरे भन्दा बढ़ी प्रभावकारी भएको भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमसुङका प्रमुख डाक्टर सुनिल न्यौपानेले बताउनुभयो। डाक्टर न्यौपानेका अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि पहिलो वर्ष 27,50,000 रूपियाँ अनुदान वितरण भएको थियो। प्रति लिटर 5 रूपियाँको दरले वितरण भएको सो अनुदान कार्यक्रमबाट 3 वटा सहकारीमा आबद्ध 150 बढ़ी कृषकहरू लाभान्वित भएका कार्यालय प्रमुख डाक्टर न्यौपानेले बताउनुभयो। अघिल्लो आर्थिक वर्षमा पनि मासु उत्पादनमा आधारित अनुदान कार्यक्रम पनि रहेको थियो। तर गत आर्थिक वर्षमा मासु उत्पादनमा आधारित कार्यक्रम नरहेको कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा मासु उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत 4 लाख रूपियाँ वितरण भएको थियो। खसी बोकाको मासु प्रति केजी 20 रूपियाँको दरले वितरण भएको अनुदान कार्यक्रमबाट सहकारीका 175 बढ़ी कृषकहरू लाभान्वित भएका थिए। लमजुङ सेवा समिति हङकङले जिल्लाका दुई फरक परिस्थितिका पीड़ित परिवारलाई करिब 9 लाख रूपियाँ आर्थिक सहयोग गरेको छ। सोमबार बेसर सात स्थित रेडियो मर्सिङदीमा आयोजित कार्यक्रममा लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङका संरक्षक एवं पूर्व संविधान सभा सदस्य जमीन्द्र मान खलेको रहबारमा सहयोग रकम हस्तान्तरण गरिएको हो। रोजगारीका सिलसिलामा हङकङमा रहेका लमजुङका 133 जनाबाट संकलित 8,57,000 रूपियाँ पीड़ित परिवारलाई राहत स्वरूप वितरण गरिएको लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङका अध्यक्ष मीना गुरूङले जानकारी दिनुभयो। समितिले बेसर नगरपालिका 5 नालमा गैरीगाउँ निवासी 70 वर्षीय सुरेन्द्र कुमार गुरूङलाई मुखको क्यान्सर उपचारका लागि 4,28,500 रूपियाँ सहयोग प्रदान गरेको छ। गुरूङ हाल चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत छन्। त्यसै गरी गत वर्ष मर्सैदी गाउँपालिका 6 मा निर्माणाधीन 40.27 मेगावाट क्षमताको सुपर न्यायाधी जल विद्युत आयोजनामा कार्यरत रहँदा पहिरोमा परि ज्यान गुमाएका बेसीसर नगरपालिका 10 रातो माटो निवासी 44 वर्षीय लगनदोज गुरूङको परिवारलाई पनि 4,28,500 रूपियाँ सहयोग प्रदान गरिएको छ। उक्त रकम मृतकका श्रीमती यमुना गुरूङलाई हस्तान्तरण गरिएको हो। सहयोग रकम हस्तान्तरण गर्दै संरक्षक जमीन्द्र मान खलेले विदेशमा रहेका लमजुङवासीले जन्मभूमि प्रतिको जिम्मेवार र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै निरन्तर मानवीय सेवामा योगदान पुर्याइरहेको बताउनुभयो। यस सहयोगले पीड़ित परिवारलाई राहत पुग्नुको साथै समाजमा सहयोग सद्भाव र मानवीय भावनालाई अझ सुदृढ़ बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेल, महासंघका केन्द्रीय सदस्य कृष्ण केसी, निवर्तमान अध्यक्ष अस गुरूङ लगायतको उपस्थिति रहेको थियो। लमजुङ सेवा समिति हङकङले विगतदेखि नै जिल्लामा अक्षय कोष स्थापना गरी सम्पर्क समिति लमजुङ मार्फत सामाजिक, शैक्षिक, स्वास्थ्य तथा विपद व्यवस्थापन क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको जनाएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: ओहो दाई, टीभी बोकेर कहाँ जान लाग्नुभयो?
7: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
7: ल भइहाल्छ नि नानी।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
9: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर साथ भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
9: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
10: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, विशिष्ट नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856028186, फोन 0665202093, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
0: क्यों भविष्य में चिंता क्यों पारे मोहिंदी
11: आकी वा आंगी गई इंश्योरेंस की हम
0: ओहो थदई मरी गा चील मोहिं
11: ये भयो समस्या खाई विषय पैनिक आंगी प्लान तम
0: लो छैली मो विषय मी गई बिनी छाबा बंदिल परी
11: रिलायबल लाइफ इंश्योरेंस चिंता आंगी समाधान
0: छाबा मी छाबा रोजाए।
12: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम।
0: मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6ौं हामखोला छर्न महोत्सव 2083। मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6ौं हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
12: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
0: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ
1: आउनुहोस् प्रकृतिसँग रमाऊ संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ
2: जिल्ला प्रशासन कार्यालय लमजुङबाट गत आर्थिक वर्षमा 20 मुद्दा फैसला भएको छ। आर्थिक वर्ष 82-83 प्रशासनमा रहेका 23 मुद्दा मध्ये 20 मुद्दा फैसला भएको हो। जिल्ला प्रशासन कार्यालयले सोही आर्थिक वर्षमा दर्ता भएका 19 र अघिल्लो आर्थिक वर्षबाट दायित्व सरी आएका 4 मुद्दा मध्ये 20 मुद्दा फटछोट गरेको हो। प्रशासनको अनुसार अघिल्लो आर्थिक वर्षबाट सरी आएका 4 मुद्दा मध्ये गत आर्थिक वर्षमा सबै मुद्दाको फैसला भएको हो। त्यसै गरी गत आर्थिक वर्षमै परेका 19 मध्ये 16 मुद्दा फैसला भएका हुन्। जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा गत आर्थिक वर्षमा मात्रै 19 नयाँ मुद्दा दर्ता भएका थिए। अघिल्लो आर्थिक वर्षबाट 4 मुद्दा सरेपछि 23 मुद्दा भएको थियो। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार 3 मुद्दा चालू आर्थिक वर्षका लागि सरेको छ। चालू आर्थिक वर्षका लागि सरेका सबै मुद्दा गत आर्थिक वर्षमै दर्ता भएका मुद्दा हुन्। चालू आर्थिक वर्षका लागि एक वर्षभन्दा पुरानो एउटै पनि मुद्दा नरहेको प्रशासन कार्यालय लमजुङले जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा गत आर्थिक वर्ष परेका अधिकांश मुद्दा सार्वजनिक अपराध सम्बन्धी दित रहेको प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा केही वर्ष अघिसम्म 2 पुराना मुद्दा पनि फैसला हुन बाँकी रहेका थिए। लमजुङ सदरमुकाम बेसर लगायतका बजारमा टुसाको व्यापार शुरू भएको छ। वर्षको सिजनमा पाइने निगालोका टुसा उच्च लेखदेखिका व्यापारीहरूले बजार ल्याएर बिक्री वितरण हुन थालेको हो। टुसा बजारमा पुर्याएपछि किन्नेको हान्था फुने गरेको छ। माग अनुसार आपूर्ति हुन नसक्दा टुसा एकैछिनमा सकिने गरेको छ। कतिपय समयमा त गाउँदेखि टुसा बिक्री गर्दै शहरसम्म आउँदा बाटोमै सकिने गरेको व्यापारीहरू बताउँछन्। स्वादिलो तरकारीको रूपमा परिचित ग्रामीण क्षेत्रमा पाइने निगालोको टुसा धेरैले रूचाउने हुँदा बजारमा टुसाको हन्था फुने गरेको छ। सदरमुकाम बेसर सहित खुदी उदिपुर भोटोडा लगायतका बजारहरूमा टुसाको व्यापार निकै राम्रो हुने गरेको छ। जिल्लाको उत्तरी भेगका बासिन्दालाई अहिले टुसा टिप्न र बिक्री गर्न भ्याइ नभ्याइ छ। टुसाको शहरी क्षेत्रमा अत्याधिक माग भएकोले टुसा भाँच्न ग्रामीण भेगका बासिन्दाहरू लेकका जंगल पुग्ने गर्दछन्। प्राय वर्षायाम सकिएर साउनदेखि असोज महिनासम्म जंगलमा टुसा पाइन्छ। नागरिकहरूको लागि आमदानीको राम्रो स्रोत बनेको छ। दैनिक एकजनाले 2000-3000 टुसा भाँच्ने गर्दछ। लेकदेखि सदरमुकामसम्म आइपुग्दा 3 लाग्ने व्यापारीहरू बताउँछन्। टुसा अहिले प्रति मुठा 100 भन्दा बढ़ी खरिदमा बिक्री हुने गरेको छ। टुसालाई तरकारी अचार र सुप बनाएर समेत प्रयोग गर्न सकिन्छ।
3: मुख्य समाचारका प्रायोजक
4: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
2: जीताकै एक व्यवसायीलाई शारीरिक बन्धक र मानसिक यातना दिएको आरोपमा एकजना पक्राउ। हङकङमा रहेका लमजुङवासीद्वारा 2 परिवारलाई करिब 9 लाख आर्थिक सहयोग। गाँधी खोला करिडोर संघर्ष समितिको आन्दोलन तत्कालका लागि स्थगित। समितिको मागबारे साउन 27 छलफल हुने र लमजुङमा प्रतिफलमा आधारित अनुदान कार्यक्रम प्रभावकारी बन्दै दूध उत्पादन प्रोत्साहन कार्यक्रमका लागि चालू आर्थिक वर्षमा 50 लाख बजेट विनियोजन। बिहान 10 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्जी एफएम 95 मेगाहर्ज।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
1: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038518, 98463038518।
5: आया मरेन्यामा यानी आए।
6: के भयो दिदी, तपाईँलाई सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है।
6: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, मैला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
7: सम्पर्क फोन 98490-68924, 98450-86780।
5: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुसी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
11: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एकसाथ।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 9840050663।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग

सूचना सूचना बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा आबद्ध सम्पूर्ण पानी महसुल बक्यौत रहेको ग्राहक उपभोक्ताहरूमा जरिवाना तथा हर्जना छूट सम्बन्धी महत्वपूर्ण सूचना बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मिति 2083 श्रावण 4 गते बसेको 24 मासिक बैठकको निर्णय बमोजिम यस समितिलाई महसुल बुझाउन बाँकी रहेको ग्राहकहरूलाई यही भाद्र मसान्तसम्म सम्पूर्ण बक्यौत रकम भुक्तानी गरेमा त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौत रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौ। बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति बेसी शहर 8 लमजुङ।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: sip on your extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: प्राकृतिक सौन्दर्य मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम
2: मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ
4: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ
2: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ
1: आउनुहोस् प्रकृतिसँग रमाउ संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ
2: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय सीताराम, जय सीताराम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
6: नाक कान छडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 74।
8: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैशिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।

0: Mania Extreme Energy Drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008260।

0: Mania Extreme Energy Drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर
4: 98-560-299। जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसम अर्को तिल दमाइसे।
3: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
5: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
5: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
3: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
5: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
3: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
5: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
6: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
7: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली।
8: 2 दशक भन्दा बढी अनुभव प्राप्त एमडीसीपी कन्सल्टेन्टद्वारा 24 घण्टा आकस्मिक सेवा,
7: हप्ताको 7 दिन बहिरंग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा,
8: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे, यूएसजी सेवा।
7: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डायनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा,
8: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएटी जाँच तथा परामर्श सेवा,
7: प्रत्येक दिन ईसीजी सेवा,
8: विशेषज्ञ सेवा अन्तर्गत पेट, मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी,
7: वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श,
8: वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण।
7: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श।
8: हार्ट जर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श।
7: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श।
8: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा।
7: अन्य सेवा अन्तर्गत रेबिस, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा।
8: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा।
7: परिवार नियोजन सेवा।
8: मनोसामाजिक परामर्श सेवा।
7: नोट, घरमा नै गई होम भिजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन, टेलिनर्सिङ सेवा पनि उपलब्ध छ।
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। निरन्तर हजुरहरूकै सेवामा समर्पित सेवा मोडल हस्पिटल प्राली। थप जानकारीको लागि सम्पर्क 0665909999, 98477969229। सेवा मोडल हस्पिटल प्राली, बेसी सर स्वाद, सानीमा बैंकको।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विश्वसहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
10: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
10: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
11: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
9: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5245। विश्वास तपाईँको, सेवा हाम्रो।

0: वा बनाऊ हरावरा
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरूवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरूवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरूवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98568426244।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: हैने खुशी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
3: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
2: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल रमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
0: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
4: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकोस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082/83 कर चुक्ता, आर्थिक वर्ष 83/84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। सुन्दर बजार इकाई 2083 साउन 21 गते, खुदी इकाई 2083 साउन 22 गते, दुई पिपली इकाई 2083 साउन 27 गते, भोलेटार इकाई 2083 साउन 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9856045248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 9842385555, विदुर तिवारी 9856045252, विवेक तिवारी 9846634609।

0: sip on ya. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो विकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सरसौँ, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9861 23284 र 9921 80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841 26 344, 9841 26 344।

0: सर्वोत्तम सुपर ग्रिड मा छ 60% बढी पकड शक्ति, जसले भन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: Bunch of other men, you know.

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सिन्को चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिन्को रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073। मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Bunnia. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसिसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, मर्सेङ्गदी एफएम 95 मेगाहर्ज

0: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट घोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
0: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
0: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
3: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
3: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
2: सम्पर्क फोन 9849068924, 9845560780।
4: ब्याङ्की खैमत बिले चौधरी, एटीएम, मोबाइल दे, इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्जिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्दे निल पर्जिमो न्यो तने सतर्क तना ठगरिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
1: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो।

0: इलेक्ट्रोनिक्स पसल बिक्री तथा मरमत केन्द्र भेषीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेश हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
1: हाम्रो शाखा भेषीसर नगरपालिका साथ NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California. Extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी शहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी शहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845-00271 र 9805-67272
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सह नगरपालिका आठ होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13-236 र 9845-00-58-261
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक एक बजेको छ
8: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी

0: गुड आफ्टरनून, स्वागत छ यहाँलाई मर्सेन्टिकल टाइममा। कार्यक्रम प्रस्तोता म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले, र तपाईँहरू सम्पूर्ण एकदमै सन्चय हुनुहुन्छ होला भन्ने चाहिँ आशा गरेको छु। र आज मंगलबारे बसाईमा जोड़िएको छौ। मंगलबारको बसाईमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ 0665520020 डायल गरेर। साथै हाम्रो कार्यक्रम रेडियो मर्सेन्टीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि सुनेर तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ। कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, कार्यक्रम कस्तो लाग्दैछ, र कुन कुराको लागि चाहिँ सुझाव दिन चाहनुहुन्छ त्यो पनि लेखेर पठाउन सक्नुहुनेछ भने। यति बेला कोही साथी हुनुहुन्छ कलमा, आजको पहिलो कलरको रूपमा। हेलो, नमस्ते।
1: मनै शरीलानी मनै कता छ, हो मनै शरीलानी मनै कता छ। हेलो हजुर, नमस्ते। धेरै दिनपछि नमस्ते छ है हजुर।
0: ओहो, रिनाजीले माया मार्नु भयो कि के हो भनेको त आज बल्ल सम्झिनु भएको छ। कता हराउनु भएको थियो रिनाजी?
1: ए, म कता हुनु, गाउँतिरै व्यस्त थिएँ भन्नुभएको छ है। कतो गर्ने, कतो रोप्ने
0: भनेपछि कोदो रोप्ने कुराले गर्दाखेरि चाहिँ तपाईँ व्यस्त हुनुभएको थियो।
1: हजुर,
0: अहिले चाहिँ फुर्सद फुर्सदमै हुनुहुन्छ?
1: आजदेखि चाहिँ आराममै हो, घरमै बसी बसाइ भन्नुभएको।
0: अनि रिनाजी को को हुनुहुन्छ अनि के गर्दै हुनुहुन्छ यहाँ चाहिँ अहिले?
1: अहिले हामी काँक्रो खाएर बसिरहेको भन्नुहुन्छ।
0: ओहो, काँक्रो, मजाले काँक्रो। नुन खुर्सानीसँग खाँदै हुनुहुन्छ कि यतिकै खाँदै हुनुहुन्छ?
1: खुर्सानीसँग, बारीमै छन्।
0: ओहो, भनेपछि मुखै रसायो मेरो त। हजुर, हो नि, टाढा भयो है। अनि आज जोडिनु भएको छ बसाईको बारेमा, रिनाजीले बिर्सिनु भएको छ कि याद छ रिनाजी? खुसी लाग्यो, हुन्छ, यहाँले गाउन सक्नुहुनेछ। सुरुमा मिठो त्यता अब धेरै दिन हराउनु भयो, त्यसको लागि तपाईँले चाहिँ गाउनु भएको हो। अब चाहिँ फेरि आजको नियमको लागि गाउनु पर्ने हुन्छ। हुन त सुरुमा पनि एकदमै मिठो गीत गाउनु भएको थियो होइन त? हजुर, हुन्छ।
1: फुलो भनौँ कि नभन एउटा कुरा छ, त्यसै आउँछ मन मेरो धाइलाई खोज्दै बिर्सेर भाइल। फुलो भनौँ कि नभन गोपी कुरा छ, भनौँ कि नभन एउटा कुरा छ।
0: ओहो, मिठो गीत गाउनु भएको छ, त्यसको लागि एकदमै धेरै धन्यवाद छ। आज आजको बसाईबाट यहाँले कसलाई सम्झिन चाहनुहुन्छ रिनाजी?
1: सर्वप्रथम त हजुरलाई भन्नु पर्यो, अनि त्यसपछि भित्र फोन रिसिभ गर्ने दिदीलाई र जो जसले यतिखेर रेडियो मर्सेन्टी सुनिराख्नु भएको छ उहाँहरू सम्पूर्णलाई, र जो जसले मलाई रिना भनेर चिन्नुहुन्छ चिन्नुहुन्न उहाँहरू सम्पूर्णलाई, र
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, आजको पहिलो कलर रिनाजी जोडिनु भएको थियो, धेरै दिनपछि एकदमै मिठो गीत गाउनु भएको छ र सम्पूर्ण साथीहरूलाई सम्झिँदै उहाँ चाहिँ विदा भइसक्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ 0665520020 डायल गरेर। आज मंगलबारको बसाईमा छौ, मंगलबारको बसाईमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ। त्यसको लागि यहाँले फोन गर्नुहोला र रेडियो मर्सेङदेखिको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते। नमस्ते, हेलो, को बोल्दै हुनुहुन्छ होला? अलिकति चिन्न गाह्रो पर्यो त। रामचोकबाट मनकुमारीजी बोल्दै हुनुहुन्छ? ए वर्षाजी बोल्दै हुनुहुन्छ है? वर्षाजी धेरै हराउनु भयो नि त, त्यही भएर चाहिँ आवाज याद नभएको। वर्षाजी भन्नुहोस् त, यहाँ चाहिँ अन्तिम चोटि कहिले जोडिनु भएको थियो पछिल्लो पल्ट? अनि आज के गर्दै हुनुहुन्छ यहाँ चाहिँ? बसिराख्नु भएको छ है? अनि प्रशस्त मात्रामा पानी पिउनु भएको छ कि छैन त वर्षाजीले? हजुर, धेरै मात्रामा पिउनु पर्छ, 2-3 लिटर नै पिउनु होला है वर्षाजी। अनि आजको बसाइको बारेमा वर्षाजीलाई जानकारी छ कि छैन? बिरामी हुनुहुन्छ वर्षाजी? हजुर हुन्छ,
1: हस् हुन्छ।

0: यति ल
1: हजुर, एकदमै राम्रो गीत गाउनुभएको छ, त्यसको लागि यहाँलाई एकदमै धेरै धन्यवाद छ। वर्षजीले आजको बसाईबाट सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ? हजुर धन्यवाद। हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै वर्षजी जोडिनु भएको थियो, एकदमै मिठो गीत गाउनु भएको छ उहाँले। उहाँको घाँटीमा अलिकति समस्या छ भनेर भन्नुभएको थियो, तर पनि एकदम मिठो सुनिएको छ गीत चाहिँ, र सम्पूर्ण साथीलाई सम्झिँदै उहाँ चाहिँ आजको बसाईबाट बिदा भइसक्नु भएको छ। र यहाँहरू सन्चै हुनुहुन्छ कि बिसन्चो हुनुहुन्छ, यहाँको हालखबर पनि तपाईँले प्रत्यक्ष रूपमा कल मार्फत र कमेन्ट मार्फत पनि जानकारी गराउन सक्नुहुनेछ। अब मेरो अवस्था भन्नुपर्दाखेरि चाहिँ मलाई चाहिँ अलिकति रुगाखुकी लागेको अवस्था छ, सुक्खाखुकी, त्यसले घाँटीमा चाहिँ अलिकति दुखिरहेको अवस्था पनि छ। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
2: नमस्ते, गुड आफ्टरनुन छ जलो।
1: नमस्ते, गुड आफ्टरनुन छ जलो कृष्णजी, सन्चै हुनुहुन्छ? म ठिकै मात्र भन्नुपर्छ है कृष्णजी, मेरो चाहिँ हिजो पनि भनिहाले अलिकति घाँटीमा समस्या छ, त्यही नै हो, नत्र चाहिँ ठिकै छु। हजुर, अलिकति खोकी लागिराख्ने, घाँटी चिलाइराख्ने त्यस्तो भइरहेको छ मेरो चाहिँ।
2: पानी चिसो खानुहुन्न?
1: हजुर, मन तातो पानी पिइरहेको छु मैले चाहिँ। अनि कृष्णजी, आज कार्यक्रममा जोडिनु भएको छ, बसाईको बारेमा यहाँले जानकारी पाउनु भएको छ कि छैन?
2: जानकारी त 101% छ नि।
1: उसो भए त गीत गाउनु पनि हुन्छ।
2: हुन्छ ल, जानी नजानी गाइदिउँला भाइ।

0: यति भन्न चाहे अरू साथीहरूलाई पालो दिनु पर्यो.
1: हुन्छ, मिठो गीत गाउनु भएको छ है, कृष्णजीलाई धन्यवाद छ. आज कृष्णजीले ककसलाई सम्झिने विचार बनाउनु भएको छ कृष्णजी?
0: सम्झिनु पर्छ सबभन्दा पहिला तपाईँलाई, अनि प्राविधिकमा साथ दिने बिजुजीलाई, अनि मर्स्याङदी होल टिमलाई, अनि रेडियो सुनेर बस्नुहुने रेडियो प्रेमीहरू सबैले, कृष्ण लामा भन्ने चिन्ने नचिन्ने सबैले भन्दै अरूलाई पालो दिनु पर्यो. होस् त, बाई बाई.
1: हजुर, हुन्छ, नमस्ते, बाई बाई. हजुर, भर्खरै मात्रै हुनुहुन्थ्यो कृष्ण लामाजी खुदी बगैँचाबाट. उहाँले गीत गाएर सम्पूर्ण साथीहरूलाई सम्झिँदै आजको बसाईबाट विदा भइसक्नु भएको छ. यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, फोन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर. साथै हाम्रो कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ. यति बेला कोही साथी हुनुहुन्छ कलमा. हेलो, नमस्ते.
2: नमस्ते
1: लक्ष्मीजी. नमस्ते सम्झनाजी, सन्चै हुनुहुन्छ?
2: हजुर, हरा जस्तो भयो, म त कार्यक्रममा जोडिन आएँ.
1: हजुर, किन हराउनु भएको त नि?
2: ए, म व्यस्त व्यस्त थिएँ, कहिले बजार कहिले यता गाउँसातिर, त्यही भएर.
1: अनि अहिले चाहिँ व्यस्त हुनुहुन्छ कि हुनुहुन्न अहिले?
2: अहिले अब नानी समाति व्यस्तै छु.
1: अनि को को हुनुहुन्छ?
2: आज सासू मम्मी, म, ठुलो नानी, सानो नानी, छोरा, नातिनी सम्झ.
1: अनि आज चाहिँ सम्झिनु भएको छ कार्यक्रमलाई, त्यसको लागि चाहिँ धन्यवाद छ है.
2: हजुर.
1: अनि आजको बसाइको बारेमा त भुल्नु भएको छैन नि?
2: होइन, कहाँ भुल्ने, लक्ष्मी बिलानी भुल्नै सके होइन, फोन गर्न मात्रै नपाओ.
1: हजुर, हुन्छ, सुरु गर्न सक्नुहुनेछ है.
2: लगी गाजर जो

0: हजुर हुन्छ, धन्यवाद छ, एकदम छोटो गाउनु भएको छ आज चाहिँ। अनि ककसलाई सम्झिन चाहनुहुन्छ आजको बसाइबाट?
1: सर्वप्रथम हजुरलाई भन्न चाहेँ, अनि भित्र दिलेजीलाई र मेरो घर परिवार सासूमनी गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, अनि श्रीमान नारा प्रसाद श्रेष्ठ, अनि मेरो छोरा घर प्रसाद श्रेष्ठ, बुहारी सरिता श्रेष्ठ, नाति निर्वा श्रेष्ठ, अनि मेरो छोरीहरू साधना श्रेष्ठ, साना नानी अनिका श्रेष्ठ, र मेरो माइत बस्ने बुवा मम्मी भाइ काठमाडौँ बस्ने दुईवटा बहिनी जाइको लागि देशभरमा बस्ने मेरो गङ्गा थिए देवरानी पूजा थिए, अर्को नानी लक्ष्मी थिए, अर्को नानी पार्वती थिए, अनि नाति सुकमाया परिवार, टिकाराम परिवार, राम परिवार, सीता परिवार, मभन्दा अगाडि आउनु पछाडि आउनु, लक्ष्मीलाई अब भाषाको शुभकामना लागेर अलिकति अनि भित्र दिदीलाई नि भनिदिनु होला, सुधाजी अझै त हराउनु भएको, सुधाजी सर गर्नु होला,
0: सुधाजीले चाहिँ छोड्नु भएको छ है रेडियो।
1: हजुर हुन्छ हुन्छ, लक्ष्मी अगाडि आउने पछाडि आउने सम्पूर्णलाई भन्ने बुझाउँछु।
0: हस् हुन्छ। हजुर, भर्खरै मात्रै जोडिनु भएको थियो सम्झनाजी, उहाँले आजको बसाईमा छोटो मिठो गीत गाउनु भएको छ, साथै सम्पूर्ण साथीहरूले सम्झिँदै उहाँ चाहिँ विदा भइसक्नु भएको छ। यति बेला तपाईँको सामु एउटा सांगीतिक कोसेरी राख्न चाहन्छु, स्वीकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ 0665220020 डायल गरेर र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा, हामी उहाँसँग कुरा गर्छौं। तपाईँले फोन ट्राई गर्दै गर्न सक्नुहुनेछ त्यति बेलासम्मको लागि। आज मंगलबार बसाईमा छौं, मंगलबार बसाईमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ। हेलो, नमस्ते।
1: नमस्कार बहिनी, दशमी बहिनी होइन आज?
0: हजुर हो, को बोल्दै हुनुहुन्छ होला? नमस्ते,
1: मलाई पत्ता लगाउनु थियो को भन्ने गर्छ।
0: को बोल्दै हुनुहुन्छ होला? अलिकति पत्ता लगाउन गाह्रो भयो। बिरामी हुनुहुन्छ हजुर?
1: होइन, आरामै छु भन्नुहुन्छ है।
0: माफ गर्नुहोला, मैले अलिकति पत्ता लगाउन सकिनँ। हजुरको नाम भन्नुहोस् त।
1: म चिसापानीबाट पहिल्यैकै मान्छे हो, पहिल्यैबाटको श्रोता हो।
0: शङ्करजी बोल्दै हुनुहुन्छ? भन्नुहोस् त हजुरको नाम। हजुर, शङ्करजी बोल्दै हुनुहुन्छ है? अलिकति आवाज चाहिँ छुट्टै सुनिरहेको थियो, त्यही भएर चाहिँ झुकिएको। के गर्दै हुनुहुन्छ शङ्करजी?
1: ए, मजाले बस्दै हो भन्नुपर्छ है, चौतारामा हावा खाँदै बस्दै भन्नुपर्छ है।
0: भनेपछि चौतारामा हावा खाएर चाहिँ बसिराख्नु भएको छ है?
1: हजुर।
0: अनि शङ्करजी, आज कार्यक्रम सुन्नु भएको छ कि छैन?
1: मैले कार्यक्रम चाहिँ खासै रेडियो खोलेर सुनेको छैन है भन्नुपर्छ है।
0: हजुर, अनि आज कार्यक्रममा जोडिनु भएको छ, बसाईको बारेमा चाहिँ थाहा छ कि छैन?
1: लोकगीत गाउने होला पक्कै पनि।
0: हजुर हो,
1: लाथ्यो है, मैले खासै सुन्न नपाएर अलि यो कार्यक्रमहरू कुन कुन बेलामा कुन चाहिँ उयो हुन्छ, ट्र्याकहरू हुन्छ भन्ने कुरो चाहिँ अलिक हेका राख्न सकिएन कि।
0: हजुर, तैपनि छोटो नियमको पालना गरिदिनुहोस् न।
1: हजुर, भन्नुपर्दा त अब छोरो त गाउने हो, तर खासै रुवा लाएर अलि रुढी लाएर त्यति स्वर त राम्रो छैन, हल्का त्यहाँ छोटो गाइदिन्छ है त।
0: हुन्छ,

0: ના કળરો પ્યોની નીરી માયા આવને બાચાઈનો
1: यति नै भन्न चाहे है बहिनी। हजुर, धन्यवाद शङ्करजी, एकदम मिठो गीत गाउनु भएको छ आजको बसाईबाट। सम्झिनु पर्दा यहाँले कसले सम्झिन चाहनुहुन्छ?
0: सम्झिनु पर्दा त अब यस्तो भएको छ नि, तपाईँले लक्ष्मी बहिनीलाई नै भन्न चाहे, दिलो बहिनीलाई। आज भोलि सुधा आउँदैन किन हो बहिनी?
1: सुधाजीले चाहिँ रेडियो छोड्नु भएको छ है।
0: कहिलेबाट हो?
1: धेरै भइसकेको छ, वैशाखबाट चाहिँ छोड्नु भएको
0: हो।
1: खुसी दिदी चाहिँ यही हुनुहुन्छ है, अफिसमै हुनुहुन्छ। हजुर, अब फेरि आउँछ अब चाहिँ
0: भनेपछि उहाँले मै मारेर जानुभयो होला सुधा।
1: हजुर, त्यस्तै भन्नुपर्छ है।
0: सम्झेको छु सुधालाई नै, सम्झेको छु। जहाँ हुनुहुन्छ खुसी रहनु, सुखी रहनु भन्न चाहे उहाँलाई। अनि त्यसै गरी मेरो साथीहरू भन्नुपर्दा त कृष्ण लामा दादा हुनुहुन्छ, आजभोलि कृष्ण लामा आउनुहुन्छ अन्त।
1: हजुर, उहाँ चाहिँ दिनदिनै आउनुहुन्छ है।
0: कृष्ण लामा दादालाई सम्झिएको छु दादा भन्न चाहे, र अनि त्यसै गरी आइत श्री दिदीलाई पनि बिर्सी होइन भन्नु, मुना बहिनीलाई पनि बिर्सी होइन, उसले नसम्झे पनि मैले सम्झिरहेको छु। एक वचन सम्झिरहे, खासै पैसा तिर्न त पर्दैन नि बहिनी भन्ने भन्न चाहे है उहाँलाई पनि। त्यसै गरी शोभा बहिनीलाई, शोभा दिदी बिर्सी अनि शोभा बहिनीलाई पनि, शोभा दिदीलाई, अनि त्यहाँ सरस्वती बहिनी पाँचहरूबाट आउने सरस्वती बहिनी आजभोलि आ जस्तो लाग्दैन मलाई, बा मैले सरस्वती मिठो माया र मिठो सम्झना छ भनेर चाहे। अनि त्यसै गरी यहाँ मेरो काका हुनुहुन्छ, एकदम घनिष्ठ काका, मतदान यात्रामा आउँछु भन्नुहुन्छ, देव देव घले हुनुहुन्छ, उहाँलाई पनि चाहिँ एकदम माया र मौकाले सम्झेको छु। उहाँको श्रीमतीलाई पनि सम्झेको छु, कुमारी दिदीलाई पनि सम्झेको छु, थम्चुमा हुने मेरो कुमारी दिदी आज बिउ गर्दै हुनुहुन्छ होला, उहाँलाई पनि सम्झेको छु भन्न चाहे। जिजा दिदीलाई, दुइटै जिजा दिदीहरू हुनुहुन्छ त्यसै पानीमा, उहाँ दुवैजनालाई एकदम न्यानो सम्झना छ भन्दै, अनि मेरो घर परिवारहरूलाई रामपालीको भाइलाई, यहाँपर्छ दादा केपी छेत्री, त्यसै गरी देवचारी भाइलाई पनि भन्दै, यो सम्पूर्ण मैले नाम सुनेको रेडियोमा बस्नु सुने माया गर्ने सम्पूर्ण साथीहरूलाई कुनैलाई नै बिर्सिएको छैन है भन्दै बिदा हुन चाहे। अन्त बहिनी, ओके बाई।
1: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्र शङ्करजी जोडिनु भएको थियो, उहाँले पनि एकदमै मिठो गीत गाउनु भएको छ र सम्पूर्णलाई सम्झिँदै आजको बसाईबाट उहाँ चाहिँ बिदा भइसक्नु भएको छ। यति बेला तपाईँको सामु मिठो सांगीतिक कोशीले सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: प्राकृतिक सौन्दर्य मनोरंजन र सांस्कृतिक उत्सव को अनुपम संगम
1: मर्तुङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समिति द्वारा आयोजित छैटौं हामखोला झरना महोत्सव 2083 मर्तुङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समिति द्वारा आयोजित छैटौं हामखोला झरना महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
0: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न,
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न, स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन, परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न,
0: सप्रेम उपस्थिति भई महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। सुन्दर बजार इकाई 2083 साउन 21 गते, खुदी इकाई 2083 साउन 22 गते, दुई पिपले इकाई 2083 साउन 27 गते, भोलेटार इकाई 2083 साउन 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9856045248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 9842538555, विदुर तिवारी 9856045252, विवेक तिवारी 9846634609।
3: सूचना। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिमा आबद्ध सम्पूर्ण पानी महसुल बक्यौत रहेको ग्राहक उपभोक्ताहरूमा जरिवाना तथा हर्जना छूट सम्बन्धी महत्वपूर्ण सूचना। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको मिति 2083/54 गते बसेको 24 मासिक बैठकको निर्णय बमोजिम यस समितिलाई महसुल बुझाउन बाँकी रहेको ग्राहकहरूलाई यही भाद्र मसान्तसम्म सम्पूर्ण बक्यौत रकम भुक्तानी गरेमा त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौत रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौ। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समिति, बेसी सहर 8, लमजुङ।

0: एकजना फेरि पनि स्वागत छ मर्सङदी कल टाइममा। आज हामी मंगलबारे बसाईमा छौं। मंगलबारको बसाईमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ, साथै कार्यक्रम रेडियो मर्सङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ नमस्कार भनेर। नमस्ते स्वर्णिम राई लेख्नुहुन्छ, दादा मनको साथी जीवन कार्की भनेर सम्झिनु भएको छ। मिलन घायल मुटु हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ, गुड आफ्टरनुन मिलनजी। धर्मराजजीले लेख्नु भएको छ नमस्ते शुभ दिन, म धर्मराज ढकाल भिरतमोड़ झापा घर भई हाल दुवैबाट कार्यक्रम सुन्दैछु। आज मलाई सुरेश अञ्जना र अञ्जिता विकको लौनानी कि यस्तो भए म किन बोलको गीत बजाइदिनुहोस्। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा यस कार्यक्रम मार्फत साउन 19 गते जन्मदिन मनाउनु हुने मेरो बहिनी रूपा ढकाललाई भन्नुभएको छ। र यति बेला चाहिँ कोही साथीको कल आएको छ, हामी उहाँको कमेन्ट एकैछिनमा पढ्नेछौ। हेलो नमस्ते।
1: नमस्कार हजुर।
0: नमस्ते, सन्चै हुनुहुन्छ?
1: सन्चै आरामै। हजुरलाई कस्तो छ?
0: हजुर म पनि एकदमै सन्चै छु। मन कुमारीजी बोल्दै हुनुहुन्छ है?
1: म होइन नि,
0: ओहो नयाँजी, नयाँ साथी को जोडिनु भएको छ, को बोल्दै हुनुहुन्छ होला?
1: म यहाँ दनैगाउँबाट तुलसी भुजेल।
0: तुलसीजी, अनि पहिलातिर चाहिँ जोडिनु भएको थिएन तुलसीजी?
1: पहिला त जोडिनु त जोड्या हो, दुई तिन महिनै भयो नगरेको।
0: अनि किन नगर्नु भएको त नि?
1: त्यतिकै सुनेर बसिरहेको।
0: सुनेर मात्रै बस्नुहुने, फोन चाहिँ नगर्ने है?
1: आज मेरो गर्नु मन ला।
0: अनि आज पानी कतिको पिउनु भएको छ तुलसीजीले?
1: पानी त बाख्रा हेर्दै हो, पानी पिउनै पाएको छैन भन्दै नि भयो।
0: ओहो, पानी चाहिँ लिएर जानु होला है, बाख्रा चराउँदाखेरि चाहिँ तिर्ख पनि लाग्छ, तिर्ख नलागे पनि पानी चाहिँ प्रशस्त पिउनु पर्छ।
1: हजुर हजुर, जङ्गलतिर त्यति तिर्ख चाहिँ लागेको छैन,
0: तिर्ख नलागे पनि पानी चाहिँ पिउनु पर्छ। झोलामा पानी लिएर चाहिँ जानु होला अबदेखि चाहिँ है? अनि जंगलमा फेरि पानी घाम त्यसले गर्दाखेरि बाटो चिप्लो पनि छ होला, अलिकति होस पुर्याउनु है तुलसीजी।
1: हुन्छ।
0: अनि कार्यक्रममा जोडिनु भएको छ, आजको बसाईको बारेमा जानकारी छ कि छैन यहाँलाई?
1: आज लोकगीत गाउने होइन र?
0: हो एकदमै हो।
1: अनि आज लोकगीत गाउनु पर्छ है?
0: हजुर हो नि, हुँदैन नि, अब गाउनु पर्यो नि।
1: रात पर्या गीत आउँथ्यो होला, अब दिउँसोमा के गीत आउँथ्यो?
0: ओहो त्यस्तो त हुँदैन नि तुलसीजी, गाउनुहोस् त छोटो मिठो।
1: ए हुन्छ ल त। हे पहिलो चरण, खोइ आउँदै आउँदैन।

0: तुलसीजीको तुलसीजीको गीतले आज मलाई नाच्ने नै बनाइसके कि
1: दसैँमा खसी बिक्री छ यसो एफएमतिर भनिदिन्छ त्यही नै आउँछ कि किन्न
0: हुन्छ मेहनत गरेर राम्रोसँग स्याहार सुसार गर्नुहोस् पक्कै पनि आउनुहुन्छ किन्नलाई है
1: हजुर हजुर
0: अनि एकदम मिठो गीत गाउनु भएको छ नाचुम नाचुम बनायो कि भित्रैबाट
1: ए
0: हो नि
1: अब दिनदिनै कल गर्नु पर्यो म त
0: हजुर हुन्छ दिनदिनै कल गरेर चाहिँ मिठो मिठो गीतहरू गाउनु होला कति बेला अब कविताहरू पनि गाउनु पर्ने हुन्छ भन्नु पर्ने हुन्छ गजलहरू मुक्तकहरू है
1: हजुर हजुर
0: अनि आज एकदम मिठो हाँस्नु पनि भएको छ गीतसँगै सम्झना सन्देश राख्नु पर्दा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ
1: ए विशेष गरी त हजुरलाई
0: धन्यवाद
1: ल फोन रिसिभ गर्ने बहिनीलाई
0: हजुर
1: मेरो यहाँ साथीहरू हुनुहुन्छ यहाँ एउटा दिवरले घाँस काटिरहनु भएको जङ्गलमा यहाँ गणेश श्रेष्ठ भन्ने हुनुहुन्छ उहाँलाई सम्झिन चाहे अनि छाया श्रेष्ठ हुनुहुन्छ एकजना अनि अनि एउटा साथी बहिनी छ अनि एउटा फुपू दिदी हुनुहुन्छ र विशेष गरी भन्नु पर्दा मेरो श्रीमानलाई अनि मेरो विदेशमा भएको छोरीलाई सम्झिन चाहन्छु
0: हजुर हुन्छ नमस्ते बाई बाई
1: बाई
0: हजुर भर्खरै मात्रै तुलसीजी जोडिनु भएको थियो एकदमै मजाको गीत गाउनु भएको थियो र सम्पूर्ण साथीहरू र उहाँको घर परिवारलाई सम्झिँदै आजको बसाइबाट तुलसीजी चाहिँ विदा भइसक्नु भएको छ यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र जोडिन चाहनुहुन्छ भने 0665220020 तपाईँले डायल गर्न सक्नुहुनेछ र यति बेला कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
2: नमस्कार दिदी
0: नमस्ते को बोल्दै हुनुहुन्छ होला

0: सके नै यहाँलाई
1: आज लोकगीत गाउन पर्ने होइन र
0: हो एकदमै हो
1: मलाई गाउन त आउँदैन त्यही पनि एउटा गीत कोसिस गर्छु है त
0: हजुर हुन्छ
1: हजुर

0: यति नै हुनुपर्छ दिदी।
1: हजुर, कस्तो मिठो गीत गाउनु भएको, कस्तो मिठो भाका, यहाँलाई धन्यवाद छ है मुनाजी।
0: हजुर हस्, थ्याङ्क यू,
1: वेलकम। अनि सधैँ जोडिनु पर्यो, अब चाहिँ हप्तामा एकचोटि चाहिँ फोन गर्नु होला है मुनाजी, यति मिठो आवाज सुनाउनुको लागि।
0: हस् हस्, भइहाल्छ नि।
1: अनि मुनाजीले आजको बसाइबाट कसलाई सम्झना सन्देश पठाउन चाहनुहुन्छ?
0: फर्स्ट अफ अल त हजुरहरू दुवैजनाको लागि, मेरो घर फ्यामिलीको लागि र मेरो सम्पूर्ण साथीहरूको लागि सम्झिरहेको छु, बिर्सेको छैन भन्दै छुटिन्छु। नमस्कार दिदी।
1: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै गोर्खाबाट जोडिनु भएको थियो मुनाजी, एकदमै मिठो भाका गाउनु भएको थियो र सम्पूर्ण घर परिवार र साथीहरूले सम्झिँदै उहाँ चाहिँ विदा भइसक्नु भएको छ। धर्मजीको कमेन्ट पढ्दै थियो, उहाँले चाहिँ आज जन्मदिन मनाउनु हुने उहाँको बहिनी रूप ढकाल, मीडिया प्रेमी साथी कमला मुखियाको छोरी निर्जला मुखिया र झापाको साथी दिनेश मण्डुलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ र आफन्तजन घर परिवार लगायतले पनि सम्पूर्ण साथीलाई मिठो सम्झना व्यक्त गर्दै चाहिँ छुटिनु भएको छ। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार, सुन्दै चितवनबाट सम्झना सबैमा भन्नुभएको छ, नमस्कार छ। लमजुङको तर्फबाट पनि रामजीलाई फोन पनि गर्न सक्नुहुनेछ है। ईश्वरी मेवाहाङ राईजीले लेख्नु भएको छ, सुन्दैछु भोजपुरबाट भन्नुभएको छ, नमस्कार ईश्वरीजी, फोन पनि गर्न सक्नुहुनेछ। मुना घिमिरे कान्छी उहाँले फोन पनि भर्खरै गर्नुभएको थियो, कमेन्ट लेख्नु भएको छ, म पनि सुन्दैछु ल दिदी भनेर। देवेन किशोर अन्जानजीले लेख्नु भएको छ, माया भन्ने चीज यस्तै हो, कहिले रुवाउँछ कहिले हँसाउँछ त कहिले फसाउँछ, अनि पाएपछि पनि डर लाग्छ कतै गुमाउँछु कि भनेर, नपाएपछि पनि पीर हुन्छ ऊ ठिक छ कि छैन भनेर। देवेन किशोर अन्जान प्रवासी भनेर लेख्नु भएको छ। देवेनजीको कमेन्ट गर्ने शैली पनि एकदम फरक छ, एकदमै मनको भावहरू लेखेर पठाउनुहुन्छ, खुशी लाग्छ। लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, रेडियो मर्सङ्गी कल टाइममा सातै विधामा आफ्ना प्रतिभा वा केही चित्त नबुझेका कुरा या कुनै घटना राख्ने प्लेटफर्म दिनुभएकोमा रेडियो मर्सेङदीले विशेष धन्यवाद। मेरो आइतबार र बिहिबारको विधामा जोडिँदै आएको छु, जय कल टाइम भन्नुभएको छ, यहाँलाई एकदमै धेरै धन्यवाद। आइतबार र बिहिबारको बसाइमा चाहिँ यहाँले आफ्नो विचारहरू राख्नुहुन्छ, लेख रचनाहरू प्रस्तुत गर्नुहुन्छ, एकदमै धेरै खुशी लाग्छ। नियमित रूपमा यसरी नै जोडिनुहोला भन्न चाहन्छु। यम सारूजीले लेख्नु भएको छ, फोन चाहिँ धेरै भयो, फोन चाहिँ गर्नुभएको छैन, यहाँले कमेन्टबाट पनि जोडिनु भएको छ, त्यसमै हामी चित्त बुझाउँछौ, खुशी छौं। हेलो सिस्टर, नमस्ते, झोरले म पनि सुन्दैछु है तनहुबाट, यामसारू मगर पानी परेको अवस्था भनेर अपडेट दिनुभएको छ। नमस्कार झोरले, पानी परेको रहेछ र यति बेला चाहिँ कोही साथीको फोन आएको छ। हेलो नमस्ते।
2: हजुर नमस्कार, लोक साङ्गीतिक विभाग।
1: नमस्ते, को बोल्दै हुनुहुन्छ होला?
2: म अस्मिता बस्नेत हो, सोलुखुम्बुबाट।
1: सोलुखुम्बुबाट अस्मिताजी बोल्दै हुनुहुन्छ है?
2: हजुर हजुर।
1: अस्मिताजी सन्चै हुनुहुन्छ?
2: हजुर एकदम सन्चै भनौँ। हजुरलाई कस्तो छ?
1: मलाई चाहिँ घाँटीमा अलिकति समस्या छ है, घाँटीमा मलाई रुगा लागेर चाहिँ अलि बिरामी अवस्थामा छु, तर पनि अस्मिताजीले त्यति टाढाबाट सम्झिनु भएको छ, अहिले चाहिँ म ठिक भइसकेको अवस्थामा छु है।
2: हजुरलाई एकदमै मनैदेखि शीघ्र स्वास्थ्य लाभको कामना, भोलिभोलिको दिनहरूमा चाहिँ म एकदमै फिट एन्ड फाइन भइसके भन्ने खबर सुन्न चाहियोस् है।
1: हजुर धन्यवाद छ, अब त्यसको लागि चाहिँ फेरि भोलि पर्सि तपाईँले फेरि लगातार फोन गर्नुपर्छ।

0: नहीं फेरि मेरो अपडेट बुझ्नको लागि
1: हजुर एकदमै समयले साथ दिएसम्म फोन गर्ने प्रयास गर्नेछु, नभए तापनि अडियो मार्फत लाइभबाट सुनेर साथ भने अवश्य दिनेछु है त।
0: हजुर धन्यवाद छ। अनि शङ्खुवा सभातिर मौसम चाहिँ कस्तो छ अस्मिताजी?
1: हजुर शङ्खुवा सभा होइन है,
0: सोलुखुम्बुमा चाहिँ
1: हजुर यतिखेर चाहिँ मन्द मन्द घाम लागिरहेछ, अलि माथि माथि डाँडा पाखातिर चाहिँ एकदमै कुहिरोले ढाकिरहेछ, यस्तै छ भन्नुपर्छ है। अनि हजुरहरूको ठाउँ गाउँ बस्तीतिर चाहिँ के कस्तो छ मौसमको अवस्था?
0: यता पनि पानी पनि परेको छैन, घाम पनि लागेको छैन भन्नुपर्छ है अस्मिताजी, अहिलेसम्म चाहिँ हुन त छिनछिनमै परिवर्तन हुन्छ।
1: हजुर एकदमै।
0: अनि आजको बसाइको बारेमा यहाँले थाहा पाउनु भएको छ कि छैन अस्मिताजी?
1: हजुर एकदमै अलिकति अगाडि सुन्ने मौका पाएको थिएँ होइन, त्यही भएर हजुरहरूसँग कुराकानी गर्न मन लाग्यो, फोन गराई गरेको फोन पनि लाग्यो, हजुरसँग फर्स्ट टाइम कुरा गर्न पाएँ, खुसी छु। अनि नेम पनि थाहा भइसक्यो भन।
0: हजुर अनि आज चाहिँ लोकगीत गाउने बसाइरहेको छ, यहाँले सुरु गर्न सक्नुहुनेछ है अस्मिताजी?
1: हजुर गाउन त खासै त्यति धेरै आउँदैन, म थोरै प्रयास गर्छु ल।
0: हुन्छ।
1: हजुर।

বৈলামণি যাওয়া পান্ডু নানি চুরি তিনি কাটা।

0: ओहो, सोलु खुम्बुको मान्छेको अवस्था यति मिठो पो हुँदो रहेछ है अस्मिताजी।
1: खासै मिठो त होइन हिजो, अब लोक भाकाहरू धेरै मनपर्छ, सुन्ने गति गर्छु होइन, त्यही भएर घर गाउन त थोरै थोरै यस्तै हो भनौँ।
0: कस्तो राम्रो लाग्यो मलाई, कस्तो राम्रो गाउनु भएको छ। अब चाहिँ मंगलबारको बसाइमा चाहिँ सधैँ जोडिने गर्नु होला है अस्मिताजी।
1: हुन्छ, म फोन लागेसम्म हजुरहरूलाई गीत सुनाउनको लागि उपस्थित हुने आशा गर्छु है त।
0: हजुर, अनि आजको बसाइबाट कसलाई सम्झिन चाहनुहुन्छ अस्मिताजी?
1: हजुर, फर्स्ट अफ अल त मिठो आवाजको धनी प्यारी दी हजुरकै लागि, अनि हाम्रो टेक्निकलमा फोन उठाएर साथ दिनुहुने टेक्निकल मित्रको लागि पनि, अनि रेडियो मर्सेन्डी अल परिवारको लागि, अनि प्यारो दादाहरू हुनुहुन्छ आशिष नयन बस्नेत, नारायण बस्नेत, वीरेन्द्र लामा, ढकाल धर्मराज दाई चाहिँ अलिक अस्वस्थ छु भन्दै हुनुहुन्थ्यो, उहाँलाई चाहिँ शीघ्र स्वास्थ्य लाग्छ कामना भन्न चाहन्छु, अनि दिदी भूमिका राई, अनि विशेष गरी चाहिँ रामे साथमा कार्यरत प्यारी दिदी निरुता सुनवारलाई चाहिँ जन्मदिन परेको छ, उहाँलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दै, जति पनि साथीहरू मेरो नेम र भविष्यमा परिचित हुनुहुन्छ सबै सबैलाई धेरै धेरै सम्झना बोलस माया भन्दै छुर्छु ल। नमस्ते, बाई बाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै अस्मिताजी हुनुहुन्थ्यो, एकदमै राम्रो गीत गाउनु भएको छ उहाँले, र सम्पूर्ण साथीहरूलाई सम्झिँदै उहाँ चाहिँ विदा पनि भइसक्नु भएको छ। सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागचौ नगरपालिका आठको मान्छे, हाल भारतको गुजराती सुन्दैछु, मेरो घरमा हुने बुढी छोरालाई सम्झन चाहन्छु भनेर लेख्नु भएको छ। सिर्जना मुखियाजीले लेख्नु भएको छ, हेलो नमस्ते हजुर सिस्टर, गुड आफ्टरनून अल भन्नुभएको छ। अस्मिताजीले लेख्नु भएको छ, नमस्कार हजुर, मिस यू अल, म पनि सुन्दैछु सोलुखुम्बुबाट, सबैमा मिठो सम्झना छ है भन्नुभएको छ। ईशा थापा मगरजीले लेख्नु भएको छ, चोट कति खाए कति लुकाए गन्न जरूरी छैन, जस्तो छु ठिक छु, कसैको आगे राम्रो बन्न जरूरी छैन, हरेक परिस्थितिमा सम्हालेको छु मैले आफूलाई, कसैले रुवाए कसैले हसाए कसैले भन्न जरूरी छैन। हेलो सिस्टर नमस्ते, म पनि सुन्दैछु चितवनदेखि भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ, अस्मिताजीले पनि सम्झिनु भएको थियो र अतीत अन्जानजीले पनि सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ। आजको बसाइबाट अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ। आज प्रत्यक्ष रूपमा फोन गरेर हामीसँग सातजना साथी जोडिनु भएको थियो, सम्पूर्णलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा हामीलाई मिठो कमेन्ट पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। साथै कार्यक्रम जुनसुकै स्थान र माध्यमबाट सुन्नुहुने सम्पूर्णलाई धन्यवाद दिँदै आजको कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिन चाहन्छु, र कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन्छु। रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

नमस्कार, दिउँसो 2 बजेको मर्स्याङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। प्रधानमन्त्री बालिङ सह र गृहमन्त्री सुदन गुरूङ बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा उनीहरू बीच भेटवार्ता भएको हो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भेटमा तराई मधेसको पछिल्लो अवस्थाबारे ब्रिफिङ भएको बताइएको छ। गृहमन्त्री गुरूङ आफै मधेस झरेर काम गरेकाले त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन्। तराई मधेसमा भएको पछिल्लो घटना र स्थिति साम्य हुँदासम्मको अवस्थाबारे प्रधानमन्त्रीले गृहमन्त्रीबाट जानकारी लिएको छन्। आगामी दिनमा कस्तो सुरक्षा रणनीति अपनाउनु पर्ने भन्ने बारे पनि सामान्य छलफल भएको बताइएको छ। 10 साउनको राति सुनसरीको कप्तानगंजमा दुई समुदाय बीच विवाद हुँदा झडप भएको थियो। त्यसपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर एकजनाको घटनास्थलमै मृत्यु भएको थियो। सुनसरी घटनामै थप 2 जनाको उपचारको क्रममा मृत्यु भएको छ। यही घटना अन्य जिल्लामा फैलिएपछि सिराहामा पनि गोली लागेर 1 जनाको मृत्यु भएको थियो। स्थिति नियन्त्रणमा लिन नेपाली सेना पनि मैदानमा खटिएको थियो। यही घटनाको क्रमको पछिल्लो स्थितिबारे छलफल भएको बताइएको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेताबाट राजीनामा गर्न दबाव खेपिरहेका जगन्नाथ थपलिया सोमबार राति बोल्दा बोल्दै ढल्नु भएको छ। हिजो साँझ 7 बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बोलाइएका थपलियालाई मध्यरातसम्म राजीनामा गर्न दबाव दिइएको थियो। पार्टीका अध्यक्ष प्रदेश इन्चार्ज र अरू सांसदहरूले तपाईले सक्नुहुन्न भने छोड्नुहोस् भनेपछि उहाँ बढ़ी नै भावुक हुनु भएको थियो। एक नेताले घटनाबारे जानकारी दिँदै बताउनु भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक जस्तो स्थापित र संवेदनशील संस्थाको संरचनामा बारम्बार फेरबदल गर्न नहुनेमा जोड़ दिनुभएको छ। संघीय संसदको अर्थ समितिको आजको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनको सम्बन्धमा भएको छलफलमा भाग लिँदै वहाँले संस्थाको कार्यक्षमता स्थिरता र व्यावसायिकतामा जोड़ दिनुभएको हो। वहाँले बारम्बार फेरबदल गर्दा नकारात्मक असर पुर्याउन सक्ने भन्दै सचेत गराउनु भएको थियो। अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकको संचालक समिति संख्या 7 बढ़ाएर 9 पुर्याउने प्रस्तावप्रति असहमति प्रकट गर्नुभयो। डिपुटी गवर्नरको संख्या 3 पुर्याउनु पर्ने आवश्यकता नरहेको उहाँको तर्क छ। नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मौजूद रहेको दावी गरे पनि बजारमा अभाव उस्तै छ। निगमले आपूर्तिमा समस्या नरहेको जनाए भए पनि डीपी डिपो संचालकहरूले उद्योगबाट ग्यास नै नआएको बताएका छन्। सरकारले भरि सिलिण्डर बजार पठाउन थालेको 2 हप्ता नबित्दै काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा अभाव हुन थालेको हो। बजारमा ग्यास नपाएपछि धेरै उपभोक्ताले डिलर र सप्लायर कहाँ पुगेर खाली सिलिण्डर लाइनमा राख्न थालेका छन्। एउटा ग्यास साट्न मात्रै पनि हप्तौंसम्म कुर्नु परेको उपभोक्ताको गुनासो छ। कतिपय उपभोक्ता भने ग्यास सिलिण्डर बोकेर दिनभर लाइनमा बस्ने गरेका छनृ हिजो घटबढ़ नभएको सुनको भाव आज तोलामा सामान्य घटेको छ। सुन तोलामा 200 रूपियाँले घटेर प्रति तोला 2,83,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो घटबढ़ नभएको सुनको भाव आज सामान्य मात्रै घटेको हो। अस्ति आइतबार सुनको भाव प्रति तोला 2,84,000 रूपियाँ थियो। यस्तै चाँदीको भाव तोलामा 605 रूपियाँले घटेको छ। हिजो 40 रूपियाँले बढ़ेको चाँदीको भाव आज 605 रूपियाँले घटेर तोलाको 3,755 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ भक्तपुर ललितपुर दोलखा सिन्धुपाल्चोक काभ्रे पलाञ्चोक नुवाकोट लमजुङ कास्की म्याग्दी बागलुङमा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। यस्तै गरी ताप्लेजुङ इलाम झापा धनकुटा भोजपुर मोरङ सुनसरी बाँके शंखुवासभा सोलुखुम्बु उदयपुर जाजरकोट रूकुम पूर्व रूकुम पश्चिम सुर्खेत दार्चुला बैतडी अछाम डोटी र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको माध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेष गरी नदी तटीय क्षेत्र पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेगका तथा लुम्बिनी प्रदेशको पहाड़ी भेगका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ।
दिउँसो दुई बजेको मर्सङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
10: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपराइटर दीपक पौडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
6: प्रोपराइटर बम्बा बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665204497

0: Sonia.
1: Extreme energy drink.
2: Ama, e ama. खाना खाने बेला भयो ल आउनुस् न
3: खाना पनि के खानु यो विकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
4: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मसौरा चियापत्ती स्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका आठ आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ प्रोपाइटर गमबहादुर अधिकारी मोबाइल 9861 23 284 र 9921 80 746
6: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
7: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रो बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
8: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोपाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका सात पुरानो बेङ्चोक लम्सुङ सम्पर्क 9841626344 9841626344
9: बेसी सहरी खोलि रेडियो मर्सिङ क्याले यो भाषाले कत्ते छाप खोइ खाइमु खोइन ति अल्छ्यो
10: ए छब्बिस तिसै घरी बालोटी र रेडियो मर्सिङ दिङ्गेन ओल्छ्यो
11: आफै रेडियो मर्साङ्गी एफएम 95

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801377246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा आया नि आया।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है।
8: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9845086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
7: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099453।
13: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Bunnia. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसीसरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिसौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीवीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्चुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लम्चुङ।
11: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
0: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
0: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
0: महको सेवन स्वस्थ र दीर्घ जीवन।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452013236 र 98400058।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: गाउँपालिका एकका एस्काभेटर चालक गणेश थापा र तीन पाटन गाउँपालिका नौका एस्काभेटरका सहचालक सुजन मगर कारसहित हराइरहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको खुर्पटबाट खटिएको गोताखोर सहितको टोली नेपाल प्रहरी र स्थानीय बासिन्दाले डुंगाको प्रयोग गरी खोजी गरिरहेका छन्। सुनकोशी नदी धमिलो र पानीको बहाव उच्च रहेकोले खोजी कार्य चुनौतीपूर्ण भइरहेको प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताउनुभयो। सड़कमा रोकिराखेको कार बस चालकको लापरवाहीका कारण ठक्कर दिएको भन्दै चालकमाथि कार्यवाही गर्न पीड़ित पक्षको माग रहेको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि आज भएको दफावार छलफलमा संचालक समितिको संरचनाको विषयमा सहमति जुटेको छ। विधेयकको दफा 10 केन्द्रित रही भएको छलफलमा राष्ट्र बैंकको संचालक समिति 7 सदस्य रहने गरी सहमति भएको समितिका सचिव लक्ष्मण अर्यालले बताउनुभयो। जस अनुसार बैंकमा 2 डेपुटी गवर्नर रहने वर्तमान व्यवस्थालाई यथावत राखिएको छ भने संचालक समितिमा अर्थ सचिवको उपस्थिति रहने प्रावधानमा पनि सहमति जुटेको छ। संचालक समितिमा रहने 3 स्वतन्त्र संचालक मध्ये कम्तीमा 1 महिला अनिवार्य हुनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ। आजको बैठकले संचालक समितिको समावेशी र व्यावसायिक स्वरूपलाई सुदृढ़ बनाउने उद्देश्यका साथ सहमति कायम गरेको हो। नेपाल आयल निगमले खाना पकाउने ग्यास पर्याप्त आयात र मजदात रहेको दावी गरे पनि बजारमा अभाव उस्तै छ। उपभोक्ता रित्तो सिलिण्डर बोकेर घाम पानी नभनी लाइन लाग्न बाध्य छन्। निगमले उपभोक्तालाई ग्यास अनावश्यक सञ्चय नगर्न आग्रह गरिरहेको छ। तर डिपो संचालकले भने उद्योगबाट ग्यास नै नआएको बताउँछन्। सरकारले भरि सिलिण्डर बजारमा पठाउन थालेपछि काठमाडौँ उपत्यका सहित देशभर खाना पकाउने ग्यासको चर्को अभाव भएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय कास्कीले कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन तीव्र पारिएको जनाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले पोखरामा रहेका विक्रेतालाई ग्यास संचित गरेर नराख्न सचेत गराएको बताउनुभयो। पोखरामा ग्यास आपूर्ति गर्ने 19 कम्पनीलाई ग्यास आपूर्ति र बिक्री वितरणलाई सहज बनाउन आग्रह गरिएको उहाँको भनाइ छ। ग्यास उद्योग तथा विक्रेतालाई दैनिक रूपमा प्राप्त र वितरण भएको ग्यासको अभिलेख राख्न उपभोक्ताको नाम ठेगाना सम्पर्क नम्बर र बिक्री गरिएको परिमाणको विवरण अध्यावधिक गर्न भनिएको छ। यसैबीच खाना पकाउने ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न उपभोक्ता अधिकार कर्मी र अरू सरकारवाला निकायले नेपाल आयल निगमलाई सुझाव दिएका छन्। अहिले बजारमा खाना पकाउने ग्यासको अभाव छ। आज बसेको संसदको उद्योग वाणिज्य तथा श्रम एवं उपभोक्ता समितिको बैठकमा उपभोक्ता अधिकार कर्मीले निगमले उचित व्यवस्थापन गर्न नसकेको बताएका हुन्। बैठकमा उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले घरमा ग्यास स्टक भए घाम पनि नभई कोही पनि रित्तो सिलिण्डर बोकेर लाइन लाग्ने थिएनन् भन्नुभएको छ। निगमले ग्यास वितरणलाई पारदर्शी बनाउँदै दीर्घकालीन समाधान खोज्नुपर्नेमा उहाँको जोड़ छ। यस्तै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले सरकारको नीतिका कारण बजारमा ग्यासको हाहाकार भएको दावी गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाड़ीले ग्यास अभाव नभए पनि वितरण प्रणालीमा देखिएको समस्याका कारण अभाव देखिएको बताउनु भएको छ। आधा सिलिण्डर ग्यास वितरणको क्रममा अधिकांश उपभोक्ताले ग्यास नभरेको उहाँले बताउनुभयो। भरि ग्यास वितरण गर्न थालेपछि बजारमा 81 सिलिण्डर आउँदा वितरणमा चाप परेको उहाँको तर्क छ। यसअघि मासिक 46,000 मेट्रिक टनको हाराहारीमा रहेको ग्यासको माग अहिले बढ़ेर झण्डै 60,000 मेट्रिक टन पुगेको उहाँले बताउनुभयो। उहाँले इण्डियन आयल कर्पोरेशनसँग कम्तीमा 1-1.5 महिनासम्मका लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिनुभयो। दुवाड़ीका अनुसार काठमाडौँ उपत्यका सहित विभिन्न 28 जिल्लामा ग्यासको केही समस्या देखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि
3: यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। 28 साउन 17 गते संखुवासभाको खाँदबारी नगरपालिका 1 की 33 वर्षीय पर्वा ढुङ्गानाले नवजात शिशुलाई जन्म दिएपछि अत्याधिक रक्तस्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। डाक्टरको सिफारिशको आधारमा उहाँलाई तत्काल हवाई उद्धार गरी प्रसूति गिरियक थापाथली काठमाडौँमा ल्याइएको छ। ढुङ्गानाको विशेषज्ञ डाक्टरको निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। त्यसै गरी हिजो जुम्लाको चन्दननाथ नगरपालिका निवासी 28 वर्षीय काशी कला धरलाको गर्भमय शिशुको ज्यान गएपछि उहाँको पनि स्वास्थ्य जोखिमपूर्ण बनेको थियो। धरलालाई तत्काल हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा ल्याई विशेषज्ञ उपचार शुरू भएको छ। दुर्गम विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीले समयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत शुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। अब विदेशको खबर। ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध अमेरिकामा 25 वटा राज्यले मुद्दा दायर गरेका छन्। ती राज्यहरूले 60 वटा व्यापारिक साझेदार देशबाट आयात हुने सामानमा लगाइएको 10-12% भन्सार शुल्कलाई चुनौती दिएका बीबीसीले जनाएको छ। उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय मनोमानी र कानून विपरीत रहेको बताएका छन्। ट्रम्प प्रशासनले गएको जुलाई महिनामा यी भन्सार शुल्कहरू लागू गरेको थियो। यसमा बेलायत, चीन र युरोपेली संघ लगायत विभिन्न सामेल छन्। अमेरिकी सरकारका अनुसार यी देशहरूले जबरजस्ती श्रम प्रयोग गरी उत्पादन गरिएका सामानको आयात रोक्न पर्याप्त कदम चालेको छैन। व्हाइट हाउसका प्रवक्ता कुश देसाईले अमेरिकाले आफ्नो अधिकार प्रयोग गर्दै यो कदम चालिरहेको बताउनु भएको छ। उहाँले जबरजस्ती श्रम मार्फत उत्पादित सामानहरू अमेरिका भित्राउने देशहरू विरूद्ध उपायहरू अपनाउन आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। अब खेल खबर। इंग्ल्याण्डका मिडफिल्डर जोर्डन एन्डरसन 2 वर्षको सम्झौतामा चेल्सीमा आबद्ध भएका छन्। ब्रेन्टफोर्डसँगको सम्झौता आपसी सहमतिमा अन्त्य भएपछि 36 वर्षीय एन्डरसन चेल्सी पुगेका हुन्। एन्डरसनको कप्तानीमा लिभरपुलले प्रिमियर लीग, यूईएफए च्याम्पियन्स लीग, एफए कप, 2 वटा लीग कप, यूईएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि जितेको थियो। सन् 2023मा एन्डरसन साउदी अरेबियाको अल इत्तिफाक पुगेका थिए। त्यसको 1 वर्षपछि उनी नेदरल्याण्ड्स को आयाक्स हुँदै गएको सिजन ब्रेन्टफोर्डबाट फेरि प्रिमियर लीगमा फर्किएका थिए। उनले सन् 2025-26 सिजनमा ब्रेन्टफोर्डमा 32 वटा खेल खेलेका थिए। उनले इंग्ल्याण्डका लागि 91 वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन्। चेल्सीका नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा हेन्डरसन क्लबमा भित्रने 10 औं खेलाड़ी हुन्। चारभन्जाङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीको कप्तानगंजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो। सुनकोशी नदीमा हराइरहेका यात्रु र कारको खोजी राष्ट्र बैंक संचालक समितिको संरचनामा 3 स्वतन्त्र सदस्य मध्ये एक महिला परिवार। विक्रेता र उपभोक्तालाई ज्ञान संचित गरेर नराख्न आग्रह हुने गरी दीर्घकालीन समाधान खोज्न निकायलाई सुझाव। अमेरिकाका 25 वटा राज्यले ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध मुद्दा दायर गरे। प्रशासनको निर्णय मनोमानी र कानून विपरीत भएको भनाए। र इंग्ल्याण्डका मिडफिल्डर हेन्डरसन चेल्सीमा आबद्ध।
7: सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईँको सपनाको घर। किनकि हामीसँग छ सर्वाधिक
6: न्यून ब्याज दर
8: आधार दर में मात्र 0.5% प्रीमियम थप
6: विशेषताहरू रु 2 करोड़ सम्म को कर्जा सुविधा
8: घर तथा अपार्टमेंट खरीद घर निर्माण तथा मरमत संहार गर्न
6: 25 वर्ष सम्म को लचिलो कर्जा अवधि
8: न्यून सेवा शुल्क न्यून ब्याज दर
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
8: थप जानकारी को लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
6: शर्तहरू लागू हुनेछन्
9: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
10: मेरा छोरा छोरी को सपना अन्तर्राष्ट्रिय स्तर को उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
11: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानीज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ फोन नम्बर 44-28-242 44-28-242
13: कम ऑन यु विल सर्टेनली बी बेनिफिटेड
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ न्यूनतम पारिश्रमिकको निर्धारण र श्रम शोषणको अन्त्य लगायत 15 बुधे माग राखेर गएको बिहिबार साउन 14 गतेदेखि आमरण अनशनरत स्टाफ नर्स ज्योति राणाभाटको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले प्रदर्शन गरेका छन् नर्स राणाभाटको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन र उहाँका जायज मागहरूको शीघ्र सम्बोधनका लागि दवाब दिने उद्देश्यले आज काठमाडौँ उपत्यका नर्स तथा स्वास्थ्यकर्मीहरूले वीर अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् उनीहरूले नर्स बचाऊ स्वास्थ्य बचाऊ सम्मानजनक सेवा सुविधाको सुनिश्चित गर नर्सिङ ऐन कार्यान्वयन गर गुणस्तरीय नर्सिङ शिक्षा कायम गर बिरामी सुरक्षाको प्रत्यावर्ती गर जस्ता मागहरू लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए नर्सहरूको तलब भत्ता सेवा सुविधा र वृत्ति विकासको सम्बन्धमा सरकारसँग विगतमा पटक पटक सम्झौता भए पनि ती कार्यान्वयन नहुँदा देशभरका नर्सहरू अन्यायमा परेको उनीहरूको गुनासो छ स्वास्थ्यकर्मीहरूले राणाभाटको जीवन रक्षाका लागि सरकारलाई तत्काल साथ वार्ता र सहमति गर्न आग्रह पनि गरेका छन् नेपाल प्रहरीले गएको वैशाख 1 गतेदेखि असार मसान्तसम्म देशभरबाट हात हतियार सम्बन्धी मुद्दामा संलग्न 84 जनालाई पक्राउ गरेको जनाएको छ 3 महिनामा काठमाडौँ उपत्यकाबाट 8 कोशी प्रदेशबाट 14 मधेशबाट 11 बागमतीबाट 5 गण्डकी प्रदेशबाट 18 लुम्बिनीबाट 13 कर्णालीबाट 10 र सुदूरपश्चिम प्रदेशबाट 5 जना पक्राउ परेका विवरण छ पक्राउ परेकाहरूबाट 67 थान हात हतियार पनि बरामद भएको छ अवैध हात हतियार नियन्त्रण तथा कारोबारलाई निस्तेज गर्न देशभरि नै विशेष अभियान सञ्चालन गरिरहेको नेपाल प्रहरीले जनाएको छ अवैध हतियार कतै लुकाइराखेको थाहा भएमा सूचना दिन र अवैध हतियार बुझाउन समेत प्रहरीको आग्रह छ सर्वोच्च अदालतका मिसिलमा क्षति पुगेका कारण लक्ष्य अनुसारको मुद्दा फर्च्यौट हुन कठिन देखिएको छ आर्थिक वर्ष 82-83 अदालतले 27,467 मुद्दा फर्च्यौट गर्न सकेन न्यायालयमा गएको भदौ 24 गते भएको आगजनीले मिसिलमा क्षति पुग्न गएका कारण दर्ता भएका मध्ये 11,469 मुद्दा मात्र फर्च्यौट भएका थिए अदालतले गएको आर्थिक वर्षमा 19,679 मुद्दा फर्च्यौट गर्ने लक्ष्य लिएको थियो त्यो वर्ष अदालतमा सबै गरी 38,936 मुद्दा थिए अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरलाले गएको भदौ 24 गते नवयुवा आन्दोलनको क्रममा अदालतमा आगजनी भई क्षति पुग्न गएकोले लामो समयसम्म इजलास बस्न नसकेको र मिसिल पत्ता लगाउन कठिन भएकोले मुद्दा फर्च्यौटमा ढिलाइ भएको जानकारी दिनुभएको छ र शिवानन्द साधना केन्द्रको अध्यक्षमा आध्यात्मिक चिन्तक डाक्टर चिन्तामणि योगी निर्विरोध निर्वाचित हुनुभएको छ केन्द्रको नेतृत्वमा काठमाडौँ महानगरपालिका 4 विशालनगरमा नेपालेश्वर मन्दिर सञ्चालनमा छ केन्द्रको उपाध्यक्षमा किरण कुमार थापा सचिवमा अस्मिता बोहरा कोषाध्यक्षमा प्रचण्ड कुमार मानन्दर तथा सदस्यहरूमा अरविन्दलाल श्रेष्ठ सुमन तामाङ र निर्मला महत निर्विरोध निर्वाचित हुनुभयो केन्द्रको पहिलो कार्यसमिति बैठकले संस्थाका पूर्व सचिव फडिन्द्र सिलवाल र सिर्जना राणालाई कार्यसमिति सदस्यमा मनोनयन गरेको उपाध्यक्ष थापाले जानकारी दिनुभयो पहिलो बैठकले

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: California.
1: Extreme energy drink.
2: बिस्तारै जानु त ए महिलाले ट्रेक्टरले रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा टिक्टिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
5: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
5: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीच सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67787।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसीसहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665202393 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Liponia. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै

0: हेयर पेडिक्योर हेयर कलर हेयर कटिंग क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका साथ पुरानो बैङ्चोक लमसुङ। सम्पर्क 9841626344 9841626344।
2: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढकतरा चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856 74 486
5: हेलो कान्छी घर बनाउने काम शुरू भयो
6: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
6: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
7: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46 662
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
9: गुड मर्निङ क्लास ल आज हामी डडेलोको विषयमा पढ्छौ भन त शान्ति के कारणले डडेलो लाग्छ
10: जथाभावी आगो लगाउने आगो राम्रोसँग ननिभाउने हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस
9: भेरी गुड डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी
11: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ जनावरहरूको वासस्थान मासिन्छ कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन् अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस
12: हो सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ आगोसँग खेलबाड नगरौं मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ
13: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो
14: प्राकृतिक सौन्दर्य मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम
15: मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित छैटौं हामखोला छर्न महोत्सव 2083 मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित छैटौं हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ
14: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ
15: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ
1: आउनुहोस् प्रकृतिसँग रमाऊ संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 लाई उत्साहका साथ सभ्य र भव्य रूपमा

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठिक।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबुको जोखतौल गर्ने डिजिटल ढकतरा चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
5: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
6: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
2: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0662524497
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: निप्टाई दिने।
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9573-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13236 र 9845-00-2160।

0: सामाजिक सञ्जाल री छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिग वेबसाइट ना यूआरएल चेक लना आक्षेपक घटना तल आफै लागि समय समय री आफै न पासपोर्ट फेरदिल परिम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: California.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856426244।
5: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: विगत लामो समयदेखि संचालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै देशी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौ।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
5: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
6: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
7: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
8: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
9: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ, लमजुङ।
10: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि, लमजुङ।
9: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205332, मोबाइल 98460903001, 98460074065।
11: नोट, फलसिलिङ, कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
12: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुलास चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

खाजा खानी पैसा लेऊ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन्, गर्ने हो कसरी।

तन्काउन पाइन्थ्यो सातपरेसी साथीभाइसँग यति तन्काउन पाइन्थ्यो। सबैले भन्छन् बिहा गरेपछि बन्धनमा परिन्छ, यस्तो बिन्दास मान्छे बन्धनमा परे त खुत्रुक्कै मरिन्छ।

आफूलाई सोहनी चाहियो, बस भन्दा बस दिने, उठ भन्दा उठ दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुर दिने, जति पैसा दिए पनि माथ्दैन माथ्दिने चर्को।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्नि

0: जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है।
0: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
3: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
3: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 98498692, 98450680।
4: अनि तयो कागज केमा छि वा झिल्काई के पर्सनल नम्बर ब्लक लैबी
5: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लैर खलखाई।
4: अनि ब्याङ्करी
5: ब्याङ्करी चढ चाहिँ तली लगपर्दी
4: समलपति न आफै न मोबाइल नम्बर फेरिदिया बेर ब्लक तयार विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू योरी थोनी दक्या सचेत तल परिम
5: सतर्क तना ठगी तब्द क्या जोगिना
6: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: extreme energy drink.
1: प्राकृतिक सौन्दर्य मनोरंजन र सांस्कृतिक उत्सव को अनुपम संगम
2: मर्तंगी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समिति द्वारा आयोजित छैटौं हामखोला छर्न महोत्सव 2083 मर्तंगी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समिति द्वारा आयोजित छैटौं हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
1: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड़ सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
2: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ
1: आउनुहोस् प्रकृतिसँग रमाऊ संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
1: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
0: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
1: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
3: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

अवश्य सुन्नुहोस् मूल शब्द संगीत अनि स्वर जनकवि केशरी धर्मराज थापा र मन्दिरा ढुङ्गेलको नारी शब्दमा रहेको गीत राजु लामा र ताराछिरिस मगरको स्वरमा।

0: अब्रा यो
1: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
2: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुसी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98 13 09 49 32।
3: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोफाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठिक

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: ya? Extreme energy drink.
1: सुवर्ण अवसर।
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिन जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भनी घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
6: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9855602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665202019, 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाँग, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल गर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्गे गेल पर्दिमो न्यो तने सतर्क तना ठगरेक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665202009।

0: Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
1: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाउ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 6 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
3: मर्सिंग एफएम 95 मेगाहर्ज
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेत सँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: सुनसरी घटनाको न्यायिक छानबिन गर्न सांसदहरूको माग, अफवाह फैलाउनेलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण, कप्तानगंजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो।
4: ग्यास अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव, सिलिण्डरको तत्काल म्यापिङ गर्न उद्योग समितिका सभापति अन्सारीको निर्देशन, अबको 3 महिना मासिक 50,000 मेट्रिक टन भन्दा धेरै आयात गर्ने सरकारको निर्णय,
5: सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनम अभाव, 1,269 भाइल मात्रै मौजदात उपचारै प्रभावित हुने अवस्था नभएको सरकारको दावी,
6: सबै संस्थामा प्रशस्त मात्रामा नरहेको अवस्था चाहिँ हो तर उपचारै प्रभावित हुने गरी हामीले व्यवस्था पनि गर्न नसकिने गरी चाहिँ भइसकेको हो।
4: हसिनाले नयाँ दिल्लीबाट सम्बोधन गर्न लागेको बारे बंगलादेशले भारतसँग धारणा माग्यो, राजनैतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी,
5: र भविष्यमा इंग्ल्याण्डको प्रशिक्षक बन्न बेन स्टोक्स इच्छुक।
7: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
9: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा,
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गरेका छन्। प्रतिपक्षी दल कांग्रेसका सांसद निष्कल राईले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो। उहाँले यो घटनाको बारेमा सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्षलाई कार्यवाही गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। त्यस्तै एमालेका सांसद गुरूप्रसाद बरालले यस्ता घटना पुनः दोहोरिन नदिन र त्यसमा संलग्न दोषीलाई कानूनी दायरामा ल्याई विधिको शासन कायम गर्न निष्पक्ष छानबिन हुनुपर्ने धारणा राख्नुभयो। नेकपाका सांसद बलावती शर्माले सुनसरीमा भएको घटनालाई सबै पक्ष मिलेर रोकथाम गर्नु निकै सराहनीय भएको भन्दै यो घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो। उहाँले पीड़ित नागरिकले प्रधानमन्त्रीको भौतिक उपस्थिति खोजिरहेको भन्दै घटनाप्रति सरकार जिम्मेवार हुनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै नवलपरासीको सुस्तामा भएको भूमि समस्याको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उहाँले समाधानका पक्षमा पहल गर्न सरकारसँग अनुरोध गर्नुभयो। श्रम संस्कृति पार्टीका सांसद अर्क साम्पाङ राईले पनि सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै आउँदा दिनमा त्यस्तो हुन नदिन आवश्यक वातावरण तयार गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसद डाक्टर अमरेश कुमार सिंहले सुनसरी सहितका क्षेत्रमा केही दिन अघि भएको घटना समाधानमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभएको छ। उहाँले तराई मधेसमा हुने आन्दोलन घटना र विवादमा सधैं गोली चलाउने गरिएको आरोप लगाउँदै यसलाई रोक्नुपर्ने बताउनु भएको छ।
5: यसैबीच सुनसरीको कप्तानगंजमा भएको गएको साउन 10 गते आइतबार राति भएको घटनामा घाइते अर्का एक युवाको पनि ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दिवानगंज 3 का घाइते 22 वर्षका रविन्द्र कुमार मेहताको त्रिवेशी चिन्ह अस्पताल महाराजगंजमा उपचारका क्रममा आज बिहान ज्यान गएको हो। यसै कप्तानगंज घटनामा ज्यान गुमाउनेको संख्या 3 जना पुगेको छ भने सिराहामा ज्यान गुमाएका एकजना सहित चार्ज नपुगेको छ। सुनसरीको दिवानगंज गाउँपालिका तीन कप्तानगंजमा युवाहरूको समूह बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर 10 जना गम्भीर घाइते भएका थिए। घाइते मध्ये यसअघि दिवानगंज चारका 25 वर्षीय ओम प्रकाश मेहता र दिवानगंज तीनका 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गइसकेको थियो। अरू घाइतेहरूको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यही घटनाको विरोधमा सिराहाको गोल बजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। गृह मन्त्रालयले घटना छानबिनका लागि सहसचिव पुष्पराज राईको नेतृत्वमा उच्च स्तरीय समिति गठन गरेको थियो। यो समितिले गोल बजारमा पुगेर अध्ययन थालेको छ। यस्तै आज ज्यान गुमाएका रविन्द्र कुमारका परिवारले पनि पूर्व सहमति अनुसार नै सरकारको तर्फबाट राहत सहायता पाउने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। आफन्तले सब बुझ्न नमानेपछि प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले अपील मार्फत सरकारले पूर्व सहमति अनुसार नै राहत र सहायता उपलब्ध गराउने बताउनु भएको छ। साथै प्रशासनले संयमता अपनाउन पनि सबै पक्षलाई आग्रह गरेको छ।
11: खाना पकाउने ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न उपभोक्ता अधिकार कर्मी र अरू सरकारवाला निकायले नेपाल आयल निगमलाई सुझाव दिएका छन्। अहिले बजारमा खाना पकाउने ग्यासको चरम अभाव छ। आज बसेको संसदको उद्योग वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठकमा उपभोक्ता अधिकार कर्मीले निगमले उचित व्यवस्थापन गर्न नसकेको बताएका छन्। बैठकमा उपभोक्ता अधिकार कर्मी माधव तिमिर सिन्हाले घरमा ग्यास स्टक भए घाम पानी नभनी कोही पनि रित्तो सिलिण्डर बोकेर लाइन लाग्ने थिएनन् भन्नुभएको छ। ले ग्यास वितरणलाई पारदर्शी बनाउँदै दीर्घकालीन समाधान खोज्नुपर्नेमा उहाँको जोड़ छ। त्यस्तै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले सरकारको नीतिका कारण बजारमा ग्यासको हाकार भएको दावी गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाड़ीले ग्यास अभाव नभए पनि वितरण प्रणालीमा देखिएको समस्याका कारण अभाव देखिएको बताउनु भएको छ। आधा सिलिण्डर ग्यास वितरणको क्रममा अधिकांश उपभोक्ताले ग्यास नभरेको उहाँले बताउनुभयो। भोलि ग्यास वितरण गर्न थालेपछि बजारमा 81 आउँदा वितरणमा चाप बढ़ेको उहाँको तर्क छ। यसअघि मासिक 46,000 मेट्रिक टनको हारिमा रहेको ग्यासको माग अहिले बढ़ेर झण्डै 60,000 मेट्रिक टन पुगेको उहाँले बताउनुभयो। उहाँले इण्डियन आयल कर्पोरेशनसँग कम्तीमा एकदेखि डेढ़ महिनासम्मको लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिनुभएको छ। सचिव दुवाड़ीका अनुसार काठमाडौँ उपत्यका सहित 28 जिल्लामा ग्यासको केही समस्या देखिएको छ। यसैबीच समितिका सभापति रहबर अन्सारीले एलपी ग्यास सिलिण्डरको तत्काल म्यापिङ गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ। समितिको आज बसेको बैठकमा उहाँले एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न देशभर रहेका झण्डै 1,75,00,000 ग्यास सिलिण्डरको म्यापिङ गर्न निर्देशन दिनुभएको हो। सभापति अन्सारीले 17 दिन अघि नै सिलिण्डर म्यापिङ गर्न निर्देशन दिएको भए पनि त्यसको कार्यान्वयन नभएको बताउनुभयो। समितिको गतिसँग तालमेल गर्न नसक्ने हो भने जिम्मेवारीबाट अलग हुन आयल निगमको नेतृत्वलाई उहाँले चेतावनी समेत दिनुभएको छ।
5: का लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पनि छलफल भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा अहिले ग्यास अभाव हुनुको कारण विश्लेषण सहित समाधानका लागि सम्बद्ध मन्त्रालय विभाग ग्यास उद्योगी तथा व्यवसायीको भूमिकाबारे समीक्षा गरिएको थियो। आउँदो मुख्य चाड पर्व दशैं तिहारमा हुने उच्च मागले ध्यानमा राखेर अबका 3 महिनासम्म हरेक महिना 50,000 मेट्रिक टनभन्दा धेरै आयात गर्ने व्यवस्था मिलाउने निर्णय समेत भएको छ।
11: नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि आज भएको दफावार छलफलमा संचालक समितिको संरचनाको विषयमा सहमति जुटेको छ। विधेयकको दफा 10 केन्द्रित रहि भएको छलफलमा राष्ट्र बैंकको संचालक समिति 7 सदस्य रहने गरी सहमति भएको समितिका सचिव लक्ष्मण अर्यालले बताउनुभयो। जस अनुसार बैंकमा 2 डेपुटी गवर्नर रहने वर्तमान व्यवस्थालाई यथावत राखिएको छ भने संचालक समितिमा अर्थ सचिवको उपस्थिति रहने प्रावधानमा पनि सहमति जुटेको छ। संचालक समितिमा रहने 3 स्वतन्त्र संचालक मध्ये कम्तीमा 1 महिला अनिवार्य हुनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ। आजको बैठकले संचालक समितिको समावेशी र व्यावसायिक स्वरूपलाई सुदृढ बनाउने उद्देश्यका साथ सहमति कायम गरेको हो।
5: नेपाली कांग्रेसका सांसद विष्णुराज आङदेमेले सुकुम्बासी र भूमिहीन नागरिकको समस्या समाधानका लागि सरकारसँग 7 दिनभित्र एकीकृत कार्ययोजना माग गर्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उहाँले सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले अमानवीय व्यवहार गरेको भन्दै सरकारको आलोचना गर्नुभयो। प्रस्ताव प्रस्तुत गर्ने क्रममा सांसद आङदेमेले वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको ग्यारेन्टी गर्न माग गर्नुभयो। यस्तै एमाले संसदीय विरोधी दलकी उपनेता पदमा अरियालले पहिचान भइसकेका 12 लाख भन्दा धेरै भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई तत्काल लाल पूर्जा वितरण गर्न सरकारसँग माग गर्नुभयो। अरियालले सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नु केवल राजनीतिक विषय मात्र नभई सामाजिक न्यायको महत्वपूर्ण मुद्दा पनि भएको बताउनुभयो। सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई एकैसाथ सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै अरियालले बाँकी रहेकाहरूको पहिचानको कामलाई पनि तत्काल अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
11: सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग आज भेट गरी प्रदेशको विकास, सुशासन र समसामयिक राजनैतिक विषयमा छलफल गरेका छन्। आज सिंहदरबारमा भएको सामूहिक भेटवार्तामा सुदूरपश्चिम प्रदेशका विद्यमान समस्या र सरकारका गतिविधिबारे कुराकानी भएको हो। विशेष गरी गेटाको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई यथाशीघ्र संचालनमा ल्याई देशकै शैक्षिक हब बनाउनु पर्नेमा सांसदहरूले जोड़ दिएका छन्। सांसद केपी खनालका अनुसार भेटमा किसानका लागि मलको उपलब्धता, विद्युतीकरण, सड़क दुर्घटना न्यूनीकरण, नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण र हुलाकी सड़क लगायतका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले सांसदहरूलाई सदनमा संयमित भएर प्रस्तुत हुन र प्रतिपक्षले उठाएका विषयको जिम्मेवारीपूर्वक जवाब दिन पनि आग्रह गर्नुभएको छ। सांसद हरिमोहन भण्डारीले प्रधानमन्त्रीलाई सदनमा नियमित उपस्थित भए सार्वजनिक महत्वका विषयमा सम्बोधन गर्न आग्रह गरिएको जानकारी दिनुभयो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। एन्टी स्निक भेनमको अभाव र आपूर्ति व्यवस्थापन बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
12: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
14: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
15: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
14: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
16: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333-493-555।
11: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी घटनाको न्यायिक छानबिन गर्न सांसदहरूको माग, अफवाह फैलाउनेलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण, कप्तानगंजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो, अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न नेपाल आयल निगमलाई, ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न आयल निगमलाई सुझाव, सिलिण्डरको तत्काल म्यापिङ गर्न उद्योग समितिका सभापति अन्सारीको निर्देशन, अबको तीन महीना मासिक 50,000 मेट्रिक टन भन्दा धेरै ग्यास आयात गर्ने सरकारको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग। देशभर सर्पदंश उपचारका लागि अति आवश्यक मानिएको एन्टी स्नेक भेनमको अभाव भएको छ। अस्पताल र सर्पदंश केन्द्रमा एन्टी स्नेक भेनम नहुँदा प्रभावित टाढा टाढा धाउनुपर्ने अवस्था सृजना भएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले अहिले 1,269 भाइल सर्पदंश उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनम मौजात रहेको जानकारी दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले देशभर केन्द्रीय स्टोरमा 138, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रमा 444 र स्वास्थ्य कार्यालयमा 222, सर्पदंश उपचार केन्द्रमा 465 गरी जम्मा 1,269 भाइल सर्पदंश उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनम मौजात रहेको बताउनुभयो। यो उपलब्ध भाइल एन्टी स्नेक भेनमबाट 850 सर्पदंश बिरामीको उपचार गर्न सकिने प्राविधिक अनुमान छ। सर्पदंश अर्थात सर्पले टोकेमा सकेसम्म छिटो उपचारका लागि बिरामीलाई स्वास्थ्य संस्थामा पुर्याउनु पर्ने हुन्छ। यस्तै आजको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा रेबिस संक्रमणको विषयमा पनि सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद लेकचङ थापाले पाँचथर जिल्लाका विभिन्न क्षेत्रमा रेबिस संक्रमण फैलिएको भन्दै रोकथामका लागि सरकारसँग आग्रह गर्नुभयो।
11: मनसून र गर्मीको यो बेला सर्पदंशका घटना बढ़ने गरेका छन्। तर पछिल्लो समय सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने औषधि एन्टी स्नेक भेनमको अभाव छ। औषधि अभावले सर्पदंशका बिरामीको उपचारमा कठिनाई हुने गरेको छ। सर्पदंशका बिरामीलाई चाहिने एन्टी स्नेक भेनम, कुकुरको टोकाएपछि लगाउनु पर्ने रेबिज विरूद्धको औषधि लगायतको अभाव देखिएको छ। यसै विषयमा साथी कृष्ण शर्माले पटक पटक अत्यावश्यक औषधिको अभाव हुनुको मुख्य कारण के हो भनेर स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई सोध्नु भएको छ।
6: अहिले हामीसँग सर्पदंशको उपचारको लागि सबै संस्थामा उत्तिकै मात्रामा सर्पदंशको प्रतिविध रहेको अवस्था छैन। तर कुनै ठाउँमा अलिकति बढी भएको, कुनै ठाउँमा कम छ भने त्यो बढी भएको ठाउँबाट त्यसरी व्यवस्थापन गरेका छौँ भने चाँडै नै हामीले खरिद गरेको एएसपीएस आज भने अगस्तको 4 तारिक भयो, 9 तारिकसम्ममा काठमाडौँमा आइपुग्ने भन्ने छ। खरिद भइसकेका छ, सबै कुरा छ। हामीले 10-11 तारिकसम्म सबै संस्थाहरूमा पठाउन सक्छौँ र पर्याप्त हुन्छ। हाम्रा यी सेन्ट्रल स्टोरहरू पनि पर्याप्त हुन्छ।
17: यसअघि पनि जस्तो क्यान्सरको औषधिको पनि त्यस्तै अभाव थियो, रेबिस विरूद्धको खोपको अभाव पनि खट्कियो, अहिले एन्टी स्नेकको स्थिति पनि त्यस्तै बन्यो। यसको पछाडिका कारणहरू हामीले पूर्व तयारी नगर्नु नै हो कि खासमा के हो त?
6: होइन, त्यो सबैको आफआफ्नो फरक फरक कारण छ। एउटै कारणले त्यस्तो भएको भन्ने पनि छैन। अर्को चाहिँ अभाव नभइकन पनि अभाव भएको हल्ला खल्ला हुने खालको चाहिँ हामीले देखेका छौँ कतिपय विषय वस्तुहरूमा। जस्तो रेबिजको भ्याक्सिनको सन्दर्भमा, रेबिजको भ्याक्सिन हामीसँग थियो नभएको होइन, तर अभाव भनेर धेरै आयो कुराहरू। पछिल्लो समय हामीले खरिद गरेर ठूलो मात्रामा रेबिजको व्यवस्थापन पनि गरेका छौँ, अहिले त्यसमा समस्या रहेको कुरा भएन। क्यान्सरको विषयको अर्कै विषय भयो, त्यो हाम्रो बसभन्दा बाहिर रहेको विषयवस्तु भयो, खरिद गर्दा पनि नपाउने विषयहरू रह्यो, बजार मूल्य अन्तर्राष्ट्रिय रूपमा परेको प्रभावले परेको विषय भयो भने सर्पदंशको उपचारको हकमा हामीले पटक पटक टेन्डर गर्दाखेरि पनि आवेदन गर्नेहरूको अलिकति ढिलो नआइपुग्ने कारणले गर्दा धेरै पछिको टेन्डर पछि रेबिजको पनि सर्पदंशको पनि अलिकति ढिलो त्यसले गर्दा मात्रै भएको हो। तर अभाव भन्ने कुरा त्यसरी पुरै उपचारै प्रभावित हुने गरी भन्ने कुरा छैन। एउटा क्यान्सरको औषधि अलिकति उपचारमा उपलब्ध हुने कुरा बजारमा उपलब्ध हो, त्यो पनि सरकारले आफैले निशुल्क रूपमा रेबिजको भ्याक्सिन सर्पदंशको औषधि जस्तो उपलब्ध गराउने, निशुल्क उपलब्ध गराउने सूचीमा होइन, क्यान्सरको चाहिँ बजारमा उपलब्ध गराउने हो। हामी सेवा लिनुपर्नेहरूले आफैले खरिद गरेर उपचार गर्ने हो। त्यसमा बजारमा अलिकति समस्या भएको थियो, त्यसलाई पनि सहजीकरण गरेका छौँ। सर्पदंशको उपचारको हकमा अहिले यो हप्तालाई अलिकति चुनौतीपूर्ण हामीलाई छ। हामी सबै कुरा टुङ्गिसकेका छ, यो हप्ताभित्रमा सबै कुरा सहज हुन्छ
17: भनेको एक हप्ता चाहिँ कुर्नै पर्छ।
6: एक हप्ताभित्रमा हामीले अलिकति बढी भएको सर्पदंशको उपचार गर्नुपर्ने औषधि बढी भएको संस्थाबाट कम भएको संस्थामा त्यसरी व्यवस्थापन गरेका छौँ। त्यसरी कुर्न पर्छ भन्दा पनि सबै संस्थामा प्रशस्त मात्रामा नरहेको अवस्था चाहिँ हो, तर उपचारै प्रभावित हुने गरी हामीले व्यवस्थापन गर्न नसकिने गरी चाहिँ भइसकेको हो।
5: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। विराटनगरका व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा खानतसी गरेको विषयमा कोशी प्रदेश प्रहरी कार्यालयले मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी कवित कटवालसँग 24 घण्टे लिखित स्पष्टीकरणमा आएको छ। हिजो विराटनगर महानगरपालिका नम्बर 7 रहेको मुन्दडाको घरमा प्रहरी ठूलो संख्यामा जनशक्ति परिषद परिचालन गरी खानतलासी गरेको थियो। प्रदेश प्रहरी कार्यालयले प्रहरी परिचालनको वैधता, निर्णय प्रक्रिया र कानूनी प्रक्रिया पुर्याए नपुर्याएको विषयमा गम्भीर प्रश्न उठाउँदै 24 घण्टाभित्र आवश्यक प्रमाण र अभिलेख सहित जवाब पेश गर्न निर्देशन दिएको हो। प्रदेश प्रहरीले अपराध सम्बन्धी प्रमाण नपाइए पनि ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको आवश्यकता र औचित्य के थियो र त्यो घटनाले उद्योगी व्यापारी र सर्वसाधारण परेको प्रभावबारे जिल्ला प्रहरी प्रमुखको धारणा पनि मागेको छ। चित्त विरूद्ध स्पष्टीकरण नआए प्रहरी ऐन तथा नियमावली अनुसार विभागीय कार्यवाही अघि बढ़ाउने चेतावनी दिएको छ।
11: महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। अस्ति साउन 17 गते संखुवा सभाको खाँदबारी नगरपालिका एककी 33 वर्षीय पर्वा ढुङ्गानाको नवजात शिशुलाई जन्म दिएपछि अत्याधिक रक्तस्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। डाक्टरको सिफारिशका आधारमा उहाँलाई तत्काल हवाई उद्धार गरी परोपकार स्त्री तथा प्रसूति गृह थापाथली काठमाडौँमा ल्याइएको हो। ढुङ्गानाको विशेषज्ञ डाक्टरको निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। त्यसै गरी हिजो जुम्लाको चन्दननाथ नगरपालिका निवासी 28 वर्षीय काशीकला धरलाको गर्भमै शिशुको ज्यान गएपछि उहाँको पनि स्वास्थ्य जोखिमपूर्ण बनेको थियो। धरलालाई तत्काल हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा ल्याई विशेषज्ञ उपचार भइरहेको छ। दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीले समयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत निशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
19: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा। नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
18: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
19: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: बर्खा को बेला बाढ़ी पहिरो को डर हुन्छ,
3: जमीन का धाजाहरू फाट्नु, रुख र बिजुली का खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुंगाहरू खस्नु र जमीन भासिनु पहिरो का पूर्व संकेतहरू हुन्।
2: पहिरो का पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
3: सार्वजनिक हित का लागि उज्यालो को अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले ओह्रालो लागेको छ। शेयर बजार प्रसूचक निफ्टी आज 21.15 अंकले घटेर 2663.18 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूहको शेयर 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 213 कम्पनीको शेयर घटेकामा 59 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड भएको छैन। आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर झण्डै 13.5% घटेको छ। समग्रमा बजार ओह्राल लागेको दिन एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.57 अर्ब रूपियाँको कारोबार भएकोमा आज 343 कम्पनीको 1.07 करोड़ कित्ता शेयर 4.07 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद इन्दिरा राणा मगरले पाकिस्तानको ब्रोडपिक हिम पहिरोमा परेर ज्यान गुमाएका आरोही निर्मल पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको हो। गएको बिहिबार आरोहणको क्रममा हिम पहिरोमा परेका पूर्जाको शव भेटिएको छ।
5: अहिले बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा अरू प्रदेशका 1-2 ठाउँमा पानी परिरहेको छ। अस्ति र हिजोको भन्दा मनसून केही निष्क्रिय भए पनि आज 1-2 ठाउँमा मध्यम तथा केही ठाउँमा सामान्य पानी परिरहेको हो। बितेको 24 घण्टामा भने मध्य प्रदेश बाहेकका प्रदेशका धेरैसो ठाउँमा ठूलो पानी परेको छ। धेरै जाजरकोटमा 138 मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा मधेस र प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
4: न्यूनतम पारिश्रमिकको निर्धारण र श्रम शोषणको अन्त्य लगायत 15 बुधे माग राखेर गएको बिहिबार साउन 14 गतेदेखि आमरण अनशनरत स्टाफ नर्स ज्योति राणा भाटको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले आज काठमाण्डुमा प्रदर्शन गरे। नर्स राणा भाटको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन र उहाँका जायज मागहरूको शीघ्र सम्बोधनका लागि दवाब दिने उद्देश्यले काठमाण्ड उपत्यका नर्स तथा स्वास्थ्यकर्मीहरूले वीर अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्। उनीहरूले नर्स बचाऊ, स्वास्थ्य बचाऊ, सम्मानजनक सेवा सुविधाको सुनिश्चितता गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। स्वास्थ्यकर्मीहरूले राणा भाटको जीवन रक्षाका लागि सरकारलाई तत्काल सार्थक वार्ता र सहमति गर्न आग्रह समेत गरेका छन्।
5: सर्वोच्च अदालतका मिसिलमा क्षति पुगेका कारण लक्ष्य अनुसारको फर्सेट हुन कठिन देखिएको छ। आर्थिक वर्ष 2082-83 अदालतले 27,467 मुद्दा फर्सेट गर्न सकेन। न्यायालयमा गएको भदौ 24 गते भएको आगजनले मिसिलमा क्षति पुग्न गएका कारण दर्ता भएका मध्ये 11,469 मुद्दा मात्र फर्सेट भएका थिए। अदालतले गएको आर्थिक वर्षमा 19,769 मुद्दा फर्सेट गर्ने लक्ष्य राखेको थियो। यो वर्ष अदालतमा सबै गरी 38,936 मुद्दा दर्ता भएका थिए। अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले गएको भदौ 24 गते नवयुवा आन्दोलनका क्रममा अदालतमा आगजनी भई क्षति पुग्न गएकाले लामो समयसम्म इजलास बस्न नसकेको र मिसिल पत्ता लगाउन कठिनाई भएकाले मुद्दा फर्सेटमा ढिलाइ भएको जानकारी दिनुभयो।
4: नेपाल प्रहरीले गएको वैशाख 1 गतेदेखि यता असार मसान्तसम्म देशभरबाट हात हतियार सम्बन्धी मुद्दामा संलग्न 84 जनालाई पक्राउ गरेको छ। 3 महिनामा काठमाण्ड उपत्यकाबाट 8, कोशी प्रदेशबाट 14, मधेसबाट 11, बागमतीबाट 5, गण्डकीबाट 18, लुम्बिनीबाट 13, कर्णालीबाट 10 र सुदूरपश्चिम प्रदेशबाट 5 जना पक्राउ परेका हुन्। पक्राउ परेकाहरूबाट 67 थान हात हतियार बरामद भएको छ। अवैध हात हतियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न देशभरि नै विशेष अभियान सञ्चालन गरिरहेको नेपाल प्रहरीले जनाएको छ। अवैध हात हतियार कतै लुकाइराखेको थाहा भएमा सूचना दिन र अवैध हतियार बुझाउन समेत प्रहरीको अनुरोध छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। बंगलादेशले निर्वाचनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीबाट गर्न लागेको भर्चुअल सम्बोधनबारे भारतसँग आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको छ। साथै बंगलादेशले भएको व्यक्तिलाई राजनीतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी पनि दिएको समाचार संस्था रोइटर्सले जनाएको छ। नयाँ दिल्लीमा फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया एफ सीसीएसएले आयोजना गर्ने अगस्त पाँचको कार्यक्रममा हसिनाको प्रस्तावित सहभागिताप्रति बंगलादेशको यो पहिलो आधिकारिक प्रतिक्रिया हो। एफसीसीएसएले जनाए अनुसार 78 वर्षकी हसिनाले आफ्ना छोरा सजीव वाजेद जोए र अन्य वक्ताहरूसँगै भिडियो लिंक मार्फत नयाँ दिल्लीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। सन् 2024 अगस्तमा विद्यार्थी नेतृत्वको आन्दोलनका कारण बंगलादेशबाट भागेपछि भारतमा बस्दै आएकी हसिनालाई भारतबाट सुपुर्दगी गराउन बंगलादेशले प्रयास गरिरहेका बेला यो विषय चर्चामा आएको हो। आफू विरूद्ध विभिन्न मुद्दाहरू दर्ता भए पनि हसिनाले आउँदो डिसेम्बरमा बंगलादेश फर्कने योजना रहेको बताउनु भएको छ।
4: विदेशकै अर्को खबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध अमेरिकाका 25 राज्यले मुद्दा दायर गरेका छन्। ती राज्यहरूले 60 व्यापारिक साझेदार देशबाट आयात हुने सामानमा लगाएको 10-12% भन्सार शुल्कलाई चुनौती दिएका बीबीसीले जनाएको छ। उनीहरूले ट्रम्प प्रशासनको निर्णय मनोमानी र कानून विपरीत रहेको बताएका छन्। ट्रम्प प्रशासनले गएको जुलाई महिनामा यी भन्सार शुल्कहरू लागू गरेको थियो। यसमा बेलायत, चीन र युरोपेली संघ लगायत विभिन्न देशहरू समावेश छन्। अमेरिकी सरकारका अनुसार यी देशहरूले जबरजस्ती श्रम प्रयोग गरी उत्पादन गरिएका सामानको आयात रोक्न पर्याप्त कदम चालेका छैनन्। व्हाइट हाउसका प्रवक्ता कुश देसाईले अमेरिकाले आफ्नो अधिकार प्रयोग गर्दै यो कदम चालिरहेको बताउनु भएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। इंग्ल्याण्डका पूर्व कप्तान बेन स्टोक्सले भविष्यमा राष्ट्रिय टोलीको प्रशिक्षक बन्न आफू इच्छुक रहेको बताएका छन्। फर द लभ अफ क्रिकेट पोडकास्टमा बोल्दै 35 स्टोक्सले ह्यारी ब्रुक आफ्नो उत्तराधिकारीका रूपमा इंग्ल्याण्डको टेस्ट कप्तान नबनेकोमा आश्चर्य र जो रूटलाई त्यो जिम्मेवारी दिएकोमा चिन्ता व्यक्त पनि गरेका छन्। सन् 2022 इंग्ल्याण्डको टेस्ट टोलीको कप्तान रहेका स्टोक्सले गएको जूनमा न्यूजील्याण्डसँगको श्रृंखलाको तेस्रो तथा अन्तिम टेस्ट चलिरहँदा अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्याशित रूपमा सन्यासको घोषणा गरेका थिए। लण्डनको एक नाइट क्लबमा भएको घटनाका कारण न्यूजील्याण्डसँगको दोस्रो टेस्ट गुमाएको केही हप्तामै उनले सन्यासको घोषणा गरेका थिए। स्टोक्सले सन् 2027 एसिजका लागि आफ्नो सन्यास उल्टाउन सक्ने सुझावहरूलाई पनि अस्वीकार गरेका छन्। टेस्ट कप्तानका रूपमा रूटको पहिलो कार्यकाल सन् 2017 2022 थियो र उनले इंग्ल्याण्डको नेतृत्व गर्दै 65 खेलमा कृतिमानी 27 जित निकालेका छन्।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: सुनसरी घटनाको न्यायिक छानबिन गर्न सांसदहरूको माग, अपभाव फैलाउनेलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण। कप्तानगंजमा भएको घटनामा घाइते भएका अर्का एकजनाको पनि ज्यान गयो।
4: ग्यास अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव। सिलिण्डरको तत्काल म्यापिङ गर्न उद्योग समितिका सभापति अन्सारीको निर्देशन। अबको 3 महिना मासिक 50,000 मेट्रिक टन भन्दा धेरै आयात गर्ने सरकारको निर्णय।
5: सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम अभाव। 1,269 भाइल मात्रै मौजदात, उपचारै प्रभावित हुने अवस्था नभएको सरकारको दावी।
4: हसिनाले नयाँ दिल्लीबाट सम्बोधन गर्न लागेको बारे बंगलादेशले भारतसँग धारणा माग्यो। राजनैतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी।
5: र भविष्यमा इंग्ल्याण्डको प्रशिक्षक बन्न बेन स्टोक्स इच्छुक।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौ। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841454448।
7: जय श्रीराम, जय श्रीराम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: नमस्कार, रेडियो मर्संगी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्संगी .org मा साँझ 6:35 बजेको मर्संगी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसीचार 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङ प्रहरीमा 3 वर्षको अवधिमा 159 घरेलु हिंसा सम्बन्धी उजुरी दर्ता, अधिकांश मुद्दा मिलापत्रमा टुंगिए, दोर्दीका खोलाहरूमा माछा मार्न पालिकामा सूचीकृत हुनुपर्ने, बिना दर्ता माछा मार्नेलाई कार्यवाही हुने, लमजुङमा गत आर्थिक वर्षमा मात्रै 300 बढ़ीले लिए सुरक्षित गर्भपतन सेवा, अघिल्ला वर्षहरूको तुलनामा गर्भपतन गराउनेको संख्या कमी, र नेपाली कांग्रेस लमजुङमा क्रियाशील सदस्य संख्या घट्यो, पुरानो क्रियाशील 3,000 भन्दा बढ़ीले गरेनन् नवीकरण।

0: जिल्ला प्रहरी कार्यालय लमजुङमा पछिल्लो तीन वर्षमा 159 वटा घरेलु हिंसा सम्बन्धी उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङको महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा शाखाको विवरण अनुसार आर्थिक वर्ष 80/81 82/83 सो संख्यामा घरेलु हिंसा सम्बन्धी उजुरी दर्ता भएका हुन्। सो मध्ये गत आर्थिक वर्षमा मात्रै 57 वटा उजुरी दर्ता भएका छन् भने अघिल्लो आर्थिक वर्ष अर्थात 81/82 44 र आर्थिक वर्ष 80/81 58 वटा उजुरी दर्ता भएको प्रहरीको तथ्याङ्क छ। पछिल्लो तीन वर्ष दर्ता भएको 159 घरेलु हिंसा सम्बन्धी उजुरी मध्ये 139 उजुरी मेलापत्रमा टुंगिएका छन्। आर्थिक वर्ष 82/83 का 57 उजुरी मध्ये 51 वटा मिलापत्र भएको र 6 वटा मुद्दा आफूखुसी अदालती प्रक्रियामा गएको प्रहरी विवरणले देखाएको छ। त्यसै गरी आर्थिक वर्ष 81/82 दर्ता भएका 44 उजुरी मध्ये 36 मुद्दा मिलापत्रमा टुंगिएको र आफूखुसी अदालती प्रक्रियामा गएका हुन्। त्यसै गरी आर्थिक वर्ष 2080/81 दर्ता भएका घरेलु हिंसा सम्बन्धी 58 मुद्दा मध्ये 52 वटा मुद्दा मिलापत्रमा टुंगिएको थियो भने 6 वटा आफूखुसी अदालती प्रक्रियामा गएको थियो। घरेलु हिंसालाई समुदायको समस्याको रूपमा लिए पनि जिल्ला प्रहरी कार्यालयमा परेका उजुरीहरू सामान्य प्रकृतिको भएको जिल्ला प्रहरी कार्यालय लमजुङ महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा शाखाकी प्रहरी साइट निरीक्षक परमेश्वरी नेपालीले बताउनुभयो। घटनाको प्रकृति हेरी थप कार्यवाही गर्नुपर्ने मुद्दाहरूलाई मिलापत्र नगरी कानूनी कार्यवाहीमा लाने गरेको प्रसनी नेपालीको भनाइ छ। क्षणिक आवेगमा आएर भएका सामान्य घटनाहरूमा दुवै पक्षबाट सहमति भएमा मात्रै मिलापत्र गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीको भनाइ छ। कतिपय घटनाहरूमा पीड़क र पीड़ित पक्षलाई सम्झाई बुझाई गरेर पनि समस्या समाधान हुँदा थप नहुँदा थप प्रक्रियामा जानुपर्ने अवस्था आउने गरेको प्रहरी निरीक्षक छेत्रीले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय लमजुङमा निवेदन परेका घरेलु हिंसाका उजुरी मध्ये धेरै जसो उजुरी मादक पदार्थ सेवन गरी कुटपीट तथा गाली गलौज अपहेलना तथा कुटपीट खाना लाउन नदिएको वैदेशिक रोजगारमा गई व्यवस्था गरेको लगायतका रहेका छन्। धोर्दी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका नदी तथा खोलामा माछा मार्न चाहने स्थानीय बासिन्दाका लागि वार्षिक सूचीकृत दर्ता हुने व्यवस्था लागू गरेको छ। गाउँपालिकाले सार्वजनिक गरेको सूचना अनुसार केही व्यक्तिले अनधिकृत रूपमा विषादी तथा अन्य प्रतिबन्धित सामग्री प्रयोग गरी माछा मार्दा जलचर जैविक विविधता र नदीको पर्यावरणमा नकारात्मक असर परेको तथा यस सम्बन्धमा जनगुनासो बढ़दै गएको भन्दै आर्थिक ऐन 2083 बमोजिम माछा मार्ने व्यक्तिलाई वार्षिक रूपमा सूचीकृत गर्ने व्यवस्था लागू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्रेले जानकारी दिनुभयो। आर्थिक वर्ष 83/84 लागि दोर्दी किसिती छ्याङदी लगायतका दोर्दी गाउँपालिकाभित्र पर्ने नदी खोलाहरूमा जाल वा बल्छी प्रयोग गरी माछा मार्न इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र आवश्यक कागजात सहित गाउँपालिकामा उपस्थित भई सूचीकृत हुनुपर्नेछ। सूचीकृत भएपछि गाउँपालिकाबाट सूचीकरण निस्सा प्रमाणपत्र प्रदान गरिने काफलेको भनाइ छ। गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले नदी तथा जलचर संरक्षणसँगै स्थानीयलाई व्यवस्थित रूपमा माछा मार्ने वातावरण सिर्जना गर्न यो व्यवस्था लागू गरिएको बताउनुभयो। उहाँले विषादी तथा अन्य अवैध सामग्री प्रयोग गरेर माछा मार्ने कार्यले जल पर्यावरणमा गम्भीर असर पर्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न सूचीकृत प्रणाली लागू गरिएको बताउनुभयो। सूचीकृत हुनका लागि नेपाली नागरिकताको प्रतिलिपि नगद 50 रूपियाँ राजस्व तिरेको सकल भौचर र दोर्दी गाउँपालिकावासी भएको प्रमाण पेश गर्नुपर्नेछ। गाउँपालिकाले सूचीकृत नभई माछा तथा अन्य जलचर मारेमा आर्थिक ऐन 2083 बमोजिम कार्यवाही गरिने चेतावनी समेत दिएको छ। यस व्यवस्थाले नदी संरक्षण जलचरको दिगो व्यवस्थापन तथा अवैध रूपमा हुने माछा मार्ने गतिविधि नियन्त्रणमा सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा रहेको छ। लमजुङमा गत वर्ष मात्र 300 बढ़ीले सुरक्षित गर्भपतन सेवा लिएको पाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार जिल्लाका मान्यता प्राप्त स्वास्थ्य केन्द्रबाट गत आर्थिक वर्षको श्रावणदेखि असार महिना 343 जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका हुन्। स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा 315 जनाले औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन सेवा लिएका हुन् भने 28 जनाले स्थित सर्जिकल गर्भपतन सेवा लिएका हुन्। गर्भपतन सेवा लिएका मध्ये 15 जना महिला 20 वर्ष मुनिको रहेको पनि जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले पुष्टि गरेको छ। जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अघिल्ला वर्षहरूको तुलनामा गर्भपतन गराउनेको संख्या कमी आएको छ। आर्थिक वर्ष 81-82 जिल्लामा 330 जनाले सुरक्षित गर्भपतन गराएको विवरण भए पनि सोभन्दा अघिल्लो आर्थिक वर्ष 80-81 जिल्लामा गर्भपतन गराउनेको संख्या 441 रहेको थियो। त्यसैगरी गत आर्थिक वर्षमा सुरक्षित गर्भपतन सेवा लिन स्वास्थ्य केन्द्रमा आएकाहरू मध्ये 2 जनामा जटिलता देखिएको पनि कार्यालयले जनाएको छ। विगतका 4 वर्ष अघिदेखि प्रदेश अस्पताल वेश्वरले पनि सुरक्षित गर्भपतन सेवा शुरू गरेको छ। गत आर्थिक वर्षमा प्रदेश अस्पतालबाट मात्रै 94 जनाले सेवा लिएका थिए। प्रदेश सरकारले अस्पताल व्यवस्थापन शुरू गरेपछि सो अस्पतालमा सुरक्षित गर्भपतन सेवा पनि सुचारू भएको हो। जिल्ला अस्पताल बाहेक सबै स्थानीय तहहरूका स्वास्थ्य केन्द्रले पनि सर्जिकल बाहेकको सुरक्षित गर्भपतन सेवा दिँदै आएका छन्। यसअघि सदरमुकाम विश्वको लमजुङ मोडेल अस्पताल निजी अस्पतालका सुरक्षित गर्भपतनका लागि सूचीकृत भएको थियो। लमजुङ बाहेक अन्यत्र गएर गर्भपतन गराउनेहरू पनि उतिकै रहेको पनि अनुमान गरिएको छ। जिल्ला बाहिर जानेहरूको भने कार्यालयमा कुनै तथ्याङ्क नभएको स्वास्थ्य कार्यालयले जनाएको छ। असुरक्षित यौन सम्पर्क छोरा पाउनुपर्ने परम्परागत मान्यता जस्ता कारणले गर्भपतन गराउनेको संख्या बढ़ेको सरकारवालाहरू बताउँछन्। गर्भपतन गरीमा 20-40 वर्ष उमेर समूहका बढ़िरहेको तथ्याङ्क पाइन्छ। सरकारले गर्भपतनलाई कानूनी मान्यता दिँदै आएको छ। महिला अधिकार कर्मीहरूको लामो आन्दोलन पश्चात सरकारले 12 हप्तासम्मको गर्भलाई पतन गराउन दिने मान्यता दिएको हो। 2060 सालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया ऐन लागू भएपछि गर्भपतनले वैधता पाएको हो। महिलाहरूको चाहना बिना आकस्मिक गर्भ रहेका 12 हप्तासम्मको गर्भपतन गराउन सक्ने कानूनी व्यवस्था छ। यदि गर्भवती महिलाको मानसिक सन्तुलन ठिक नभएको एवं हाडनाताकरणी भए गर्भ रहे 18 हप्तासम्मको गर्भपतन गर्न सक्ने कानूनी व्यवस्था रहेको छ। नेपाली कांग्रेस लमजुङमा क्रियाशील सदस्यको संख्या अघिल्लो कार्यकालको तुलनामा घटेको छ। पार्टीले संचालन गरेको जरा अभियान अन्तर्गत सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण सम्पन्न भएपछि जिल्लाबाट कुल 6371 जनाको क्रियाशील सदस्यता सिफारिश भएको छ। यसअघि जिल्लामा करिब 8000को हाराहारीमा क्रियाशील सदस्य रहेको भए पनि यसपटक 3000 भन्दा बढ़ी पुराना सदस्यले सदस्यता नवीकरण नगरेपछि संख्या घटेको हो। नेपाली कांग्रेसले संगठन सुदृढीकरण गर्ने उद्देश्यले देशभर जरा अभियान संचालन गर्दै पुराना सदस्यको सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण अभियान अघि बढ़ाएको थियो। सही अभियान अन्तर्गत लमजुङमा 4742 जना पुराना क्रियाशील सदस्यले सदस्यता नवीकरण गरेका छन् भने 1629 जना नयाँ सदस्य थपिएका छन्। नेपाली कांग्रेस जिल्ला सचिव कृष्ण बहादुर अधिकारीको अनुसार अभियान सम्पन्न भएसँगै 6371 जनाको क्रियाशील सदस्यता जिल्लाबाट सिफारिश गरिएको छ। पुराना सदस्य मध्ये उल्लेख्य संख्याले नवीकरण नगरेकाले समग्र क्रियाशील सदस्य संख्या घटेको सचिव अधिकारीले बताउनुभयो। नयाँ सदस्य थपिए पनि नवीकरण नगर्ने सदस्यको संख्या धेरै भएकाले अघिल्लो अवस्थाको सदस्य संख्या कायम राख्न नसकिएको सचिव अधिकारीको भनाइ छ। क्रियाशील सदस्यता पार्टीको संगठनात्मक संरचनाका साथै महाधिवेशन प्रक्रियामा महत्वपूर्ण आधार मानिन्छ। वड़ा पालिका प्रदेश तथा जिल्ला तहका अधिवेशनमा प्रतिनिधि छनौटदेखि नेतृत्व चयनसम्म क्रियाशील सदस्यको भूमिका निर्णायक हुने भएकाले सदस्य संख्या घट्नुले आगामी संगठनात्मक गतिविधिमा समेत प्रभाव पर्न सक्ने अंकलन गरिएको छ। यसैबीच नेपाली कांग्रेसको 15औं महाधिवेशनको तयारी समेत तीव्र रूपमा अघि बढ़ने अपेक्षा गरिएको पनि जिल्लामा भने अधिवेशनको समय तालिका अन्यमा परेको छ। पार्टीले आगामी भदौ महिनादेखि वड़ा अधिवेशन निर्वाचन क्षेत्रीय अधिवेशन तथा जिल्ला अधिवेशन शुरू गर्ने तयारी सार्वजनिक गरे पनि कांग्रेसको केन्द्रीय तहमा देखिएका आन्तरिक विवाद र किचलोको कारण निर्धारित कार्यतालिका प्रभावित हुने संकेत देखिएको छ। पार्टीको आन्तरिक मतभेद समाधान हुन नसकेका कारण अधिवेशनको मिति र प्रक्रिया अझै अनिश्चित बनेको नेताहरू बताउँछन्। तपाईले सुन्दै हुनुहुन्छ मर्सेङदी समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: लमजुङ उद्योग वाणिज्य संघको सूचना लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको संस्थाका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता, आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको संस्थाका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। सुन्दर बजार इकाई 2083 साउन 21 गते, खुदी इकाई 2083 साउन 22 गते, दुई पिपली इकाई 2083 साउन 27 गते, भोलेटार इकाई 2083 साउन 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ सम्पर्क नम्बर 98565428, महासचिव विपिन श्रेष्ठ सम्पर्क नम्बर 98412-38555, विदुर तिवारी 98565452,

0: पूर्ण बक्यौत रकम भुक्तानी गरेमा त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौत रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौ। बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, बेसीशहर 8, लमजुङ।
1: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
2: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
1: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
3: डडेलोका कारण बोट बिरुवा सँगै पूरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
4: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनाऊ।
5: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुज।
6: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
0: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
6: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477-69229।
8: मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको मर्सङ्गी गाउँपालिका साथ गाँधी स्थित ड्याम छहारामा पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्रमा बाँसको बार लगाएको छ। प्रहरी चौकी खुदी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले वडा कार्यालयसँगको समन्वयमा छहारा आसपासका जोखिमपूर्ण स्थानमा अस्थायी बाँसको बार निर्माण गरेका हुन्। पछिल्लो समय छहारामा टिकटक बनाउन, भिडियो तथा फोटो खिच्न आउने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेपछि सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले बार लगाएको प्रहरी चौकी खुदीका प्रमुख प्रहरी नायब निरीक्षक रंजन अमगाईले जानकारी दिनुभयो। उहाँका अनुसार 50 मेगावाट क्षमताको माथिल्लो मर्सङ्गी ए जलविद्युत आयोजनाको ड्यामबाट छाड़िएको पानीले बनेको आकर्षक छहारा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्दै आएको छ। तर छहारा आसपास पर्खाल, ढुंगा तथा कच्ची माटो रहेको र चिप्लने तथा लड्ने जोखिम उच्च रहेकाले सुरक्षाका लागि बार लगाएको हो। मर्सङ्गी सातका वडा अध्यक्ष तिलबहादुर गुरूङले पर्यटकको चहल पहल बढ़ेसँगै सम्भावित दुर्घटना रोक्न तत्कालका लागि बाँसको बार लगाएको बताउनुभयो। उहाँले आवश्यकता अनुसार थप सुरक्षा व्यवस्थापनमा समेत काम अघि बढ़ाइने जानकारी दिनुभयो। पछिल्लो समय बजारमा देखिएको एलपी ग्यास अभावको समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा वृहत छलफल भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा बजारमा ग्यास अभाव हुनुको कारण विश्लेषण गर्दै समाधानका लागि सम्बन्ध मन्त्रालय, विभाग, ग्यास उद्योगी तथा व्यवसायको भूमिका बारे समीक्षा गरिएको थियो। छलफलका क्रममा व्यवसायीले बजारमा हल्ला चले जस्तो ग्यासको अभाव नरहेको दावी गर्नुभयो। पश्चिम एसियाको द्वन्दपछि आपूर्ति सहज बनाउन सरकारले 7.1 किलोग्रामको आधा सिलिण्डर बिक्री वितरण गर्दै आएकोमा पुनः 14.2 किलोग्रामको भारी सिलिण्डर दिन थालेपछि एकाएक माग बढ़ेको व्यवसायहरूको भनाई थियो। पहिले भन्दा बढ़ी ग्यास आयात भइरहे पनि उपभोक्ताले आवश्यकता भन्दा बढ़ी भण्डारण गर्दा बजारमा केही चाप देखिएको उहाँहरूले बताउनुभयो। बैठकले ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लामा वितरण प्रणालीलाई थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बन्ध निकाय

0: बीच समन्वय र व्यवस्थापनलाई तीव्र दिने निर्णय गरेको छ। यस्तै आगामी दशैं तथा चाडपर्वमा हुने उच्च मागलाई ध्यानमा राख्दै आगामी तीन महिनासम्म प्रत्येक महिना 50,000 मेट्रिक टन भन्दा बढ़ी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने निर्णय समेत भएको छ। मुख्य सचिव कार्कीले ग्यास क्षेत्रको दीर्घकालीन समस्या समाधानका लागि सरकारवालासँग आगामी दिनमा पनि छिटै छलफल गरी जारी राख्ने बताउनुभयो। छलफलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव वीरेन्द्र कुमार यादव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवारी, सहसचिव नेत्र प्रसाद सुवेदी, गृह मन्त्रालयका सहसचिव सुरेश पन्दी, नेपाल आयल निगमका कार्यकारी निर्देशक दीपक बरालका साथै ग्यास उद्योगी कृष्ण भक्त श्रेष्ठ, सुरेन्द्र राज पौडेल, अमित अग्रवाल, रूद्र प्रसाद कोइरालाको उपस्थिति रहेको थियो। मर्सिङकी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङ प्रहरीमा तीन वर्षको अवधिमा 159 घरेलु हिंसा सम्बन्धी उजुरी दर्ता, अधिकांश मुद्दा मिलापत्रमा टुंगे, दुर्दीका खोलाहरूमा माछा मार्न पालिकामा सूचीकृत हुनुपर्ने, बिना दर्ता माछा मार्नेलाई कार्यवाही हुने। नेपाली कांग्रेस लमजुङमा क्रियाशील सदस्य संख्या घट्यो, पुराना क्रियाशील 3,000 भन्दा बढ़ीले नवीकरण गरेनन्। र लमजुङमा गत आर्थिक वर्षमा मात्रै 300 बढ़ीले लिए सुरक्षित गर्भपतन सेवा, अघिल्लो वर्षहरूको तुलनामा गर्भपतन गराउनेको संख्या कमी। साँझ 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: मिलाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9856133775।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका 7, युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665220973, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 066-525-497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: सामाजिक सञ्जालजी छ्यानले जाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित मिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्यावा घटना तल आपिबै लागि समय समय री आफैना पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी भिसा ब्याङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
8: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
7: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
9: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
7: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98-477-69-229।

0: sip on ya.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
6: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
7: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित

0: अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक घाट ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: मोबाइलले पनि तनावै दियो भने
4: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
5: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज मर्स्याङ्जी एफएम
1: हाँ हवाई इन्धन महँगीसँगै आन्तरिक हवाई भाड़ा वृद्धि बजारमा ग्यासको हाहाकार ग्यास वितरण तत्काल सहज बनाउन सांसदहरूको माग सिंहदरबारमा समस्या समाधानको प्रयास
2: इनपुटमा समस्या होइन हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ किन भन्दाखेरि इम्पोर्टको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने इन्डियन ओइललाई हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इम्पोर्टमा समस्या छैन
1: पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न आदेश संगीत रोयल्टी विवादमा सर्वोच्चद्वारा एफएम रेडियोमाथि कार्यवाही रोक्न आदेश सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनापछिको सरकारी सहमति कार्यान्वयनको माग
3: तर भित्र भित्रै पोलेका घाउहरू लागेका चोटहरू ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन् सभामदय
1: लुम्बिनी सरकार विस्तारमा ढिलाइ विश्वासको मतपछि मात्रै मन्त्री परिषद पूर्ण हुने जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापनामा ढिलाइ थप जनशक्ति पठाउन सांसदको माग
4: जाजरकोटका भूकम्प पीड़ित कहिलेसम्म त्यो तौराभित्र बसिराख्ने हुन् म सरकारको ध्यानकर्षण गराउन चाहन्छु पठाइएको जनशक्ति पनि पर्याप्त मात्रामा छैन थप जनशक्ति पठाइयोस्
1: र काठमाडौँको बबरमहलमा ऐतिहासिक खेलकुद प्रदर्शनी शुरू नेपाली खेल क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने मन्त्री पोखरेलको प्रतिबद्धता
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: संचार माध्यमको स्वतन्त्रता र सर्जकको अधिकार दुवै लोकतान्त्रिक समाजका महत्वपूर्ण आधार हुन् संगीत रोयल्टी विवादमा सर्वोच्चको अन्तरिम आदेशले तत्कालको तनाव कम गर्ने काम गरेको छ अब रोयल्टी संकलन र वितरण प्रणालीलाई स्पष्ट मापदण्ड सहित व्यवस्थित बनाउन सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ कानूनी टकराव भन्दा सहमति र सहकार्यबाट समाधान खोज्नु नै दीर्घकालीन हितमा हुनेछ
6: देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदा उपभोक्ताले खाली सिलिण्डर बुझाए र पनि सातदेखि दस दिनसम्म पालो कुर्नु परेको छ ग्यास अभावका कारण घर परिवार होटेल व्यवसाय तथा डेरामा बस्नेहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन् कतिपय उपभोक्ता दाउरा प्रयोग गरेर खाना पकाउन बाध्य भएका छन् सल्यान लमजुङ मनाङ गोर्खा लगायत जिल्लामा माग अनुसार ग्यास आपूर्ति हुन नसकेको व्यवसायहरूले बताएका छन् डिलरमा ग्यास आउने बित्तिकै सकिने भएकाले नाम दर्ता गरी र वितरण गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति समस्याबारे आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल समेत भएको छ छलफलमा नेपाल आयल निगम सम्बन्धित मन्त्रालयका सचिव र ग्यास उद्योगी व्यवसाय थिए नेपाल आयल निगमले बजारमा ग्यासको वास्तविक अभाव नभएको उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर भण्डारण गर्दा माग बढ़ेको दावी गरेको छ बैठकमा उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीले आग्रह गर्नुभयो
2: यो ग्यासको चाहिँ बजारमा चाहिँ के देखियो भन्दाखेरि अलिकति इम्पोर्टमा समस्या होइन हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ किन भन्दाखेरि इम्पोर्टको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने इन्डियन ओइललाई हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इम्पोर्टमा समस्या छैन र नर्मल कन्ज्युम्सन जे हो त्योभन्दा हल्का बढी नै 5% बरू बढी नै आएको छ तर इन्टरनल डिस्ट्रिब्युसन म्यानेजमेन्ट यो 7.1 अलिकति जाँदाखेरि 7.1 मान्छेहरूले के हो भन्दाखेरि डेली युजको लागि पनि त्यति रुचि नदेखाएर खाली सिलिन्डर पनि अलिकति होल्ड भइराखेको अवस्था र ती अब 14.2 आइराखेर सधैँ पाइन्छ भने घरमा खाली छन् भने ती पनि भरिदिउन भन्ने टेन्डेन्सी पनि भयो कि जस्तो कता कता हामीलाई लाग्छ त्यो बजार अनुगमनमा जाने किसिमको कुराहरूले
6: त्यसैकै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान गर्न सरकारसँग माग गरेका थिए समिति सभापति रहबर अन्सारीले घरयासी र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यास छुट्टा छुट्टै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो मन्त्री गौरी कुमारीले ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो। मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले भारतबाट मासिक 50,000 मेट्रिक टन भन्दा बढ़ी ग्यास आयात भइरहेको भन्दै वितरण प्रणालीमा देखिएको समस्या केही दिनभित्र समाधान हुने दावी गर्नुभयो। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 20 रूपियाँले बढ़ाएपछि आन्तरिक हवाई टिकटको भाड़ा पनि बढ़ेको छ। निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 290 रूपियाँ कायम गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन शुल्क समायोजन गर्दै नयाँ भाड़ा दर लागू गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ धनगढ़ी रूटमा टिकट मूल्य 880 रूपियाँ बढ़ेर 11,000 रूपियाँ पुगेको छ। विराटनगर धनगढ़ी रूटमा सबैभन्दा बढ़ी 1,290 रूपियाँ, नेपालगंज भद्रपुरमा 1,170 रूपियाँ र जनकपुर धनगढ़ीमा 1,100 रूपियाँले भाड़ा वृद्धि भएको छ। त्यस्तै काठमाडौँ पोखरा 315 रूपियाँ, काठमाडौँ भैरहवा 410 रूपियाँ, काठमाडौँ नेपालगंज 655 रूपियाँ, काठमाडौँ विराटनगर 480 रूपियाँ तथा काठमाडौँ जनकपुर 260 रूपियाँले हवाई भाड़ा बढ़ेको प्राधिकरणले जनाएको छ। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छूट दिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई 3,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष आज उक्त आदेश दिएको हो। अदालतले प्रारम्भिक सुनवाईपछि अधिकारीलाई 3,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको भए पनि अधिकारी अन्य भ्रष्टाचार मुद्दामा प्रवक्षका लागि थुनामा रहेकाले तत्काल रिहा हुने सम्भावना भने कम छ। विशेष अदालतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित अन्य प्रतिवादीहरूको मुद्दाको सुनवाई भने जारी रहेको छ। सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका सदस्य एफएम रेडियोका संचालक व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन धरपटक नगर्न थुनामा नराख्न तथा यस सम्बन्धी कुनै कानूनी जटिलता सिर्जना नगर्न आपतकालीन अन्तरिम आदेश जारी गरेको छ। आज सर्वोच्च अदालतका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै उक्त आपतकालीन अन्तरिम आदेश जारी गरेको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोहरूमाथि धरपटक गर्ने, रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यस आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तीनका संचालक व्यवस्थापक तथा रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपटक गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ। सुनसरी घटनामा घाइते भई उपचार रविन्द्र मेहताको आज त्रिवी शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको छ। यो सँगै सुनसरी घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। मेहताको मृत्यु पछि अस्पतालले शव बुझ्न आग्रह गरे पनि आफन्तले गृहमन्त्री सुधन गुरूङ अस्पताल नआएसम्म शव नबुझ्ने अडान लिएका छन्। हाल मेहताका परिवार र गृहमन्त्री सुधन गुरूङबीच महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता भइरहेको छ। वार्ताको निष्कर्ष भने आउन बाँकी रहेको छ। यसअघि गृहमन्त्री सुदन गुरूङले सुनसरी घटनाका विषयमा हिन्दू र मुस्लिम समुदायका नेताहरूसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए। यसैबीच प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी लगायतका जिल्लामा भएको सामाजिक सद्भाव विरूद्धको घटनाको सहमति कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। तीनजनाको मृत्यु हुने गरी भइएको दुई समुदायको झडपबीच सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरूङ गरेको 13 बुधे सहमति अक्षरांश कार्यान्वयनको माग गरेका हुन्। नेकपा एमएलए सांसद गुरू प्रसाद बरालले कागजको सहमतिले मात्रै त्यहाँ शान्त पार्न नसक्ने भन्दै सरकारले पीड़ितका पक्षमा निर्णय गर्नुपर्ने माग गर्नुभयो।
3: तर भित्र भित्रै पोलेका घाउहरू, लागेका चोटहरू, ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन् सभा महोदय। त्यति मात्रै होइन, गृहमन्त्रीज्यूले गएर मृतकहरूका परिवारलाई भेटेर जे प्रयास गर्नुभयो यसले उनीहरूको मनलाई जित्न सकेको छैन। कानूनी रूपमा एउटा कागज खडा गर्नु भएको छ, तर विडम्बना यो कागज खडा गर्दा पनि संवैधानिक प्रक्रिया, कानूनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर उहाँले जे काम गर्नु भएको छ यो काम चलन त्यसै चल्दै नचलाएपछि चल्छ, कसरी यसलाई संस्थागत रूपबाट दिगो गर्न सकिन्छ, यो गम्भीर प्रश्न छ।
6: नेपाली कांग्रेसका सांसद निष्कल राईले घटनाको निष्पक्ष छानबिन सरकारी संयन्त्र गर्न नसक्ने भन्दै संसदीय समितिको माग गर्नुभएको छ। उहाँले सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही र पीड़ितलाई न्याय दिन सरकारले गम्भीरता देखाउनु पर्ने बताउनुभयो।
7: आन्दोलनरत पक्ष बीच भएको 13 बुझे सहमतिले केही गम्भीर प्रश्न उठाएको छ। म कुनै पक्षको मागलाई पूर्वाग्रहपूर्वक अविष्कार गर्न चाहन्न, तर धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता, धार्मिक संस्था र आयोगहरूसँग सम्बन्धित विषयहरू कुनै एउटा पक्षसँग गरेको सहमतिबाट मात्र निष्कर्षमा पुग्न सक्ने सामान्य विषय होइनन्। यस्ता प्रश्नमा सरकार सम्पूर्ण नागरिकको साझा अभिभावकको रूपमा देखिनुपर्छ। एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफूलाई उपेक्षित, असुरक्षित वा शंकाको दृष्टिले हेरेको अनुभव गर्नुहुँदैन। शान्ति कायम गर्ने नाममा गरिएको सहमतिले अर्को असन्तोषको आधार तयार गर्नुहुँदैन।
6: साझा खबरमा अब खेल खबर। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी आजबाट बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। स्वर्गीय क्षितिज अरूण श्रेष्ठले सन् 1994 नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गर्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले नेपाली खेलकुदको इतिहास बोकेको संग्रहालयलाई अझ व्यवस्थित गर्ने र यसका लागि सरकारले पनि सक्दो सहयोग गर्ने बताउनुभयो। 3 दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली खेलकुदको इतिहास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको सहभागिता र जितेको मेडलहरूदेखि ऐतिहासिक क्षणहरू समावेश सामग्रीहरू राखिएको छ।
8: शिशुका लागि आमाको दूध अमृत समान, तर कामकाजी महिलालाई स्तनपान गराउन समस्या।
9: एकदमै गाह्रो हुन्छ अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनीहरू बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
8: बढ्दो रोजगारी तर घट्दो स्तनपान किन? रिपोर्टसँगै घरलाई पहिरोबाट जोगाउन गर्नै पर्ने काम, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
11: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
12: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
10: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
11: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोराछोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ। बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रतिनिधि सभाको बैठकमा आज जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापना र पुननिर्माणका काममा ढिलाइ भएको विषय समेत सांसदले उठाएका छन्। सांसद पार्वती विकले जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापना र पुननिर्माण कार्य तीव्र बनाउन सरकारसँग माग गर्नुभएको छ। उहाँले पुननिर्माणका लागि परिचालन गरिएको जनशक्ति पर्याप्त नभएको भन्दै थप जनशक्ति खटाउन आग्रह गर्दै भूकम्प पीड़ित अझै कति समय टहरामै बस्नुपर्ने हो भन्ने प्रश्न उठाउनुभयो। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद विस्तार करिब एक सातापछि हुने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ। सरकारले विश्वासको मतका लागि आगामी सोमबार वा मंगलबार प्रदेशसभा बैठक बोलाउने तयारी गरेको छ। कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सत्ता साझेदार दलका केही प्रदेशसभा सदस्य विदेशमा रहेकाले विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि सरेको हो। सरकारका प्रवक्ता रामजी घिमिरेका अनुसार विश्वासको मतपछि मन्त्रालय बाँडफाँड टुंग्याएर नेकपा र जसपा नेपाललाई समेत समेट्दै मन्त्री परिषद विस्तारको तयारी गरिएको छ। शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरू गर्नु र छ महिनासम्म आमाको दूध मात्रै खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। तर पछिल्लो समय विशेष गरी कामकाजी महिलाको संख्या बढ़दै जाँदा चाहेर पनि नियमित स्तनपान गराउन नसक्ने अवस्था बढ़िरहेको छ। कतिपय आमाले दूध नआएको वा कामको चापका कारण बोतलको दूधमा भर पर्न थालेका छन्। आखिर कामकाजी महिलाले स्तनपान गराउन किन कठिनाई भोगिरहेका छन्?
15: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुत्केरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बोतलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ।
16: सुरुम सुरुम त म दुध नै आवाए अनि बोतलको दूध खुवाऊ अनि एक हप्ता बसे मने धीरे धीरे आए लागल तो मने बिना बोतल के दूध मने मोर दूध फिर नहीं पकड़त तो एक मारे अपन छाई के कहते तो बोतल के दूध फिर खवाई थो अपन फिर खवाई थो।
15: बास्करी का सृजना रसायली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानु पर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
9: हामी चाहिँ अब अफिसमा काम गर्ने भएको कारणले गर्दाखेरि बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपल्ट हुँदैन अनि

0: उहाँको गुनासो छ।
1: अब सबै अफिसहरूमा चाहिँ बच्चालाई के अरे स्तनपान कक्षहरू शिशु सेयर कक्षहरू हुँदैन। अब कामकाजी महिलाहरूलाई चाहिँ स्तनपान गराउँदाखेरि यो छ महिनासम्म चाहिँ गाह्रो नै हुने। सरकारले चाहिँ अब 98 दिन सुत्केरी विदा त दिएको छ तर यो चाहिँ पर्याप्त होइन। अब हामीले चाहिँ के अरे मातृ शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी हामीले छ महिनासम्म स्तनपान मात्र गराउने भन्ने छ तर हामी चाहिँ कामकाजी महिलाहरूले चाहिँ छ महिनासम्म पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनौ। किनभने चाहिँ अब हामीले त काम गर्नुपर्ने हुन्छ, समय समयमा बच्चाहरूलाई हामीले त्यो दिनको लागि फुर्सद पनि हुँदैन। उसँग खेल्न पर्ने, उसँग हँसाउनु पर्ने अथवा उसँगै समय बिताउनु पर्ने हुन्छ। त्यो इच्छा हुँदा हुँदै पनि त्यो इच्छालाई चाहिँ मारेर चाहिँ हामीले अब आफ्नो कामलाई पनि समय दिएको हुन्छौँ होइन। त्यही भएर चाहिँ पूर्ण रूपमा चाहिँ उसलाई हामीले समय दिन सकेनौँ कि जस्तो लाग्छ कतिखेर।
0: आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो। बच्चा दुई वर्षको हुँदा 80% दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सक्यो त्यति नै मानसिक विकास हुने बताउनुहुन्छ बाँसगढ़ी नगर अस्पतालकी सिनियर अनमी अस्मिता पौडेल।
2: आमाको दूधलाई अमृत समान नै मानिन्छ होइन। बच्चा रहेदेखि दुई वर्षसम्म 80% दिमाग बन्ने हो होइन। त्यो मध्येमा छ महिना जन्मेदेखि भएर 6 महिनासम्म पनि त त्यसले केही प्रतिशत ओगटेको हुन्छ नि त। अब सबै सम्पूर्ण पौष्टिक तत्व चाहिँ दुधमा पाइन्छ, हामीले अरू केही खुवाउनै पर्दैन। बच्चाले 6 महिनासम्म आमाबाटै लिएर आएको हुन्छ, 6 महिनासम्म बाहिरी कुराबाट उसलाई परिपूर्ति गर्नुपर्ने आवश्यकै हुँदैन। त्यही भएर चाहिँ यो एकदम आवश्यक भएको हो।
0: नेपालले सन् 2030 6 महिनासम्म पुनः स्तनपान गराउने आमाको संख्या 90% पुर्याउने लक्ष्य राखेको छ। तर कामकाजी महिलाका लागि स्तनपान मैत्री कार्यस्थल पर्याप्त सुत्केरी विदा र परिवार तथा कार्यालयको सहयोग सुनिश्चित गर्न नसके त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ। शिशुको स्वस्थ भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिनु आजको आवश्यकता बनेको छ। बिन्दु चौधरी, सीआईएन रेडियो गुरुबाबा, बर्दिया।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। घर बनाउने जग्गा र जग बलियो भए पहिरोको जोखिम कम हुने।
4: जग खार्नी भन्छ क्या हाम्रो पहाड़तिर, जग खार्नी ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पर्यो। अदरवाइज तपाईँले चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
3: घर बनाउने सही स्थान पत्ता लगाउने सजिलो उपाय के होला? मौसम र मौसमी विपद बारेको सही जानकारी सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: खानेकुरा त सधैँ बेलैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
6: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
5: गर्भवती हुँदा के खाने?
6: स्तनपानको मात्रा कसरी पुर्याउने?
5: शिशुलाई कहिलेदेखि थप खाना दिने?
6: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
5: यसको जवाब अनुमानमा होइन,
6: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
5: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
6: सँगै सीआईएनको फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
8: पहिरोको जोखिमबाट बचाउन कस्तो स्थानमा घर बनाउने? पहिरोको जोखिम नहुने घरको जग कस्तो होला? नमस्कार, म सन्तोष गन्धर्व। घर बलियो बनाउनलाई पहिला जग बलियो हुनुपर्छ भन्ने झैं घर निर्माण गर्दा स्थान कस्तो हुन्छ भन्ने विषय पनि महत्वपूर्ण हुने विज्ञहरूको भनाइ छ। मुख्य गरी बर्खामा सामान्य भिरालो जमीनमा पनि पहिरोको जोखिम हुने भएकाले घर निर्माण गर्दा त्यस्तो स्थानको पहिचान गरी विज्ञको सल्लाह अनुसार घर निर्माण गर्नुपर्ने हुन्छ। घर निर्माण गर्दा जगको अवस्था कस्तो बनाउने, स्थानको छनौट र माटो कस्तो हुनुपर्छ, हामीले पहिरो विज्ञ डाक्टर बसन्तराज अधिकारीसँग कुराकानी गरेका छौं।
4: अब के भने म अघि नै निवेदन गरेँ, म गाउँमा जन्मेको मान्छे, हाम्रोमा चाहिँ के हुन्थ्यो भने यो असार आउनुभन्दा अगाडि चाहिँ त्यो कुलोहरू चाहिँ सफा गर्न जाने भन्ने

0: थियो होइन, अनि त्यो चाहिँ गज के हुन्छ नि पानी जुन बगेर चाहिँ प्राकृतिक रूपमा जता जाने हो त्यो खोल्सीबाट बगाइराखेको हुन्थ्यो नि त, खेतमा चाहिँ नि पानी लाइयो त्यसपछि भलको रूपमा तल जान्थ्यो, अब त्यो गर्दाखेरि चाहिँ पानी प्राकृतिक रूपमा गयो, अब त्यो गरिएन भने के हुन्छ त भन्दाखेरि पानी त जथाभावी बग्ने भयो नि त, जथा पनि बग्ने भयो, अथवा चाहिँ हिजो भलबाट बग्न पर्ने पानी सोरिएर आयो भने चाहिँ एकै ठाउँमा पानी परेपछि चाहिँ त्यहाँबाट चाहिँ पहिरो जान सुरु भएको छ। नेपालमा धेरै रोडहरू, अघि नै मैले हजुरलाई सुरुमा निवेदन गरेँ, धेरै रोडहरू जहाँबाट पानी बग्न पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो गएका छन्। त्यस कारण अझै पनि फेरि जोडेर म के भन्छु त, पानी तर्काउने चाहिँ पहिरोको सबभन्दा मूल मन्त्र हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ।
1: त्यसको लागि चाहिँ के उपाय छन् त पानी तर्काउने? एउटा त भलकुलोको कुरा भयो गर्यो होइन, अरू के?
0: अर्को कुरा चाहिँ तपाईँकोमा चिरा परेको छ, जस्तै चिरा परेको जस्तो जमिन देखिन्छ भने त्यहाँ चाहिँ प्लास्टिक बिछ्याएर त्यहाँबाट पानी भित्र छिर्न नदिने। अर्को कुरा चाहिँ हामीले यो घाँस जुन घाँसहरू त्यस्तो रोप्ने त्यसले गर्दा चाहिँ त्यसले पनि क्षयीकरणबाट रोक्छ। अनि अर्को कुरा चाहिँ हामीले भिरालो जमिन छ भने अहिले हजुरले भने जस्तो टेरास हामी टार भन्छ खेतहरू बनाउने, त्यसले गर्दा चाहिँ के हुन्छ भने पानीले खोल्दै जाने क्रम चाहिँ कम हुन्छ, किनभने पानी जम्मा हुने भयो नि त, अनि त्यसपछि बिस्तारै पानी तल झर्दै झर्दै झर्दै झर्दै जाने भयो होइन। अनि अर्को कुरा चाहिँ जहाँबाट पानीले खोल्ने सुरु गरेको छ नि त्यहीँनिर रोकिहाल्नुपर्छ क्या, नत्र
1: चाहिँ
0: त्यसले रोकिहाल्नु पर्यो, नत्र चाहिँ त्यसले ठुलो बनाइदिन्छ होइन। हो त्यसले गर्दा चाहिँ माथिबाट माथिल्लो भेगबाट आउने पानीलाई आफ्ना परम्परागत ज्ञान र आफ्नो भूगोल अनुसार जहाँ जस्तो प्रविधिले गर्न सकिन्छ त्यही अनुसारले पानी तर्काउने।
1: मैले अर्को पनि देखेको थिएँ यहाँलाई मैले कुरा सेयर गरिहालेँ, जस्तो अलिक भिरालो छ माटो बगिरहेछ भने त्यहाँनिर टिन हुन्छ नि, अहिले त सजिलैसँग पाउने सस्तो पनि पर्छ भनेर पनि होला सायद होइन, टिन ठाडो बनाएर राख्ने र त्यहाँ माटोले पुरिदिने पनि गर्नुभएको देखाएको थियो कि, त्यो चाहिँ कतिको वैज्ञानिक हुन्छ?
0: अब त्यो चाहिँ मैले यसै भन्न सक्दिनँ हेर्नुहोस् होइन, किनभने त्यो मैले अघि नै भने नि पहिरोका विभिन्न प्रकारहरू र ठाउँ अनुसार फरक हुने भएको हुनाले, अब सामान्यतया पहिरो गएको ठाउँमा हामीले चाहिँ त्यो तिरपाल राखेर चाहिँ पानीभित्र नछिर्ने गरेर चाहिँ टालेर राखेको धेरै ठाउँमा देखिएको पनि छ।
1: जस्तो तिरपालको कुरा गर्दाखेरि त्यो पहाड जस्तो अलिक भिरालो ठाउँमा चाहिँ ठुलै तिरपाल वारिपारि टाँगेर अनि त्यो उ गरिदिनु भएको पनि देखाएको थियो।
0: त्यो चाहिँ अल्पकालीन हो, त्यो अल्पकालीन किन भनेको नि, अघि नै मैले भने नि त्यहाँ पानी छिरिसकेपछि त त्यसको त वेट बढ्छ भनेर मैले भनिरहेको छु नि त, त्यो कम गर्नको लागि माथिबाट परेको पानीलाई त्यो जुन भत्किएको जमिन छ त्योभन्दा तल फालिदियो भने त त्यहाँ हुन जम्मा हुन पाएन नि त, त्यसको लागि हो। तर त्यो अल्पकालीन हो, दीर्घकालीनको रूपमा त तपाईँले पानीको व्यवस्थापन र जमिनको व्यवस्थापन गर्नुपर्छ।
1: त्यो त धेरै ठाउँमा गरिरहेको देखिरहेको हुन्छ कि तिरपालले टाँगेर भनेपछि त त्यस्तो बेलामा ल पानीभित्र छिरेन भने पनि पहिरो जाने जोखिम चाहिँ हुन्छ कि हुँदैन? त्यो
0: पहिरो जाने जोखिम हुन सक्छ, तर त्यसले पानीबाट हुने जुन जोखिम बढाउँछ नि त्यो चाहिँ कम हुन्छ। त्यस कारण चाहिँ त्यो किन गरिरहेछौ भन्ने कुरो बुझ्नु पर्यो अलिकति। एउटा कुरा चाहिँ हामीसँग पहिरो कस्तो भन्ने कुरो जानकारी नभएको र कसैले चाहिँ पानी जान दिएन भने चाहिँ पहिरो रोकिन्छ भनेर चाहिँ त्यस्तो गरेको पनि हुनसक्छ। दोस्रो कुरा चाहिँ त्यो पहिरो चाहिँ कस्तो भनेर थाहा भएको, तर त्यो रोकथाम गर्न अलि धेरै पैसा चाहिने, जुन चाहिँ हामीसँग प्रविधि पनि तत्काल उपलब्ध नभएको र पैसा पनि नभए र अलि तत्काल बचाइहालौँ त भनेर भन्ने। अनि तेस्रो कुरा चाहिँ अब तपाईँले लिन सक्ने ज्ञानको पहुँच चाहिँ एकदमै टाढा भएको, भने अब के गर्ने त भन्छ, कमसेकम यसलाई टालिदियो भने पनि कमसेकम रोकिएला नि त भनेर अब अलिकति हाम्रो आफैले पनि गरेको ज्ञानहरू हुनसक्छ।
1: हर्बर हुँदाखेरि देखिन्छ कि बाटोमा हुँदा कहिले भिरालो छ अनि त्यो भिरालो जमिन चाहिँ काटेर तासेर थोरै स्पेस ठाउँ बनाएर त्यहाँ घर बनाउन सुरु गर्नु भएको धेरै देखिन्छ। एक ठाउँ त बनाउँदा बनाउँदै पहिरो खसेर रोकिएको पनि मैले देखाएको थिएँ कि, त्यो चाहिँ कतिको सही हुन्छ त्यस्तो गर्दाखेरि अब घर लामो समयसम्म बचाउन सक्ने अथवा पहिरो जाने जोखिम?
0: घरको जग खन्दाखेरि पछाडि कसरी काट्ने र अगाडि कसरी काट्ने, यदि भिरालो जमिनमा गर्दै हुनुहुन्छ भने, र अगाडि काटेको ठाउँमा कसरी त्यसलाई जोगाउने र पछाडि काटेको ठाउँमा कसरी जोगाउने भन्ने कुरा सबभन्दा महत्वपूर्ण कुरा हुन्छ।
1: ख्याल गरियो भने घर बच्छ,
0: ख्याल गरेर तपाईँको चाहिँ जग बनाउनु, जग खार्ने भन्छ क्या हाम्रो पहाडतिर, जग खार्ने ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पर्यो। अदरवाइज तपाईँलाई चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
1: त्यसो भए जग खार्दाखेरि चाहिँ के ध्यान दिन त?
0: हो, जग खार्दाखेरि अघि नै मैले भने फेरि निवेदन गर्छु, सकेसम्म चाहिँ भिरालो जमिनमा घर नबनाउने।
1: नेपालको त धेरै ठाउँ भिरालै छ,
0: आउँदैछु त, नेपालमा चाहिँ धेरै बस्तीहरू पुराना पहिरोहरूमा बसेका छन्। भिरालो जमिनमा बनाउँदा पनि चट्टान भएको ठाउँमा छ भने त्यहाँ सुरक्षित मानिन्छ। चट्टान पनि अघि मैले भने जस्तो मक्किएको कुहिएको अथवा एकदमै टुक्रा टुक्रा भएर चाहिँ हामी फ्र्याक्चर्ड भन्छौँ, त्यो चाहिँ एकदमै जोइन्टेड भएको ठाउँ छ भने चाहिँ त्यस्तोमा अलिक विचार गर्नु पर्यो,
1: थाहा
0: भइहाल्छ, मजाले थाहा हुन्छ होइन। पहिलो त्यस्तो ठाउँ, दोस्रो चाहिँ तपाईँको जमिनको बनौटै हेर्दै थाहा हुन्छ क्या। जस्तै तपाईँले कतै ठाउँमा आएर माथिबाट कुनै पहिरोले आएर माटो जम्मा गरेर राखेको छ अथवा एकदमै धेरै वर्षदेखि त्यहाँ चाहिँ जम्मा भएर बसेको छ र अहिलेसम्म पहिरो गएको देखिँदैन भने चाहिँ त्यस्तो ठाउँहरू सुरक्षित मानिन्छन् होइन। ती चाहिँ सामान्य कुराहरू, अघि मैले खोलाको नजिक बनाउनु भएन भने जस्तै, तर जग खार्ने बेलामा राम्रै भएको जमिनमा पनि जग खार्दा हामीले विचार गरिएन भने चाहिँ त्यही खारेको जमिनको पछाडिले चाहिँ घर पुर्दैन।
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयवस्तुका साथमा उपस्थित हुनेछौ। नमस्कार।
3: हवाई इन्धन महँगी सँगै आन्तरिक हवाई भाड़ा वृद्धि भएको छ। बजारमा ग्यासको हाहाकार, ग्यास वितरण तत्काल सहज बनाउन सांसदहरूको माग रहेको छ। उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीको आग्रह छ। विमानस्थल पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न विशेष अदालतको आदेश छ। सर्वोच्चले संगीत रोयल्टी विवादमा एफएम रेडियोमाथि कार्यवाही रोक्न आदेश दिएको छ। सांसदहरूले सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनापछिको सरकारी सहमति कार्यान्वयनको माग गरेका छन्। जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापनामा ढिलाइ थप जनशक्ति पठाउन माग गरिएको छ। र काठमाण्डको बबरमहलमा ऐतिहासिक खेलकुद प्रदर्शनी शुरू, नेपाली खेल क्षेत्रको विकासमा कुनै पनि कसर बाँकी नराख्ने मन्त्री पोखरेलको प्रतिबद्धता रहेको छ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ। एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

नमस्कार, कृषि विकास कार्यालय लमजुङको सहकार्यमा सामुदायिक रेडियो मर्सेङ्गदी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम कृषिका कुरा लिएर म लक्ष्मी घले उपस्थित भइसकेको छु। कार्यक्रम कृषिका कुरा 8 भागमा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईले एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गदी .org, हाम्रो पात्रो र रेडियो मर्सेङ्गदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। हरेक मंगलबार बिहान 7:30 बजे कृषि सम्बन्धी किसानहरूले जान्ने पर्ने विभिन्न विषय लिएर हामी आएका छौं। आशा छ यो कार्यक्रमले तपाईंलाई कृषि उत्पादन वृद्धि गर्न र उत्पादनका क्रममा तपाईंले परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ। यो कार्यक्रम बिल्कुल कृषक केन्द्रित कार्यक्रम हो। हामी यो कार्यक्रममा मौसम अनुसारको कृषि जानकारी राख्नेछौ। कृषकहरूका विभिन्न समस्याहरूलाई सम्बन्धित व्यक्तिसम्म पुर्याउने कुनै पनि जिज्ञासा वा प्राविधिक सल्लाहका लागि कृषि विज्ञको परामर्श पनि यो कार्यक्रममा राख्नेछौ। मौसम अनुसारका खेती प्रणालीबारे जानकारी दिनु यो कार्यक्रमको मुख्य विषय हो। कार्यक्रम अन्तर्गत अघिल्लो हप्ता हामीले करेसाबारी खेतीका बारेमा जानकारी राखेका थियौं। करेसाबारीको बारेमा तपाईंले धेरै जानकारी पाउनुभयो भन्ने हामीले विश्वास गरेका छौं। आजको कार्यक्रममा भने हामीले बिल्कुलै नयाँ विषय लिएर आएका छौं। आज हामी तपाईंलाई सुन्तला बगैंचा मासिने कारण र व्यवस्थापनको विषयमा महत्वपूर्ण जानकारी राख्नेछौं। सुन्तला जातका फलफूलमा लाग्ने रोग तथा किराको व्यवस्थापन। सुन्तला जात फलफूल बगैंचामा रास आउनुको मुख्य कारण रोग किरा व्यवस्थापन नगर्नु पनि एक हो। नयाँ बगैंचा स्थापना गर्दा रोग किरा ग्रसित पुराना बगैंचाबाट नयाँ बगैंचामा भेक्टरहरूबाट रोग सर्न गई नयाँ बगैंचामा पनि रोग तथा किराका लागि बगैंचामा रास आउने गर्दछ। भेक्टरहरूबाट पनि रोग सर्न गई नयाँ बगैंचामा पनि रोग तथा किरा लागि बगैंचामा रास आउने हुन्छ। सुन्तला बगैंचामा रास ल्याउने मुख्य रोग किराहरू निम्न प्रकारका छन्। सुन्तलाको ग्रिनिक रोग, सुन्तला जातको ट्रिटिजा भाइरस, फेद्रा जरा कुहिने रोग र कत्ले किरा। ग्रिनिक रोग, सुन्तलामा लाग्ने सम्पूर्ण रोग मध्ये ग्रिनिक रोग सबैभन्दा विनाशकारी रोग मानिन्छ। यो रोग भ्याक्टेरियाबाट लाग्दछ। सर्वप्रथम यो रोग सन् 1870 चीनको वाङडोङ राज्यको चाउजु भन्ने स्थानमा देखिएको थियो। यो रोग लागेपछि बोट पहेँलो भई सुक्दै मर्ने भएकोले त्यहाँका किसानहरूले यसलाई चिनिया भाषामा होङलोङ बिङ भन्न थालेका हुन्। होङ अर्थात पहेँलो, लोङको अर्थ ड्रागन र विङको अर्थ रोग भन्ने अर्थमा सबै किसानहरूले यसलाई सामान्य बोलीचालीको भाषामा होङलोङ बिङ भन्न थालेको हो। रोगको लक्षण, यो किरा पत्ता लगाउन रोगी बोटबाट पात नमूना लिई PCR विधिबाट प्रयोगशालामा परीक्षण गरिन्छ। रोगी बोटका पातहरू पहेँलो हुँदैमा ग्रिनिक रोग हो भन्न मिल्दैन। सुन्तला जात फलफूल मध्ये जुनारमा यो रोगको लक्षण प्रष्ट देखिन्छ। तसर्थ शंकास्पद सुन्तला बोटमा ग्रिनिक रोग हो वा होइन निश्चित गर्न सुन्तलाको हाँगली जाली घरभित्र हुर्क्याइएको जुनारमा इण्डेक्सिङ गरेर पनि पत्तो लगाइन्छ। तर यस विधिले लामो समय लिने गर्दछ। यसका लक्षण, रोग लागेपछि शुरूको अवस्थामा 2-4 हाँगामा मात्र देखिन्छ र क्रमशः पूरै हाँगामा फैलिन्छ। रोग लागेका पात पहेला, मसिना, ठाडो र गुसमुच्छ परेको साथै पात पहेलोमा छिर्के मिर्के, पातको अन्तरकाण्ड छोटो हुने, फल पाक्नुभन्दा पहिले नै झर्ने, अमिलो हुने देखिन्छ। रोगी बोट झट्टै मर्दैन, तर मर्ने अवस्थामा पुग्दा फूल फुल्ने सिजनमा अत्याधिक मात्रामा फूल फुल्छ र मसिना फल लाग्दा लाग्दै पूरै बोट मरेर जान्छ। नियन्त्रणका विधि, यो रोग लागेपछि तुरन्त बगैंचा नाश हुने होइन। खासमा यो रोगले सम्पूर्ण बोट क्षति गर्न केही वर्ष लाग्छ। अझ बोटको राम्ररी व्यवस्थापन गर्न सके रोगको क्षति गर्ने अन्तिम वर्ष अत्याधिक फल उत्पादन पनि गर्न सकिन्छ। किनभने यो रोगले ग्रस्त पारेपछि अत्याधिक मात्रामा फूल फुल्ने, फल फल्ने हुन्छ। यो रोग सुन्तला जात फलफूलको लागि अत्याधिक हानिकारक भएकोले कृषकले अपनाउनु पर्ने उपायहरू यस प्रकार छन्। स्वस्थ एवं निरोगी बेर्ना लगाउनु पर्दछ। यो रोग सार्ने सिट्रस सिल्ला किरा नियन्त्रण गर्ने र रोगी बोट नष्ट गर्ने। ट्रिस्टिजा भाइरस,
सुन्तलाजात फलफूलमा लाग्ने ग्रिनिङ रोग जस्तै यो रोग पनि सुन्तलाजात फलफूल खेती गरिने धेरै जस्तो देशहरूमा लाग्ने गर्दछ। यो रोगको लक्षणहरू कुन जातको रूट स्टक प्रयोगमा ल्याइएको हो त्यस अनुसार बिरूवाको लक्षणहरू फरक हुन सक्छ। रोगका लक्षणहरू: बिरूवाहरू यो रोग लागेको जस्तो भएर अनुत्पादित हुने, विस्तारै ओइलाएर मर्दै जाने गर्दछ भने कुनै बिरूवा ओइलाउने दुई तीन दिनमा नै खग्रम्ग सुकेर बिरूवा मर्ने गर्दछ। यो रोग लागेको बिरूवाको पातहरू पहेँलो हुने, पातको चम्किलोपन कम हुने र पात माथिबाट खुम्चिँदै आउने गर्दछ। एक वर्षमा पुरानो हाँगाको बोक्रा तासेर हेर्यो भने पिन्ले खोचेको जस्तो प्वाल प्वाल देखिन्छ भने कतै कतै धर्स धर्स परेर फुटेको पनि देखिन्छ। सुनौ व्यवस्थापनका विधि: स्वस्थ एवं निरोगी बेर्ना लगाउनु पर्दछ। रोगी बोट नष्ट गर्नुपर्छ। यो रोग सार्ने लाही किरा नियन्त्रण गर्नुपर्छ र वार्षिक कार्यतालिका अनुसार बगैंचा व्यवस्थापन गर्नुपर्छ। फेद र जरा कुहिने रोग: सुन्तलाजात फलफूल बगैंचामा फेद कुहिने रोग माटोबाट सर्ने रोगहरूमध्ये एक मुख्य रोग हो। जुन बगैंचामा चम्टाइलो माटो हुन्छ बिरूवाको वरिपरि पानी जम्ने गर्छ र बगैंचामा खनजोत गर्दा जरा तथा फेदमा चोटपटक लागेमा यो रोग लाग्ने सम्भावना बढ़ी हुने गर्दछ। फेद कुहिने रोग सूक्ष्म ढुसी जीवाणुबाट हुन्छ। एउटै सुन्तलाजातको बिरूवामा विभिन्न नाम गरेको रोग लाग्न सक्दछ, जस्तै ड्याम्पिङ अफ, कोलर रट, ट्रंक रट, रूट रट, ब्राउन रट, गमोसिस आदि नामहरूबाट चिनिन्छ। यो रोग लागेपछि बिरूवाको फेद वा कुनै मुख्य हाँगाहरूबाट चोप जस्तो बाक्लो खैरो पदार्थ निस्कन गई फेद वा हाँगाहरूको बोक्रा पटपट धर्सा धर्सा गरी फुट्ने गर्दछ। हाँगा र फेदबाट निस्केको चोप वर्षाको पानीसँग घुलनशील हुने हुँदा वर्षाको पानी सँगसँगै बिरूवाको फेदमा र जराहरूसम्म पुग्ने हुँदा बिरूवाको फेदको वरिपरि खनी हेर्यो भने जराहरू कुहिएको देख्न सकिन्छ। यसरी फेद वा जराहरू कुहिने रोग लागेका बिरूवामा नयाँ पालुवा आउने तर त्यति बढ्न नसक्ने, पातहरू पहिलिएर जाने र पात झर्ने, बिरूवाले धान्नै नसक्ने गरी फूल फुल्ने तर धेरै जस्तो झरेर जाने फल पनि कम मात्रै लाग्ने, फल पाक्नुभन्दा पहिले नै हाँगा सर्लक्क सुक्ने गर्दछ, जतातिरको हाँगा सुकेको हुन्छ त्यतातिर जमिनको भाग खनी हेर्यो भने जराहरू कुहिएको देख्न सकिन्छ। नियन्त्रणका विधि: कलमी बिरूवा लगाउने: तीनपाते सुन्तलामा कलमी गरेको बिरूवामा जरा कुहिने रोग लाग्ने सम्भावना कम हुन्छ, तसर्थ तीनपातेमा कलमी गरिएका बिरूवा लगाउनु पर्दछ। जरा जोड्ने: यदि जरा कुहिने समस्या देखे परेका बोट फाटफुट मात्रामा छन् भने तीनपातेको बेर्ना तयार गरी जरा कुहिने रोग लागेको बोटको फेदमा नेचुकी गर्ने। ड्रेन्सिङ गर्ने: जरा कुहिएको बोटमा जुन साइडतिर पात पहेलिएको छ त्यही साइडतिरको जरा खनेर हेरी कुहिएका मसिना ठूलो सबै जरा सिकेचरले काटेर हटाउने। कुहिएको जरा हटाइसकेपछि सबै जरा भिज्ने गरी 1% बोर्डो मिश्रण स्प्रे गर्ने। यसरी उपचार गरेपछि 2-3 हप्ताभित्रै निको भई पहिलिएका पात र हाँगाहरू हरियो हुन थाल्दछ। कत्ले किरा: बगैंचा रासमा कत्ले किराले महत्वपूर्ण भूमिका खेल्दछ। नेपालमा 4-5 किसिमका कत्ले किराहरू पाइएका छन्। सामान्यतया नेपालको पूर्वी क्षेत्रमा हरियो नरम कत्ले किरा, रातो कत्ले किरा, खैरो कत्ले र भुवादार कत्ले किरा पाइन्छ। यसरी पोखरा क्षेत्रमा रातो कत्ले किरा, तारे कत्ले किरा र कालो कत्ले किरा पाइन्छन्। वसन्त ऋतुको फागुनदेखि जेठसम्म हरियो नरम कत्ले किरा, जेठदेखि असोजसम्म खैरो र कालो कत्ले किरा तथा श्रावण भाद्रदेखि कार्तिक मंगिरसम्म तिरे कत्ले किरा र रातो कत्ले किराको प्रकोप बढ़ी देखिन्छ। यो किराले रस चुसेर खाँदा यसका र्याल बिरूवाहरूलाई विषालु हुने भएकोले बिरूवा रोगी हुन्छ र अन्तमा मर्ने गर्दछ। यो बिरूवाले एक प्रकारको गुलियो पदार्थ निकाल्ने भएकोले त्यो गुलियो खान कमिलालाई कत्ले किरामा झुमिन्छन्। कमिलाले नै कत्ले केरालाई बोकेर एक ठाउँबाट अर्को ठाउँमा पनि पुर्याउने गर्दछ। सुनौ नियन्त्रणका विधि: यो किरा बाक्लो कत्लाभित्र हुने भएकोले विषादी सरे पनि नियन्त्रण गर्न गाह्रो हुन्छ, तसर्थ यो किराको हिड्ने अवस्थाको समय पत्ता लगाएर विषादी छर्न सके पनि नियन्त्रण गर्न सकिन्छ। यो किरा नियन्त्रणको सबैभन्दा भरपर्दो विषादी भनेको बजारमा पाइने खनिज तेल हो। यो खनिज तेल विभिन्न नाममा पाउन सकिन्छ। हाल नेपालको बजारमा पाइने तेलमा सर्वो र
एड्सो तेल हो। यो तेल 10 देखि बढ़ीमा 20 मिलीलिटर प्रति लिटर पानीमा मिलाई राम्ररी बोट भिज्ने गरी 10 देखि 12 दिनको फरकमा छर्न सके सम्पूर्ण कत्ले किरा र सुलसुले पनि नियन्त्रण हुन्छ। बोर्ड्रो मिश्रण बनाउने र प्रयोग गर्ने तरिका। 1% बोर्ड्रो मिश्रण बनाउनको लागि आवश्यक सामग्रीहरू: निलो तुथो 10 ग्राम, चुन 10 ग्राम, पानी 1 लिटर, प्लास्टिकको बाल्टिन 3 थान, काठको लट्ठी 1 थान। तरिका: 10 ग्राम निलो तुथो 500 ml पानीमा घोल्ने, अर्को भाँडामा 10 ग्राम चुन 500 ml आधा लिटर पानीमा घोल्ने, दुवै घोललाई तेस्रो भाँडामा हालेर मिसाउने, बोर्ड्रो मिश्रणको घोललाई ठिकसँग बन्यो बनेन भनेर जाँच्नको लागि एउटा सफा ब्लेड वा चम्किलो फलामको टुक्रा केही छिनको लागि घोलमा डुबाउने। यदि खैरो तवरसँग पोतिएको देखियो भने निलो तुथो बढ़ी भयो भन्ने बुझ्नुपर्छ र चुन थप्दै जानुपर्छ र खैरो तवरसँग आउन छाडेपछि बोर्डो मिश्रण तयार भएको भन्ने बुझ्नुपर्छ। तयार भएको बोर्डो मिश्रण 20 घण्टाभित्र छरिसक्नुपर्छ। बोर्डो पेस्ट बनाउने तरिका र प्रयोगको विधि। आवश्यक सामग्रीहरू: निलो तुथो 100 ग्राम, चुन 150 ग्राम, पानी 1 लिटर, आलसको तेल 20 ml, प्लास्टिकको बाल्टिन 3 थान, काठको लठ्ठीरा ब्रस 1-1 थान। तरिका: 1 100 ग्राम निलो तुथो 500 ml आधा लिटर पानीमा घोल्ने, 2 100 ग्राम चुन 500 ml पानीमा घोल्ने, दुवै घोललाई तेस्रो भाँडामा हालेर मिसाउने र उक्त घोलमा 20 ml आलसको तेल मिसाउने। ब्रसले बिरुवाको फेदको वरिपरि 40 सेन्टिमिटर माथिसम्म लगाउनुपर्छ। सुन्तला जात फलफूल बालीमा लाग्ने किराहरू मध्ये औसा किरा सबैभन्दा विनाशकारी किरा हो। यो किराले 90-100% सुन्तला जात फलफूल बारी क्षति गर्न सक्छ। यो किराको प्रकोप नेपालको सबै स्थानमा भएको पाइन्छ। नेपालमा 17 प्रजातिका फल कुहाउने औसा पाइन्छ र केही महत्वपूर्ण किराहरूको नामावली यस प्रकार रहेको छ। सुन्तला जात फलफूल बालीमा लाग्ने विभिन्न किसिमका झिङ्गाहरू: 1 ओरिएन्टल फ्रुट फ्लाई, 2 चाइनिज फ्रुट फ्लाई, 3 जापानिज अरेन्ज फ्लाई, 4 मेडिटेरियन फ्रुट फ्लाई र अन्तिममा रहेको छ मेक्सिकन फ्रुट फ्लाई। यी सबै औसा किराहरू मध्ये नेपालमा सिट्रस फ्लाईले सुन्तला जात फलफूलमा सबैभन्दा धेरै असर गरेको पाइन्छ र यो किराको पहिचान जीवन चक्र, क्षति र व्यवस्थापनको सम्बन्धमा वर्णन गरिएको छ। सुनौ यो किराको पहिचान। औसा किराको शरीर 12 मिलिमिटर लामो र पखेटा 10 मिलिलिटरका हुन्छन्। पोथी झिङ्गाको पेटको अन्तिम भागमा चुच्चो लामचिलो फूल पार्ने अङ्ग स्पष्ट देख्न सकिन्छ। अघिल्ला पखेटाहरूको अघिल्लो भागमा गहिरो खैरो रंगको केही फराकिलो धब्बा हुन्छ। छातीको माथिल्ला भागमा पहेला 3 धर्कहरू हुन्छन्। पेट खण्ड अन्य जातिको तुलनामा लाम्चो हुन्छ। सुनौ जीवन चक्र। यो किराको 4 अवस्थाहरू हुन्छन् र जात, स्थान र मौसम अनुसार जीवन अवधि फरक फरक हुन्छ। यो किराको जीवन चक्र पूरा गर्न 1 वर्षको समय लाग्दछ। सुनौ यो किराको जीवन चक्र। अण्डा। पोथी औसा किरामा झिङ्गाहरू वैशाख महिनाको दोस्रो सातादेखि बगैँचामा देखिन थाल्दछन् र जेठको चौथो सातादेखि असाढको चौथो सातासम्म गुच्छा र त्यसदेखि माथिल्ला बनोटका फलहरूमा पेटको अन्तिम भागमा हुने चो लामचिलो अङ्गको मदतले फूल पार्दछ। यसले एकपटकमा 3-4 फूल पार्दछ भने जीवनकालमा एउटा पोथीले 50 फूलहरू पार्दछन्। दोस्रो अवस्था छ औसा लार्वा। फूल पारेको 30 दिनमा फलभित्र लार्वा औसा बन्दछ। यो अवस्थाको किरा सबैभन्दा हानिकारक हुन्छन्। यी लार्वाले फलभित्रका गुदीहरू खान्छन् र अन्तिममा फल झर्ने गर्दछ। 15-19 मिलिमिटर छिपिएका लार्वाहरू क्रिम सेतो रंगको हुन्छन् र मुख कालो हुन्छ। तेस्रो अवस्था रहेको छ प्युपा। यो किराको अचल अवस्था हो। प्युपाहरू सामान्यतया 8-11 मिलिलिटर लाम्चो हुन्छन् र रंग खैरो पहेलो हुन्छ। 60 दिनसम्म फलको गुदी खाएर छिपिएका लार्वाहरू रहेका फल भुइँमा झरेपछि फलमा प्वाल बनाई माटोभित्र 4-5 सेन्टिमिटर गहिराईमा यो किरा अचल अवस्थामा जान्छन्। यो किराको प्युपा अवस्था 150-200 दिनसम्म हुन्छ।
चौथो र अन्तिम अवस्था रहेको छ वयस्क अवस्था। प्युपा अवस्थाका किराहरू 5-7 महिनापछि वैशाखको तेस्रो साता पुनः झिगाको रूपमा बगैंचामा देखा पर्न थाल्छ। अचल अवस्थाबाट वयस्कमा परिणत हुँदा 48 घण्टासम्म पानी नपाएमा किरा मर्दछ। सुन्तला जात फलफूल बगैंचा मासिने कारण र यसको व्यवस्थापन। नेपालको 60 जिल्लामा सुन्तला जात फलफूलको खेती हुँदै आएको मध्ये 42 जिल्लाहरूमा व्यावसायिक खेती हुँदै आएको छ। धनकुटा, तेह्रथुम, सिन्धुली, रामेछाप, धादिङ, काभ्रे, गोर्खा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी, पाल्पा, सल्यान, दैलेख, बैतडी, डडेलधुरा लगायतका प्रमुख उत्पादन हुने जिल्लाहरू हुन्। विश्वव्यापी बजारीकरणको सन्दर्भमा सुन्तलाको बजार कारोबारमा नेपालको सुन्तलाले विशेष महत्व राख्न सक्दछ। तर सुन्तला जात फलफूल बगैंचामा देखा परेको समस्याको कारणले गर्दा सुन्तला खेती प्रतिको आकर्षण घटेको देखिन्छ। सुनौ सुन्तला बगैंचामा समस्या, बोटहरू सुक्ने, मर्ने फलको गुणस्तरमा कमी। सुन्तला जात फलफूलको स्वस्थ बगैंचाबाट राम्रो उत्पादन दिँदै आइरहेको बोटहरूले केही वर्षपछि नै रोगग्रस्त लक्षणहरू देखाई क्रमिक रूपले फल सानो हुने भई उत्पादन घट्ने र केही वर्षपछि नै बगैंचा अनुत्पादित हुने र बोट मर्ने हुन्छ। बगैंचाको स्थापना भएको स्थानको भौगोलिक विशेषता, स्याहार, सम्भार, मल, जल, रोग किरा आदि राम्रो व्यवस्थापन नगरेका कारणहरूबाट सुन्तला जात फलफूल बगैंचामा देखा पर्ने यस प्रकारको समस्या नै सुन्तला जात फलफूल बगैंचा मासिएर जाने कारण भएको छ। हाल नेपालको सुन्तला जात फलफूल बगैंचामा देखा परेका समस्याका विभिन्न लक्षणहरू निम्न अनुसार पाइएका छन्। लक्षणहरू: शुरू शुरूमा ठूलो फल लाग्ने र पछि सानो सानो फल लाग्दै जाने। राम्रोसँग फल फल्न थालेपछि बोटको केही भाग पहेलिने, फल सानो फल्ने र बोट अनुत्पादक भई बिरुवा मर्दै जाने। कुनै कुनै बिरुवाको हाँगाहरूको पात पहेँलो भएर झर्ने, हाँगाहरू पात समेत सर्लक्क सुक्ने, यसरी बगैंचाको बिरुवा मर्दै जाने। बिरुवाको फेदको बोक्रा जराहरू कुहिने र बिरुवा पहेलिएर बिरुवा मर्दै जाने। नयाँ पालुवा र रोग हाँगाहरूको पात र डाँटमाथि खरानी छर्के जस्तो धुलो देखा पर्ने र टुप्पाबाट ती हाँगाहरू मर्दै जाने। नयाँ पालुवाको टुप्पा गुजमुजिने र नबढ्ने। पातहरूमा पहेँलो खैरो थोप्लाहरू देखिने र फलको बोक्रामा खैरो कालो थोप्लाहरू र काला ध्वासे फलहरू देखिने। बिरुवाका कुनै कुनै हाँगाहरूमा एजेरु लाग्ने। अब सुनौ कारणहरू: हावापानी सुहाउँदो, नयाँ जातको अभाव, गुणस्तर बिरुवाको कमी, रूखो सुक्खो जग्गामा बगैंचा लगाउनु, बगैंचा व्यवस्थापनमा ध्यान नदिनु र किरा रोगको नियन्त्रण नगर्नु। सुनौ बगैंचा रास हुनबाट कसरी बचाउने: स्वास्थ्य मजबूत तथा गुणस्तरको बिरुवाको प्रयोग, मलजलको उचित व्यवस्थापन, रोग किराको प्रभावकारी नियन्त्रण र माटो तथा हावापानीको अनुकूल जातको बाली। अब जानौ बिरुवाको गुणस्तर बढाउने तरिकाहरू। शुरूमा छ रासायनिक मलको प्रयोग। रूट स्टक उम्रदा होस् वा बिजु बिरुवा उम्रदा होस्, शुरूको अवस्था हेरी कम्पोस्ट मलको साथमा रासायनिक मल थपेर दिन सकिन्छ। तर बेर्ना बिक्री गर्ने वर्ष असार श्रावणमा बिक्री गरिने हुँदा चैत्रदेखि रासायनिक मल दिनु हुँदैन। यति बेला दिएको रासायनिक मलले बेर्ना हर्लक्क बढ्ने तर बेर्ना कमजोर हुने भएकोले नर्सरीबाट उखेली बगैंचामा लगाउँदा बढी मर्ने गर्दछ। अब जानौ बिरुवाको गुणस्तरमा के कुराको भूमिका हुने गर्दछ। रासायनिक मलको प्रयोग। रूट स्टक उम्रदा होस् वा बिजु बिरुवा उम्रदा होस्, शुरूको अवस्थामा अवस्था हेरी कम्पोस्ट मलको साथमा रासायनिक मल थपेर दिन सकिन्छ। तर बेर्ना बिक्री गर्ने वर्ष असार श्रावणमा बिक्री गरिने हुँदा चैत्रदेखि रासायनिक मल दिनु हुँदैन। यति बेला दिएको रासायनिक मलले बेर्ना हर्लक्क बढ्ने तर बेर्ना कमजोर हुने भएकोले नर्सरीबाट उखेली बगैंचामा लगाउँदा बढी मर्ने गर्दछ। यसको सट्टा गाईको गोमूत्र संकलन गरी एक भाग मूत्रमा 5 भाग पानी मिसाई नर्सरीका बेर्नामा 8-10 दिनको फरकमा स्प्रे गर्न सकिन्छ। यसले बोटलाई हर्लक्क बढ़ाइदिन्छ र बेर्ना पनि मजबूत हुन्छ। तर नर्सरी व्यवसायी रासायनिक मल बढ़ी प्रयोग गर्छन्, यसको मार बिरुवा लगाउने किसानलाई पर्ने गर्दछ।
मसिना जरा कम भएको बिरूवा, बिजु तथा रूट स्टक बिरूवा उमारेको प्रथम ब्याटबाट दोस्रो ब्याटमा नसारेका बेर्नको जरा माटोको धेरै तल जाने र मसिना जराहरू ज्यादै कम हुन्छ। यस्ता बेर्न पनि कमजोर हुन्छ। बिरूवाको जरामा प्रशस्त मसिना जरा भएमा यसले माटोबाट प्रशस्त पानी र खाद्य तत्व पनि लिन सक्छ र बेर्न छिटो हुर्कन्छ। वितरणमा संलग्न व्यक्ति वा संस्था यो कुरालाई व्यवस्था गर्छन्। कम उचाइको छोटो बेर्न, उमेर पुगेको तर कम उचाइ भएका बेर्नको गुणस्तर पनि राम्रो मानिँदैन। बिजु बिरूवा भए यस्ता मसिना र होचा बेर्न हटाउने र कलमी बेर्न भए माटोको उर्वर शक्ति हेरी मल खाद र सूक्ष्म तत्वहरू दिनुपर्दछ। कम उमेरको बिरूवा, प्राविधिक रूपमा नर्सरीबाट एकदेखि डेढ़ वर्ष उमेरको बेर्ना बिक्री वितरण एवं रोपण गर्नुपर्छ भने तापनि व्यवहारमा लागू हुन सकेको छैन। खास गरी बिजु बिरूवाको हकमा पौष महिनामा नर्सरीमा बिउ राखिन्छ। बेर्ना उम्रिन माघ फागुन लाग्दछ। माघ फागुनमा उम्रेको बेर्ना असारमा बिक्री गरिन्छ। यसरी बिरूवाको उमेर मुस्किलले चार महिनाको हुन्छ। यस अवधिमा बेर्नको जरा ज्यादै कलिलो हुने हुनाले कमजोर हुन्छ। त्यसैले बेर्ना जतिसुकै स्वस्थ हर्लक बढ़ेको र राम्रो भए तापनि नर्सरीबाट उखेलेर टाँडा ढुवानी गरी बगैंचामा लगाउँदा अत्याधिक मात्रामा बेर्न मर्छ। यसको लागि नर्सरी धनीहरूले कम्तीमा एक वर्ष नपुगेको बेर्न नर्सरीमा नै राख्नुपर्छ, बिक्री गर्नु हुँदैन। गुज्ने, बिउ उम्रदा कुनै कारणले गर्दा जरा गुजिल्टिने र बटारिने हुन्छ। यसरी बटारिएको जरा सहितको बेर्न हेर्दा जतिसुकै राम्रो भए पनि गुणस्तरको मानिँदैन। यसरी बटारिएको जरा सहितको बेर्न ठूलो भएपछि सहायक जराले तानेको खाद्य तत्व र पानीमा आपूर्ति अवरोध आउनुका साथै बोट पनि कमजोर हुन्छ। राजहंसको जस्तो लामो बटारिएको घाँटी जस्तो हुने भएकोले यसलाई गुजनेक असर भनिएको हो। सामान्यतया यस्ता जरा भएका बेर्नहरू 2-3% मात्र पाइन्छ। तसर्थ यस्ता जरा भएका बेर्नहरू नर्सरी धनीले नै नर्सरीबाट हटाउनु पर्दछ। बेर्न छनौट र बिरूवाको गुणस्तर, नर्सरीमा उमारेका सबै बेर्न हर्लक बढ़ेका कलकलाउँदो लोभ लाग्दो हुँदैमा गुणस्तरीय हुँदैनन्। नर्सरीबाट सुन्तला जात फलफूलको बेर्न खरिद गर्दा गुणस्तरीय हो वा होइन भनी जान्नको लागि निम्न कुराहरूको जानकारी हुनुपर्छ। सिफारिश गरिएको जातको रूट स्टक प्रयोग गरिएको, जातको पहिचान भएको, कलमी बिरूवाको उमेर 1.5-2 वर्ष पुगेको, बिरूवाको उचाइ कम्तीमा 2 फिट भएको, जरको भाग सर्लक परेको, मसिना जरा प्रशस्त भएको, विश्वासिलो स्रोत भएको, रोग किरा नलागेको र पोलिब्यागमा उमारेको बेर्न। हर्षोन्मुख बगैंचाको व्यवस्थापन गर्ने तरिका, पुराना रोगी रास हुँदै आएका सुन्तला जात फलफूल बगैंचा बोटहरूको अवस्था हेरी स्याहार सम्भार मात्रबाट पनि कम उत्पादनशील बगैंचा बोटहरूको उत्पादन स्तर बढ़ाउन सकिन्छ। ग्रेनिक रोग र ट्रिस्टिजा भाइरस बाहेकका समस्याबाट ग्रसित बोटहरूको आवश्यकता अनुरूप मलजल काँटछाँट रोग किराको निदान गरी नियन्त्रण प्रक्रिया अपनाउँदा मात्र पनि रास हुँदै आएका बगैंचा बोटहरूलाई पुनः उत्पादनशील बनाउन सकिन्छ। माटोको जाँच गरी आवश्यक खाद्य तत्व र मलको प्रयोग गर्न सकिन्छ। सुक्खा याम र बिरूवाको वृद्धि अनुरूप सिंचाईको व्यवस्था, बोर्डो पेस्ट र मिक्सरको प्रयोग, रोगग्रसित हाँगाबीगाहरू हटाउने तथा एकीकृत बाली व्यवस्थापन कार्यक्रमहरूको अनुसरण गर्न सकिन्छ। आज हामीले कार्यक्रम कृषिका कुरामा सुन्तला बगैंचा मासिने कारण र व्यवस्थापनका बारेमा तपाईलाई जानकारी गरायौं। कार्यक्रमको अर्को भागमा पनि हामी कृषिसँग सम्बन्धित विभिन्न विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आउनेछौ। कार्यक्रम कृषिका कुरा प्रत्येक साता मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो मर्स्याङदी 95 MHzमा निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईँको सुझाव, सल्लाह र प्रतिक्रियाको हामी अपेक्षा गर्छौ। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिनुलाई विशेष धन्यवाद दिँदै आजका लागि कार्यक्रमबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्स्याङदी 95 MHz सुन्दै गर्नुहोला। नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: ओहो दाई तपाईँले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
8: धन्यवाद बहिनी। हेर्नुहोस् न घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका च्यानल गेट स्टिलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
7: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बचलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
9: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट सिसा रंगीन सिसा स्टे फ्रेम गोलो फर्याङ कम्पाउन्ड जाली जीआई जाली स्टिल फर्याङ ट्रस फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
10: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका ग्लास पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
11: प्रोपाइटर नारायण ढकाल बसलामाई सटर एण्ड ग्रिल उद्योग विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518 9843638518।
12: होइन खुसी के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
13: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
12: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
13: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
12: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
13: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
12: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
14: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ। सम्पर्क कार्यालय बेसिसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
13: महको सेवन स्वस्थ र दीर्घ जीवन।
15: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
16: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
15: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
16: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
15: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार छ लमजुङ। सम्पर्क फोन 0664021213 4021224, मोबाइल 9841454448।
17: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम
18: मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6ौं हामखोला झरना महोत्सव 2083। मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6ौं हामखोला झरना महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
17: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्य सँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
18: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। आउनुहोस् प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।
1: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। अति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
4: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ।
5: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
4: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-7465।
5: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: तथ्यहरू लागु हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
1: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
5: महिलाको श्रम अधिकार र सम्मानको आवाज
6: कार्यक्रम साझा आवाज,
7: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
8: महिला किसानका संघर्ष, सपना र सफलताका कथा का।

0: एबीसी नेपाली सेवाको साझापखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुकुम्बासी समस्या समाधान बारे संसदमा विपक्षीहरूले उठाए संयुक्त आवाज, मन्त्रीले गरिन् सहयोगको अपेक्षा।
1: कति चाँडो त्यो सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ।
0: खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति कहिलेबाट?
2: एक हप्ता 10 दिनभित्र हामी सामान्य अवस्थामा ल्याउने भन्ने चाहिँ हाम्रो तत्कालीन लक्ष्य रहेको छ।
0: आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी र अन्तर्राष्ट्रिय प्रसंगमा युरोपेली संघद्वारा अवैध आप्रवासी समस्यासँग जुझेको स्पेनको प्रशंसा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनीता दाहालबाट समाचार सुन्नुहोस्। इरान युद्धका कारण तेलको मूल्य बढ़ेपछि ठूला तेल कम्पनीहरूले कीर्तिमान कायम राख्ने गरी नाफा भएको घोषणा गरेका छन्। विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी साउदी अरामकोले पछिल्लो 3 महिनामा नाफा 44% बढ़ेको जनाएको छ। यो वृद्धि इरानले स्ट्रेट अफ होर्मुजमा गरेको अवरोध र रेड सीमा हुथी विद्रोहीहरूले साउदी जहाजहरूमाथि गरेको आक्रमणका बावजूद भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धका कारण अत्यधिक नाफा कमाइरहेका भन्दै तेल कम्पनीहरूको आलोचना गरेका छन् र उपभोक्ताका लागि तेलको मूल्य घटाउन माग गरेका छन्। यसैबीच कतारले अमेरिका र इरान बीचको युद्धको कूटनीतिक समाधान खोज्ने प्रयासलाई अन्य मध्यस्थता गर्ने राष्ट्रहरूसँग मिलेर निरन्तर अघि बढ़ाइरहेको जनाएको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ताका अनुसार कतार, पाकिस्तान र ओमानले वार्ता सहज बनाउन आपसमा नजिकबाट समन्वय गरिरहेका छन्। तर अहिलेका लागि अमेरिका र इरान बीच प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको पनि उनले बताएका हुन्। गत साता 70,000 भन्दा बढ़ी मोरक्कोका नागरिकहरू अवैध रूपमा स्पेनको भूभाग सिउटा प्रवेश गरेपछि युरोपेली संघ ईयूका सदस्य राष्ट्रहरूले स्पेनले जनाएको प्रतिक्रियाको प्रशंसा गरेका छन्। आज भएको भिडियो कन्फरेन्समा युरोपेली संघका आप्रवासन प्रमुखले ठूलो संख्यामा भएको अवैध प्रवेशका लागि गलत सूचना र मानव तस्करहरूलाई दोष दिएका छन्। उनले सीमा सुरक्षा बलियो बनाउन आर्थिक सहयोग उपलब्ध गराउने प्रस्ताव पनि गरेका छन्। अहिले अधिकांश अवैध आप्रवासीहरू फेरि मोरक्को फर्किसकेका छन्। गाजा सिटीमा सन् 2023 भएको इजरायली आक्रमणमा ध्वस्त भएको आवासीय भवनको भग्नावशेष मुनि पुरिएका 112 जनाको सामूहिक अन्तिम संस्कार गरिएको छ। उनीहरू ती 300 भन्दा बढ़ी

0: भरी अझै पनि भग्नावशेष मुनि हजारौं मानिसका शव बेपत्ता रहेको अनुमान गरिएको छ र फ्रान्सका अधिकारीहरूका अनुसार ब्रिटेन पुग्न इंग्लिश च्यानल पार गर्ने प्रयास गरिरहेका आप्रवासीहरू चढ़ेको डुंगामा आगलागी भएपछि करिब 160 जनाको उद्धार गरिएको छ। यो घटनामा कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। भूमिहीन तथा सुकुम्बासीहरूले भोग्दै आएका समस्याको दिगो समाधानका लागि प्रतिपक्षी दलहरूले संसदमा संयुक्त रूपमा आवाज उठाएका छन्। जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित विपक्षी दलका सांसदहरूले सुकुम्बासी समस्यालाई राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्नेमा जोड़ दिए। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले भने सुकुम्बासी समस्या सम्बोधन गर्ने काम अगाडि बढ़िसकेको भन्दै सरकारको प्रतिरक्षा गरिन्। सुनौ एक रिपोर्ट। नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बे प्रस्तावक, नेकपा एमालेका ऐन बहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल र श्रम संस्कृति पार्टीका आरएन राई समर्थक रहेको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि आज छलफल भएको हो। आङदेम्बेले वास्तविक सुकुम्बासीको पहिचान गरी राज्यले प्राथमिकीकरण सहित उपयुक्त स्थानमा स्थानान्तरण र पुनः स्थापना गर्नुपर्ने बताए।
2: सरकारले स्थायी समाधानको समय सीमा घोषणा गर्नुपर्दछ। वास्तविक भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान तथा प्रमाणीकरण छिट्टो सम्पन्न गरियोस्।
1: नेकपा एमालेकी सांसद पद्मा अर्यालले सुकुम्बासी र अव्यवस्थित बसोबास सम्बन्धी समस्याको समाधान राजनीतिक विषय नभएको बताइन्। समस्या समाधानमा आफ्नो पार्टी सरकारसँगै हुने प्रतिबद्धता उनले जनाइन्।
3: हामीले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको समस्या सँगसँगै एउटै डालोबाट नै हामीले समाधान गर्नुपर्ने परिस्थितिमा छौं।
1: नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलालले पूर्व तयारी बिना सरकारले सुकुम्बासी बस्तीहरू हटाएको आरोप लगाए। सुकुम्बासी समस्याको व्यवस्थित समाधान हुनुपर्ने उनले उल्लेख गरे।
4: अहिले भूमिहीन, अव्यवस्थित र सुकुम्बासी नागरिकहरूको समस्या समाधान गर्नुपर्छ, तर यो तरिकाले होइन। सरकारले तात्तै खाउँ जल्दी मरौंको जुन प्रवृत्ति देखाएको छ, यसको परिणामहरू पनि सरकारले सायद भोगि नै राखेको छ र त्यो नहोस् भन्ने हाम्रो शुभेच्छा र शुभकामना पनि म व्यक्त गर्न चाहन्छु।
1: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले नागरिकलाई राज्यले उचित व्यवहार गर्नुपर्नेमा जोड़ दिए।
5: नागरिकलाई अनागरिक ढंगले व्यवहार गर्नु हुँदैन। हाम्रो देश भनेको हिजो कुनै देशबाट निकाला गरेको नागरिकहरूलाई पनि आश्रय दिने अथवा वासस्थान दिने देश हो, तर आफ्नै देशको नागरिकलाई अनागरिक ढंगले व्यवहार गर्नुहुन्न सरकारले, त्यो म अनुरोध पनि गर्न चाहन्छु।
1: छलफलका क्रममा उठेका विषयबारे बोल्दै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्बासी समस्या सम्बोधनको विषयलाई सरकारले गम्भीर रूपमा लिएको भन्दै समाधानमा लाग्ने समय सबैको सहयोगमा निर्भर गर्ने बताइन्।
6: कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ।
1: उनले सुकुम्बासीहरू लामो समयदेखि बस्दै आएकै स्थानमा जग्गा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन्।
6: नेपाल सरकारले उहाँहरू जहाँ बसिरहनु भएको छ लामो समयदेखि त्यही दिने गरिकन व्यवस्था अगाडि काम कारवाही अगाडि बढ़िरहेको छ, तर कहिलेकाहीँ त्यो नेगेटिभ लिस्टमा भएको जग्गाहरूको हकमा मात्रै त्यसमा नेपाल सरकारले चाहिँ उहाँहरूलाई स्थानान्तरण अर्को ठाउँमा चाहिँ सिफ्ट गर्नुपर्ने हुन्छ।
1: सरकारले काम थालिसकेको भन्दै सत्तारूढ़ दलका सांसदहरूले सुकुम्बासी समस्याबारे जरूरी सार्वजनिक महत्वको प्रस्तावको औचित्यमाथि प्रश्न गरे। अर्को विषय, खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसकिरहेका बेला उक्त विषयले संसददेखि संसदीय समिति तथा प्रधानमन्त्री कार्यालयसम्ममा प्रवेश पाएको छ। आज एकै दिन प्रतिनिधि सभाको बैठक, संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता समितिका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा त्यसबारे छलफल भएको हो। ग्यास उद्योगीहरू सहितको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलको निष्कर्षबारे हामीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीलाई सोधेका छौं।
7: खास गरी एलपी ग्यासको आपूर्ति र वितरण दुईटै पक्षमा कतै समस्या हो कि भन्ने लाइनमा नै आज छलफल केन्द्रित रह्यो र हामीले के पाएका छौं भने अहिले पछिल्ला दिनहरूमा भारतबाट आउने ग्यासको मात्रा घटेको छैन, बरु बढ्दै गएको अवस्था छ। यहाँ आइसकेपछि मार्केटमा जाँदाखेरि कतै त्यसको सन्तुलन वितरण बिग्रेको हो कि भन्ने लाइनमा उद्योगीहरूसँग हामीले परामर्श पनि गर्यौं र के पनि भन्यौं भने वैकल्पिक सिलिन्डर नभएको ग्राहक हुन्छ नि हजुर, उसको पहिचान गरेर उनीहरूलाई चाहिँ सुनिश्चित गर्नु पर्यो, उसले पाएको सुनिश्चित गर्नु पर्यो। यो विषयबाट अगाडि बढौं र गृह मन्त्रालयबाट हिजो साँझ मात्रै कलेक्सन भएको डाटाको आधारमा 8 जिल्लामा अलि समस्या देखिएको भन्ने विषय आयो, त्यो 8 जिल्लामा अलि बढी प्राथमिकता दिएर वितरण प्रणालीलाई सुधार्ने भन्ने सहमतिका साथै हामी उठ्यौं। हजुर,
1: कुन कुन जिल्लामा अलि बढी समस्या देखिएको छ?
7: जिल्लाको नाम म यहाँ ठ्याक्कै लिन्छु, गृह मन्त्रालयबाट संकलित डाटाको आधारमा हो। सुनसरी

0: प्रतिष्ठान काठमाडौँ भक्तपुर पर्सा मगवानपुर सुर्खेत्र सोलुक तुलुकुम्बु।
1: हजुर, यी जिल्लाहरूमा आपूर्तिमै हो अथवा के समस्या देखिएको मुख्य चाहिँ
0: भनेको बेला ग्राहकहरू उपभोक्ताहरू जाँदाखेरि ग्यास पाएनन् भन्ने खालको विषय उठ्यो। अब त्यसको पनि सबै ठाउँ नहोला, तथापि ती जिल्लाबाट आउँदाखेरि अलिक समस्या परेको हो कि भन्ने लाइनमा आयो। अब हामी समस्या परेकोमा समाधानमा नि जानु पर्यो र सिस्टमिक कुनै समस्या छ भने ट्र्याकिङ गर्नुपर्ने छ, सिलिन्डरको अवस्था हेर्नुपर्ने छ भने त्यो पनि सुधार गरेर जाउँ भनेर दुई तिनवटा अरू कुरा पनि उठेका छन्। यहाँ पेट्रोलियम कानूनको विषयमा सुधार गर्ने विषय अनि व्यावसायिक सिलिन्डर छुट्टे गराउने विषय यी पनि छन्। तर तत्कालीन समाधान भनेको त नपाएकोलाई पाउने अवस्थाको सृजना गर्नु पर्यो होइन र त्यो भएर विकल्प नभएको उपभोक्तालाई चाहिँ सम्बोधन गरेर जाने पनि विषय हामीले चाहिँ उठाएको।
1: यहाँले चाहिँ आपूर्ति नियमित जस्तै भइरहेको भन्नुभयो, पाउने ग्राहकहरूको लाइन चाहिँ देखिन्छ, समस्या कहाँनिर देखियो? आज स्वयं व्यवसायीहरूसँगै छलफल गर्दाखेरि चाहिँ के औल्याए उनीहरूले?
0: हामी संसदीय समितिको पनि बैठकमा सेयर गर्न पुगेका थियौँ के हो त समस्या भन्ने बारेमा उहाँले जिज्ञासा राख्नु भएको थियो। यो के देखिन्छ भने यहाँलाई बताउँदाखेरि आधा सिलिन्डर हुँदाखेरि उनीहरू त्यति इच्छुक नभएको ग्राहकहरू पनि अहिले फुल सिलिन्डर हुने बेलामा त्यति बेलाका सिलिन्डर पनि बाहिर बजारमा निस्कन खोजेको देखिन्छ ट्रेन हेर्दाखेरि। भनेपछि डिमान्ड अथवा माग चाहिँ एकैचोटि बढ्ने देखियो। हजुर, हामीले आपूर्ति बढाएर जाँदाखेरि पनि त माग सम्बोधन भइरहेको छैन। भनेपछि हामीले भारतीय सरकार आइओसीलाई पनि रिक्वेस्ट गर्ने कुरा अगाडि बढाएका छौँ। हुन त साबिक भन्दा अहिले घटेर आएको छ, तर त्यो चाहिँ सिलिन्डर चाहिँ मार्केटमा आउने क्रम फेरि हामीले सोचे भन्दा बढी आइरहेको हुनाले हामीले भनेकै बेला उहाँहरूले दिनसकेका छैनौ। अनि त्योमा वैकल्पिक बिक्री वितरण पनि भइरहेको छ, लाइनहरू पनि देखिरहेछ होइन। यी कुराहरूमा उद्योगीहरूलाई पनि अलिक बढी जिम्मेवार बनेर जहाँ जहाँ समस्या छ त्यहाँको पहिले हल गरेर अगाडि बढ्नुहोस् भनेर हामीले चाहिँ आज भनेका छौँ।
1: आसन्न चाडबाड, ठूला चाडबाडहरूलाई मध्यनजर गर्दै त्यसका लागि के छ आपूर्तिको यहाँहरूको योजना? आजको बैठकमा त्यसबारे पनि छलफल भएको सुनियो।
0: हरेक वर्ष गर्छौ नै होइन, यो साउन महिनाको अन्तिम अथवा भदौको शुरूमा हामीले छुट्टै त्यसको मिटिङ गर्ने तयारी गर्ने सुपथ मूल्य पसलका कुरामा जाउँला। तर अहिले चाहिँ यो खाना पकाउने ग्यासको समस्या एक हप्ता दस दिनभित्र हामी सामान्य अवस्थामा ल्याउने भन्ने चाहिँ हाम्रो तत्कालीन लक्ष्य रहेको छ।
1: उसो भए अब हप्ता दस दिनमा ग्यासको सहज आपूर्ति हुन थाल्छ?
0: हजुर हो, हामीले आशा गरेको पनि धेरै हो।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद त्रिवेदी। कोशी प्रदेश सम्बन्धी एउटा विषय, नेकपा एमालेको नेतृत्व पंक्तिले दबाव दिइरहे पनि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिन अस्वीकार गरेको बताएका छन्। पार्टी अध्यक्ष केपी ओलीको सन्देश लिएर आफूहरूले कार्कीलाई भेटेको नेकपा एमालेका सचिव शेरधन राईले बताएका छन्। यसै सन्दर्भमा हामीले कार्कीलाई तपाईँले राजीनामा दिन नमानेकै हो भनेर सोधेका छौं।
2: पार्टीले राजीनामा दिनु भनेको छैन, केही साथीहरू प्रदेशको इन्चार्ज मेरै तहको साथी आएर राजीनामाको कुरा गर्नुभएको हो। मैले भने यो तपाईँको कुरा मेरो लागि पार्टी निर्णय हुँदैन, पार्टीले संस्थागत ढंगले माथिबाट अध्यक्षले लेखेर पठाएपछि हुने हो। त्यसले गर्दाखेरि यो तपाईँ र म एउटै लेभलको भएको हुनाले तपाईँले यो मलाई भन्न पनि मिल्दैन। अहिले राजीनामा दिनुपर्ने आवश्यकता पनि छैन र नेकपा एमाले नेपाली कांग्रेस माओवादी केन्द्र लगायतका दलहरू एक ठाउँ उभिनु पर्ने बेलामा आफा पनि दलभित्र हामीले पक्ष विपक्षमा लाइनहरू लगाउने उभिने हो भने त्यसले राम्रो मेसेज जाँदैन।
3: नेतृत्व परिवर्तन नगरौँ भन्ने
2: कुनै प्रश्न नउठेका सुशासन अनुशासन क्रियाकलापमा कुनै प्रश्न उठेका मान्छेहरू कन्टिन्यू गर्दा हुन्छ भन्ने मेरो मान्यता हो। यद्यपि यो मेरै सन्दर्भमा मात्रै मैले भनेको होइन, यसलाई आम पब्लिकले पनि अहिलेको बेला सत्ता समीकरणका फेरबदल मुख्यमन्त्रीहरूका फेरबदललाई नेपाली जनमतले राम्रो मानिरहेका छैन।
3: तर पार्टी नेतृत्वले त अर्को दलसँग विभिन्न प्रदेशमा सत्ता समीकरण परिवर्तन गर्ने सहमति गरिसकेको सन्दर्भमा
2: त्यो पनि सैद्धान्तिक रूपमा भेटेको कुरा थियो। अब त्यो भइसक्यो, त्यसलाई हामीले के भनेका छौँ भने जे छ जुन जुन ठाउँमा जुन जुन पार्टीको नेतृत्व अहिले छ र उसको भागमा परेको छ भने त्यसलाई कन्टिन्यू गरेर जाँदा हुन्छ भन्ने मेरो भनाइ हो।
3: यहाँको अडान त पार्टी नेतृत्वको चाहना विपरीत देखियो नि त होइन?
2: पार्टी नेतृत्वको विपरीतको चाहना होइन, म पनि पार्टीको एउटा अगुवा कार्यकर्ता हो, पोर्टफोलियोको हिसाबले अहिले सचिव हो र यो तहमा मेरो छलफल पनि भएको छैन माथि नेताहरूसित। त्यसले गर्दा छलफलै बेगर कोही एउटा व्यक्ति मेरै समानको अथवा मेरो भन्दा तल्लो मात्रको मान्छे आएर मलाई निर्देशन गर्ने हैसियत चाहिँ राख्ने स्थिति बन्दैन।
1: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की साथी अशोक दाहालसँग कुरा गर्दै। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, गत साता 70,000 भन्दा बढी मोरक्कोका नागरिकहरू अवैध रूपमा स्पेनको सिउटा प्रवेश गरेपछि युरोपेली संघ ईयूका सदस्य राष्ट्रहरूले स्पेनले परिस्थितिको सामना गरेको भन्दै प्रशंसा गरेका छन्। यसअघि स्वतन्त्र आवत जावतको व्यवस्था गर्ने सिंगन व्यवस्थाबाट स्पेनलाई निलम्बन गर्नुपर्ने सुझाव आएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
4: सिउटा प्रवेश गरेका मध्ये झण्डै 69,500 आप्रवासीहरू मोरक्को फर्किसके सकेको स्पेनको अनुमान छ। यसअघि मोरक्को फर्किनेको संख्या 50,000 आसपास रहेको ठानिएको थियो। स्पेन तर्फको सीमामा 72 जनाको र मोरक्को तर्फ 11 जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। यो विषयमा आज युरोपेली संघ ईयूका आन्तरिक मामिला मन्त्रीहरूले भिडियो कन्फरेन्समा आकस्मिक बैठक गरेका हुन्। सिउटाको घटनाले ईयूका 27 सदस्य राष्ट्र बीचको सम्बन्धमा तनाव उत्पन्न गरेको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई लेखिएको पत्रमा युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले संकटको तत्काल व्यवस्थापन गरेको भन्दै उनको प्रशंसा गरेकी छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841445448।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: दिलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9856-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी। होइन खुशी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीधन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861-39-157।
5: महको सेवन स्वस्थ र दीर्घ जीवन।
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
7: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 0665-990-99-9847-79-269-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
8: ओहो दाइ, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
8: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
10: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
9: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665-20-120, मोबाइल 9860-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: समीचो चौदह के में बोधे लोटी पढ़ी रो पहले ने विवरण पी भी है मुई खाता लिखे हमरो
1: खै खै बहु कोई लोटरी भर दिलवा
2: आंगी समीजो लोटरी पर दिउ छामताई गुदी
1: भर दि आ भर दि लोटरी खले पर दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खै बिसा खै मै विश्वास आलन फोनै खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
3: सतर्क सतर्क ठगिस क्या बजेन
2: सिद्धार्थ बैंक क्यारे जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
5: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
5: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209073 मोबाइल 97463 06501
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
4: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
5: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि.
4: यसलाई शोख नमान्नु साथी. सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास सम्बन्धी रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्.
5: ए हो र?
4: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्.
5: बाफे, यति धेरै जोखिम?
4: धुलो धुवानी नसर्ने रोगको जोखिम हुन्, तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो.
2: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्त्वहरूबाट टाढै बसौं. प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ.
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो. हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि.
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि.
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ.
7: टु फाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ. सम्पर्क 9841626344 9841626344.
9: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्.
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ.
9: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ.
10: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि. थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261.

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने।